0: सवाल छ बुढा, जहाँ पायो त्यही बाटो ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
1: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तीन सेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तीन सेना। मोबाइल 9141111178, 9850700778।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
4: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
7: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। उपल्लो मोस्ताङको लुमाङथाङ गाउँपालिका 1 छोछेरका 64 वर्षीय मिगमा गुरूङको काँचो माटोले बनाएको परम्परागत मुढेघर जीर्ण भएपछि भत्काउनुभयो। बेमौसमी हिमपात तथा पछिल्लो वर्षहरूमा वर्षाका कारण काँचो माटो जमाएर घरको छाना भत्किन थालेपछि कृषक गुरूङले स्थानीय काठको प्रयोग गरी पक्की घर बनाउनु भएको छ। गुरूङ जस्तै बारगुङ मुक्ति क्षेत्र गाउँपालिका 3 समारका आस बहादुर गुरूङले नियमित वर्षाका कारण मुढे घरको छत पानीले भिजेर चुहिन थालेपछि अहिले पशु चौपायलाई प्रयोग गर्ने गोठ बनाउनु भएको छ। जिल्लाको 5 स्थानीय तहमा विगत 1 दशक अघिसम्म बाक्लो देखिने सांस्कृतिक शैलीका घरहरू पछिल्लो समय नियमित हुने वर्षा र बाक्लो हिमपातका कारण नासिन थालेका छन्। सड़क सञ्जाल बस्तीसम्म जोड़िएपछि स्थानीय काँचो माटोको इट्टाले बनाएको मुढे घरको विकल्पकोमा ढलान सहितको पक्की घरतर्फ मुस्ताङीको आकर्षण बढ़ेको छ। लोके घर दामोदर कुण्ड गाउँपालिका 1 चौराङ बजारका अधिकांश मुढे घरहरू विस्थापित भएको वडा अध्यक्ष तय धुटु ठकुरीले बताउनुभयो। अध्यक्ष ठकुरीले भन्नुभयो, स्थानीय प्रविधिको प्रयोग गरी निर्मित घरमाथि राखिएको दाउराको मुस्ताङवासीहरूको पहिचान हो। अहिले मौसममी हलचलका कारण घर भत्काएर नयाँ गराउनु पर्ने बाध्यता छ। अन्तर्राष्ट्रिय समाचार, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने भएको बीबीसीले हिन्दीले जनाएको छ। बंगलादेशको प्रदेश मन्त्रालयका प्रवक्ता एकेएम शहीदुल कश्मीरले हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको। यसअघि भारतीय संचार माध्यमहरूले तारिक रहमान अर्को हप्ताको मध्यतिर 2 दिने भ्रमणका लागि भारत आउन

सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेका छन्। गैराती भारतको बेंगलोरमा भएको रोनिम एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएका हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जित हासिल गरेको हो। तेकन्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुवा थाईमा पनि प्रतिस्पर्धा गर्दै आइरहेका छन्। सुस्मिताले आफ्नो पहिलो खेलमा जित हासिल गर्दा निकै खुशी लागेको बताउनुभयो। साथै उहाँले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गर्नुभयो। गण्डकी खेलकुद परिषद गखेपको पद वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गण्डकी प्रदेश खेल परिषदका सदस्य सचिव श्रीधर शर्मा सक्रिय भएका छन्। मन्त्री स्तरीय निर्णयका आधारमा साउन 24 गते गठन भएको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेल नेतृत्वको 3 सदस्य छानबिन समितिले पद वितरणको समग्र अवस्थाबारे छानबिन गरिरहेको बेला सदस्य सचिव शर्मा छानबिन प्रभावित पार्न लागि परेका हुन्। पहिलो पटक साउन 29 गतेसम्मको समय अवधिमा छानबिन नसकेपछि 3 दिन थपेर गण्डकी खेलकुद परिषदका कार्यकारी सदस्यहरूसँग बयान लिने क्रम चलिरहेको बेला सदस्य सचिव शर्माले चलखेल शुरू गरेका हुन्। उनले बयानमा जाने सदस्यहरूलाई आफूलाई बचाउने गरी बयान दिन आग्रह गर्दै फोन र मेसेज गरेको पाइएको छ। फोन मार्फत आफूलाई फसाउने गरी बयान नदिन आग्रह गरेको एक सदस्यले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हिजोको गल्तीलाई लिएर छानबिन भइरहेको छ। गल्ती पुष्टि गरी हजुरहरूले बोलिदिनु भएन, म के बोल्ने म्यासेजमा पठाउँछु, सोही अनुसार बोलेर बचाइदिनु पर्यो। उनको सो आग्रहपूर्ण फोन लगतै वाट्सएपमा म्यासेज पठाएको पाइएको छ, जसमा उहाँले पद वितरण कार्यविधिमा नै भएको जिकिर गरेका छन्। फोनमा आफूलाई बचाउने गरी बयान दिन आग्रह गरेको उहाँले म्यासेजमा भने कार्यविधि अनुसार नै पद सिफारिस समिति बनेको। पद सिफारिस समितिको बैठक नियमित बसेर उपयुक्त पात्रहरूलाई पद दिने निर्णय भएको र सोही निर्णयका आधारमा पद वितरण भएको भन्दै पठाएको अर्का एक सदस्यले बताउनुभयो। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

आज नागपञ्चमी पर्व मनाइँदै सड़क अनुगमनमा रहेका भौतिक मन्त्री लम्साल अस्वस्थ अहिलेको प्रभात दहन गरी ल्याइयो। शेरबहादुर देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने संस्थापन इतर पक्षको निर्णय भारतीय सेना प्रमुख धीरज सेठ काठमाण्डुमा। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति 40 उच्च जोखिममा। विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईजना बालक अझै भेटिएनन्। आजदेखि तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म। गाछे पानी माझदेखि बोलबम धार्मिक महोत्सव शुरू हुँदै सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यास बिक्री झनै अस्तव्यस्त। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर स्वास्थ्य कर्मी र अस्पताल बीच दुई बुधे सहमति र बंगलादेशका प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि रद्द।

0: हवस् हामीलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको सुग्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छौ। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन सुग्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.suglagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। सुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा सुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ सुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसा पानी आउनुहोस् यता हो यता यता यता

0: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, सेरिदाको मध्यम चिसा पानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखी हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841161678, 9825527763।
3: नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560628727 र 9964435031।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 6 बज्यो.
4: In a radio app.
5: Where do we begin?
6: ग्यासकै धेरै ग्यास आयात तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च. आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने.
7: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल.
6: नेपाल भारत सीमापार जग्गा भौक्चलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति. 1325 सीमा स्तम्भ हराए, 1956 क्षतिग्रस्त.
7: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा, अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी.
6: र टप एन टी20 श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो.
8: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
9: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ. फोन 01-590-61-89. मोबाइल 97-072-540-89.
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो.
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
10: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
13: फोन 0556-94-33-493-555.
14: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा. बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ. न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान.
7: काया कैरनमा अब खबरको सिलसिला. खाना पकाउने एलपीजी ग्यासको आयातमा साउनमा रेकर्ड नै कायम भएको छ. साउनमा 1 महिना अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै 54,500 टन ग्यास आयात भएको छ. ग्यासको उच्च आयातका बावजुद उपभोक्ताले भने एक थान सिलिण्डरका लागि चर्को घाम र साउने झरीको सामना गर्दै लामो लाइनमा बस्न बाध्य भएका छन्. सामान्य अवस्थाको तुलनामा बढ़ी ग्यास आयात भए पनि बजारमा आपूर्ति असहज हुनुमा असार 31 पूर्ण तौलको सिलिण्डर लागू गर्ने निर्णय नै मुख्य कारण रहेको आयल निगमका पूर्व कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ. यसैबीच आजदेखि ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट मात्रै नियमित प्रक्रिया अनुसार ग्यास वितरण हुने भएको छ। ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरणको नाम, ठेगाना, सिलिण्डर संख्या लगायतका विवरण हरेक दिन बिहान 9 बजे निगममा बुझाउनु पर्ने भएको छ। यस्तै ग्यास विक्रेताले पनि ग्यासको परिमाण, उपभोक्ताको विवरण दैनिक उद्योगलाई उपलब्ध गराउनु पर्ने भएको छ। जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग तथा निगमबाट खटिएका जनशक्तिको संयुक्त अनुगमनबाट ग्यास वितरण हुने निगमले जनाएको छ।
6: २०80 साल कार्तिक 27 गतेको भूकम्पले घर भत्काएपछि जाजरकोटको भेरी नगरपालिका २ का केदार कार्कीको परिवार अस्थायी टहरामा ओत लागिरहेको थियो। तर अत्यधिक वर्षा हुन थालेपछि 1 महिना अघि 7 सदस्यीय कार्की परिवार भूकम्पले आधा भत्काएकै घरमा फर्कियो। त्यही घरमा अस्ति शनिबार बेलुकी पहिरो जाँदा 52 वर्षीय केदार कार्की पुरिनुभयो। कार्कीलाई उद्धार गरेर उपचारका लागि नेपाल गज दौड़ाइयो, तर बाटोमै उहाँको ज्यान गयो। भूकम्पमा त जसोतसो ज्यान बचाएका उहाँले पहिरोमा जोगिन सक्नु भएन। भेरी २ का वडा अध्यक्ष भीमबहादुर कार्कीले भन्नुभयो, भेरी २ रिसाङमा आएको पहिरोमा परि केदार सहित 4 जनाको ज्यान गएको छ भने 10 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार केदारका साथै 70 वर्षीय भीमबहादुर कार्की, 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा 65 वर्षीय रती खत्रीको ज्यान गएको हो। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। यस्तै घरमाथिबाट पहिरो खसेर जमीन चिराचिरा भएपछि रोल्पाको थबाङ 5 उबामा रहेको ठूलो गाउँ र सुनछारी 1 सेरम र घुसबाङ गाउँका बासिन्दा 5 दिनदेखि त्रासमा बाँचिरहेका छन्। बुधबारदेखिको निरन्तर वर्षाले ती गाउँका बस्ती ठाउँ ठाउँमा फाटेको छ भने धेरै ठाउँमा लेदो बगेको छ। यसैबीच जाजरकोटका 68 भूकम्प प्रभावित बस्तीले पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। अधिकांश भूकम्प पीड़ितहरूले जंगलको छेउ, खोला किनार, बारीको छेउ र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेकाले पहिरोको ठूलो जोखिम रहेको भूगर्भविद सन्तोष शर्माले बताउनुभयो। उहाँका अनुसार अरू सामान्य अवस्थाभन्दा भूकम्पपछिको समयमा पहिरोको जोखिम झण्डै 80% बढ़ी हुन्छ। भूकम्पको पीड़ा नसेलाउँदै पहिरोले अस्तव्यस्त बनाएको त्रिभुवन आधारभूत विद्यालयका शिक्षक रमेश कार्कीले बताउनुभयो। 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापन गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भएका छन्। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
7: नवयुवा आन्दोलनमा कुटपिटमा परेका तथा विशेष महाधिवेशनबाट नेतृत्व गुमाएका कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ र विवादित राजनीति कोर्स अगाडि बढ़ाउने संकेत दिनुभएको छ। कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित देउवा पक्षले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएर नयाँ राजनीति कोर्स शुरू गर्ने जनाउदिएको छ। 6 महिना विदेशमा उपचार गराएर फर्केका देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरंगित भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। राजनीतिक विश्लेषक गोपाल प्रसाई देउबाले हिन्दू धर्मको नाममा ब्रह्मास्त्र फालेको भए पनि त्यसले काम गर्ने सम्भावना कमजोर रहेको टिप्पणी गर्नुभएको छ। सम्मेलनका प्रचार प्रसार प्रमुख मीन विश्वकर्माले देउबाले आफूले लेखेको ड्राफ्टका आधारमा बोलेको नभई व्यक्तिगत रूपमा धारणा राखेको र त्यसलाई कांग्रेसको आधिकारिक लाइनका रूपमा बुझ्न नहुने बताउनु भएको छ। यस्तै नवयुवा आन्दोलनबाट सत्ताच्युत, चुनावी धक्का र पार्टीभित्रैबाट उठेका प्रश्नसँगै केही समय रक्षात्मक देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली फेरि आफ्नो पुरानो शैलीमा फर्किनु भएको छ। नेतृत्व विरूद्ध उठिरहेका आवाजलाई सम्बोधन गर्नुको साटो ओली आक्रामक ढंगले प्रतिवादमा उत्रन थाल्नु भएको हो। ओलीको बदलिएको शैलीले एमालेमा दबिएको असन्तुष्टि फेरि सतहमा मात्र आएको छैन, नयाँ तरंग पनि पैदा गरेको छ। नेतृत्वको राजीनामा तथा पार्टी पुनर्गठनको माग गर्नेहरूलाई ओलीले अस्ति शनिबार आवाराको संज्ञा दिएपछि त्यसले थप भाँड भैलो मचाउने संकेत दिएको खबर नयाँ पत्रिकामा छ।
6: सीमावर्ती क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गरिरहेको जग्गाको नक्साङ्कन 3 वर्षभित्र सम्पन्न गर्न नेपाल भारत सहमत भएका छन्। सीमा सम्बन्धी प्राविधिक काममा लामो समयदेखि देखिँदै आएको यो विषय टुंगाउन दुवै देशले प्रविधिको प्रयोग समेत गर्नेछन्। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला भारतको लखनऊमा अस्ति शुक्रबार सम्पन्न दुवै देशका नापी विभागका उपमहानिर्देशकको नेतृत्वको सर्वे अफिसियल्स कमिटी एसओसीको 13 बैठकले सीमावर्ती क्षेत्रमा भएको जमीनको भोक्चलनको वास्तविक अवस्था यकिन गर्न मानव रहित हवाई उपकरण यूएभी समेत प्रयोग गर्ने निर्णय गरेको छ। यूएभी प्रयोग मार्फत सीमा क्षेत्रमा भएको जमीन भोक्चलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने निर्णय गरेका छौं। नेपाल तर्फबाट वार्ताको नेतृत्व गर्नुभएका नापी विभागका उपमहानिर्देशक सुशील डंगोलले भन्नुभयो, सीमावर्ती क्षेत्रमा एक देशका नागरिकले अर्को देशको भूभागमा पर्ने जग्गामा खेती तथा बसोबास गर्ने अवस्थालाई सीमा क्षेत्रको जग्गा तथा सम्पत्तिको भोगचलन क्रस बोर्डर अकुपेशन भनिन्छ। नदी क्षेत्रमा स्थिर सीमा सिद्धान्त अपनाएका कारण यस्तो अवस्था देखिएको छ। नेपाल भारत सीमा क्षेत्रका नदीको धार परिवर्तन हुँदा हजारौं हेक्टर जमीन सीमाको एक तर्फबाट अर्कोतर्फ परेको छ। एसओसी र संयुक्त फिल्ड सर्वे टोलीले यस्ता परिवर्तनको अभिलेखीकरण गरिरहेका छन्। उनीहरूले तयार गर्ने विवरण दुई देशका सरकारलाई यस सम्बन्धी निर्णय गर्न प्राविधिक आधार तयार बन्नेछ। नापी विभागका अनुसार नेपाल भारत सीमामा 8,554 सीमा स्तम्भ निर्माण भएकामा 1,325 हराएका छन् भने 1,956 आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त छन्। नेपाल र भारतबीच 27 जिल्लासँग जोड़िएको 1,880 किलोमिटर लामो सीमा रहेको खबर कान्तिपुर दैनिकमा छ।
7: काया कैरनमा अंगदान र अंग प्रत्यारोपणको अवस्था बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल।
15: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, के सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
18: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
18: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
18: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
18: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9826552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
19: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
20: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
19: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
21: दीर्घायु फर्निचर सोरुम,
19: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
21: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
22: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
19: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
21: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847061268,
19: 9856062068।
7: पाप उच्च, आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने। जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुश्किल। कांग्रेसको देउबा समूह धर्मको राजनीतिमा, ओली पुरानै शैलीमा फर्केपछि एमालेमा तरंग। नेपाल भारत सीमापार जग्गा भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
6: ब्रेनडेड अर्थात मस्तिष्क मृत्यु भएका एकजना व्यक्तिको अंगबाट 8 जनाको जीवन बचाउन सकिन्छ। अहिले नेपालमा मृगौला फेल भएका मध्ये 3000 जना प्रत्यारोपणको प्रखाईमा रहेको तथ्याङ्क छ भने वर्षेनी मस्तिष्क मृत्यु भएका 1000 जनाको अंग भने खेर गइरहेका छन्। यसरी माग र उपलब्ध हुने अंगबीच ठूलो खाडल छ। जो कहिले मृत्यु पश्चात अंगदानको सो घोषणा र मंजूरी जहिले पनि दिन सकिन्छ भने अर्को मस्तिष्क मृत्यु पश्चात अंगदान जुन तत्काल गर्नुपर्ने हुन्छ। नेपालमा मस्तिष्क मृत्युबाट खेर गइरहेका अंगको प्रयोगका बारेमा स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँग साथी सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
0: अंगदान त सबै अंग गर्न मिल्यो, किनभने अंगदान चाहिँ म मरेपछि यो अंगदान गर्छु भनेर मृत्युपछि अंगदान मुख्य गरेर ज्यान बचाउने लाइफ सेभिङ भन्छ। 8 अंगहरू छ, त्यसमा 2 मृगौला, 2 फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्यान्क्रियाज र सानो आन्द्रा, यो चाहिँ ज्यान बचाउने भने अरू तन्तुहरू छन् के शरीरलाई सजिलो बनाउने, सुविधा सम्पन्न बनाउने, जस्तो आँखाका नानीले ज्योति प्रदान गर्छ, छालाले पनि अब अंगभङ्ग भएको जलनले कुरूप भएको छालालाई चाहिँ फेरि अलिकति राम्रो एउटा लुक दिन्छ, होइन, हड्डीको पनि अब प्रत्यारोपण गर्नुपर्ने हुन्छ आदि इत्यादि कुराहरू छ। तर ज्यान बचाउने 8 अंगहरू सबैले दान गर्न मिल्यो भने स्वस्थ व्यक्तिले दिने अंगदान चाहिँ अहिले नेपालमा मात्र होइन संसारमै 2 मृगौला मध्ये 1 मृगौला र कलेजोको 1/2 भाग चाहिँ दान गर्न मिल्छ।
2: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवन दान 8 जनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान?
0: सबैभन्दा पहिला त हामी चाहे स्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस्, स्वस्थ भएको बेलामा म मरेपछि मेरो अंग दान गर्छु भनेर घोषणा गर्न मिल्छ, मन्जुनामा लेख्न आजै मिल्छ। स्वास्थ्य अभियान नेपाल पनि एउटा अहिले अभियान एउटा कर्ताको रूपमै कार्य गरिरहेको छ, त्यहाँ पनि फारम भर्ने व्यवस्था मिलाइएको छ भने शहीद धर्मुक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि यसको छुट्टै इकाइ छ, अंगदान गर्न चाहने व्यक्तिहरूले त्यहाँ गएर फारम भर्न सक्नुहुन्छ, म मरेपछि मेरो अंगदान गर्छु भनेर फारम गर्न सक्नुहुन्छ। आजकल अनलाइनबाट पनि घरमा बसेपछि मोबाइलबाट पनि फारम भर्न सकिन्छ। यदि भवितव्य भयो, हाम्रो मस्तिष्क मृत्यु भयो भने हाम्रो नजिकको नातेदारले पनि हाम्रो तर्फबाट अंगदान गर्नको लागि मंजूरीनामा दिन सक्नुहुन्छ। हेर्नुहोस् है, अब साँच्चै अंगदान गर्ने इच्छा राख्ने भने कहीँ पनि रोकिने अवस्था छैन। अब इच्छा छैन भने त जति उपाय लगाए पनि काम गर्दैन, नत्र नेपालको जुन ऐन कानून छ, नियमावली छ, अंगदान गर्नको लागि अति सहज छ।
2: संयुक्त रूपमा कसरी कस्तो खालको पहलहरू चाहिँ गर्दै जानुपर्छ?
0: सबभन्दा पहिला त अब जस्तो आज तपाईँले मलाई बोलाएर यसरी जुन एउटा सूचना दिने मौका दिनुभयो नि, यो चाहिँ स्वस्फूर्त हुनु पर्यो, परिवारभित्र पनि यो छलफल हुनु पर्यो, आमा बुवा छोराछोरीमा पनि छलफल हुनु पर्यो, स्कूल कलेजमा छलफल हुनु पर्यो, हाम्रो वडा स्तरमा पनि यो विभिन्न कार्यक्रममा यसको चाहिँ व्यापक बेली विस्तार हुनु पर्यो। हामी 2-4 मात्रै कराइराखेर यो चाहिँ खासै प्रभावकारी हुन्छ जस्तो लाग्दैन मलाई। खेर जाने अंग दान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि, त्यसमा चाहिँ नलाग्ने के सोचमै परिवर्तन गर्नुपर्छ भन्छु म त। भवितव्य पर्यो भने त्यो अंगको सही उपयोग हुन सक्छ, खरानी हुन पाउँदैन र धेरैजनाले पुनर्जीवन पाउन सक्छ।
7: मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ अहिले। मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। पछिल्लो 6 घण्टामा तनहुँमा 72.8 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ।
6: अधिक तरलताको सही व्यवस्थापन हुन नसक्दा बैंकहरूले निक्षेपमा दिने ब्याजदरको गिरावटले भरौका लागि पनि निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष 83-84 दोस्रो महिना भदौका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। भदौका लागि 15 बैंकले निक्षेपको ब्याजदर यथावत राखेका छन् भने 5 बैंकको ब्याजदर घटाइएको छ। कर्जा प्रवाहमा अपेक्षित प्रगति हुन नसकिरहेका बेला रेमिटेन्स आप्रवाह बढ़दै जाँदा निक्षेप निरन्तर बढ़िरहेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाह न्यून भएका कारण बैंकहरूले ब्याजदर घटाउने कामलाई निरन्तरता दिन बाध्य भएका छन्। अधिक तरलताबाट बढ़ने कोषको लागत घटाउनका लागि बैंकहरूले ब्याजदर घटाउँदै आएकामा भदौमा पनि गिरावटले निरन्तरता पाएको हो। साउनको तुलनामा भदौका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा 0.03% बिन्दुले घटाएका छन्। साउनमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.17% रहेकामा भदौमा 4.14% झरेको छ। गएको आर्थिक वर्ष 82-83 बैंकहरूको निक्षेप झण्डै 10 खर्ब रूपियाँले वृद्धि हुँदा कर्जा भने झण्डै 4 खर्ब रूपियाँ मात्रै बढ़ेको थियो। यसैबीच आर्थिक गतिविधि चलायमान बन्न नसकेकाले लक्ष्यको आधा मात्र कर्जा विस्तार भएको आर्थिक वर्ष 82-83 पनि वाणिज्य बैंकहरूले खुद नाफा झण्डै 32% बढ़ाएका छन्। 20 वाणिज्य बैंकले गएको आर्थिक वर्षमा कुल 69.78 अर्ब रूपियाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 32% वृद्धि हो। यो अवधिमा बैंकहरूको ऋण असुलीमा उल्लेख्य सुधार भएकाले खराब कर्जा बापतको नोक्सानी व्यवस्था घट्दा नाफा वृद्धिमा टेवा पुगेको बैंकहरू बताउँछन्। आर्थिक वर्ष 81-82 बैंकहरूले यस्तो नाफा 52.79 अर्ब रूपियाँ मात्र गरेका थिए। अघिल्लो दुई आर्थिक वर्षमा जस्तै वर्षभरि अधिक तरलता ऋण दिन मिल्ने रकम थुप्रिएको कर्जा माग बढ़न नसकेको उद्योगहरू झण्डै 42% मात्र क्षमता उपयोगमा सञ्चालन भइरहेको सहकारी क्षेत्रको समस्या समाधान नभएको लगायत कारण आर्थिक गतिविधिमा अपेक्षित रूपमा सुधार आउन सकेको छैन। यस्तो अवस्थामा पनि बैंकहरूको नाफा झण्डै 32% बढ़नुलाई सर्वत्र चासोका रूपमा पनि हेरिएको छ। चौथो त्रैमासमा बैंकहरूका ऋण असुलीमा सुधार हुँदा नोक्सानी अवस्था घटेको र त्यसले नाफा वृद्धिमा सहयोग पुगेको नेपाल बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाले बताउनुभयो। आजको कान्तिपुर र कारोबार दैनिकमा खबर छ।
7: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो।
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोगु बसबार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको नोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गोमगोगु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168078 9825572763।
23: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
6: आकाशमा मडारिने कुहिरो पिउने पानीको स्रोत बन्छ भन्दा पत्यार नलाग्न सक्ला, तर ओखलडुङ्गाको खिम्जीदेम्बा पाँचमा मेले गुम्बा टोलमा लागि भने कुहिरो पिउने पानीको मुख्य स्रोत बनेको छ। 2072 सालको महाभूकम्पपछि पानीका मुहान सुकेर काकाकुल बनेको यो बस्तीमा अहिले कुहिरोबाटै स्वच्छ पिउने पानी संकलन गरी वितरण पनि थालिएको छ। समुद्री सतहदेखि झण्डै 2330 मिटर उचाइमा रहेको यो दुर्गम क्षेत्रमा भू उपग्रहको अध्ययन मार्फत निरन्तर कुहिरो लागिरहने ठाउँ पहिचान गरी आधुनिक प्रविधि भित्र्याएको छ। खिचीदेम्बा गाउँपालिकाको समन्वय र जर्मन संस्था जीआईजेड आईकेआई ग्रान्टको 1 करोड़ रूपियाँ भन्दा बढ़ीको आर्थिक सहयोगमा स्मल अर्थ नेपालले यो प्रयोगत्मक अनुसन्धान योजना सफलतापूर्वक सम्पन्न गरेको छ। झण्डै 2 वर्षको निरन्तर अनुसन्धानपछि सम्पन्न यो योजनामा 10 वटा फग हार्वेस्टिङ युनिट जडान गरिएका छन्। मौसमी प्रतिकूलताबाट चाँडै नबिग्रिने विशेष युवी ग्रेडेड जालीहरू चीनबाट आयात गरी नेपालकै ग्याल्मनाइज तार र पोल मार्फत जडान गरिएको छ। आकाशमा बहने कुहिरोका कणहरू यो जालीमा अडिएर थोपाका रूपमा फेरिन्छन् र 200 लिटरका ट्याङ्कीहरूमा जम्मा हुन्छन्। यसरी संकलित पानीलाई पिउन योग्य बनाउन बालुवा र गिटीको तह प्रयोग गरी बनाइएको बायो स्ट्यान्ड फिल्टर मार्फत शुद्धिकरण पनि गरिएको छ। 2000 लिटर क्षमताको मुख्य ट्याङ्कीमा संकलन गरेर धाराहरूमा पठाउने काम पनि भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
7: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनका लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ। इरान विदेश मन्त्री अब्बास अरागच्चीका अनुसार वार्तामा अस्थायी समुद्री मार्ग तय गर्ने विषयमा प्राविधिक छलफल भइरहेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अरागच्चीले ओमानसँगको वार्ता र हर्मुज खोल्ने विषयलाई अलग अलग विषयका रूपमा लिनुपर्ने बताउनु भएको छ। यसैबीच अमेरिका र इरान बीच गएको जूनमा भएको समझदारी पत्रको अवधि सकिन लागेकोले क्षेत्रीय तनाव थप बढ्न सक्ने आशंका गरिएको छ।
6: अब खेल खबर। डार्विनमा आउँदो अगस्त 21 30 चल्ने टप एन्ड टी20 श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ। प्रतियोगितामा नेपालले लीग चरणका 6 खेल खेल्नेछ। नेपालले पहिलो खेलमा अगस्त 21 एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी नेपालले दोस्रो खेल अगस्त 22 बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग, अगस्त 24 होर्बर्ट हेरिकेन्स एकाडेमीसँग, अगस्त 26 एसीटी कोमेटसँग, अगस्त 27 किङ्समेन र अगस्त 29 भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो। टप एन्ड टी20 श्रृंखला लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्यूजील्याण्ड ए विरूद्ध हुने त्रिकुणात्मक एक दिवसीय अभ्यास श्रृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ। खेलका अर्को प्रसंगमा इंग्लिश प्रिमियर लीग च्याम्पियन आर्सेनलले म्यान्चेस्टर सिटीलाई 3-0 पराजित गर्दै सन् 2026 कम्युनिटी सिल्डको उपाधि जितेको छ। प्रिन्सिपालिटी स्टेडियममा हिजो भएको खेलमा आर्सेनलले शुरूआतमै अग्रता लियो। खेल शुरू भएको 23 सेकेण्डमै माइल्स लुइस स्केलीको पासमा रिगार्डो कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
7: काया कैरनमा अब केही खबर संक्षेपमा। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभरि नाग सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास रहँदै आएको छ।
6: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 180,000 भन्दा बढ़ी अवलोकनकर्ताहरूको सहभागिता सहित सम्पन्न भएको छ। साउन 26 गते उद्घाटन भएको एक्सपोको अन्तिम दिन मात्रै हिजो 30,000 भन्दा बढ़ीले अवलोकन गरेका आयोजकले जनाएको छ।
7: सेवा शुल्क बढ़ाउनु पर्ने लगायतका माग राखेर साउन 22 आन्दोलनमा उत्रिएका म्यान पावर व्यवसायीले आजदेखि सबै काम कारोबार र श्रमिकको उड़ान समेत रोक्ने भएका छन्।
6: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत विधेयक ल्याउन माग गरेको छ। ऊर्जा क्षेत्रको विकास र लगानी बढ़ाउन तत्काल कानूनी तथा नीतिगत सुधार आवश्यक रहेको भन्दै इफानले सरकार संचालनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको ध्यान आकर्षण गराएको हो।
7: सरकारले कैदी बन्दीको सुविधा बढ़ाउँदै यो वर्ष उनीहरूको स्वास्थ्य बीमा पनि गर्ने भएको छ।
6: नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका 14 कम्पनीले गएको आर्थिक वर्षमा 5,44,52,00,000 रूपियाँ भन्दा बढ़ी खुद नाफा आर्जन गरेका छन्।
7: र पहिले घर र आसपास सर्प देखिँदा धपाउने वा मार्ने गरिन्थ्यो, अहिले सर्प देख्यो कि उद्धारकलाई बोलाउने र उद्धारकले सर्पलाई सुरक्षित रूपमा जंगल लगेर छान्ने गरेका छन्। यसले सर्पको संरक्षण हुने गरेको छ। कतिपय स्वयंसेवी व्यक्तिले सर्प दंशबाट कसरी जोगिने भनेर जनचेतना पनि फैलाइरहेका छन्। कान्तिपुरमा खबर छ, काया कैरनमा अब पालो उखानको।
6: सर्पले सर्पको खुट्टा देख्छ।
7: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: सावरमा इतिहासकै धेरै ग्यास आयात तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च, आजदेखि विक्रेताबाटै मात्रै ग्यास वितरण हुने।
7: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल।
6: नेपाल भारत सीमापार जग्गा भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति, 1325 सीमा स्तम्भ हराए, 1956 क्षतिग्रस्त।
7: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी
6: र टप एन टी20 श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो।
7: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका निवर्तमान सभापति देउबा स्वदेश फर्किएको अनि रासोपाले हामी सरकारमा पुगेपछि विदेशमा रहेका नेपालीलाई स्वदेशमै ल्याएर काम दिन्छौं भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे उभिरहेका छन्, एउटाको हातमा पत्रिका छ, पत्रिकामा स्वदेश फर्किए देउबा भनेर लेखिएको समाचार पढेपछि ती मान्छे भन्दैछन् विदेशको गल्ली गल्लीमा स्टिकर टाँसेर नेपालीलाई फिर्ता लिएर आउँछु भन्थे, लिएर आउन शुरू गरिसकेछन् नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गंदा की एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
3: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
3: फोन गर्नुहोस् 0635905511 पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
2: कहाँ छ पुन मोबाइल
3: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191478888 र 98448400
4: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ट्राइट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0635414484 मोबाइल 98560033484 र 98560067988
7: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
8: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
7: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
9: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुल कुमार कुमाल मोबाइल 98460 26617 र 98161 38981
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
11: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे त दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
11: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू त्यहीबाट ल्याएको
10: ए त्यसो भए त म गइहालेँ
11: चिया त पिएर जाऊ
10: अहिले हतार छ पछि आउँदै गरौँला है
0: दीर्घायु फर्निचर शोरूम।
12: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर शोरूम दिलगढ़ा त नहुँ
0: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0665 57 900, मोबाइल नम्बर 98460 61268
12: 98560 60268।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
15: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
16: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
16: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
20: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
20: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562068099।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त।
22: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
22: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
23: कता हिँडेको हो आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ, साडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
23: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
23: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463283811।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
25: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
3: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: शुक्ला गण्डकी एफएम 97.6
27: प्रस्तुत गरेको छु र त्यो प्रस्तुत गरेको विषय नेपाल जनताले पनि थाहा पाउनु पर्छ भन्ने लाग्छ र समय छ तपाईँसँग भने म यो साथलाई पढेर मैले चाहिँ अनेक प्रयत्न विविध बैठक गर्दा गर्दा केही सुन्न लागेपछि पार्टीलाई दार्शनिक सैद्धान्तिक रूपले ठिक ठिक ढंगले सञ्चालन गराउन सकिनँ होइन। मैले वर्गीय हिसाबले आधारभूत तथा आम श्रमजीवी वर्गको विश्वास आर्जन गर्ने काम गर्न सकिनँ। पार्टी पंक्तिलाई सांगठनिक ढंगले अनुशासित बनाएर होइन सामूहिक छलफल गरेर साझा धारणा बनाएर अगाडि बढ़ाउन सकिन। पार्टीका कतिपयमा देखिएको चारित्रिक विचलनलाई रोक्न सकिएन। आर्थिक क्रियाकलापमा देखिएको विचलनलाई रोक्न सकिएन। सिङ्गो पार्टीलाई घोषित दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैली, कार्यपद्धति अनुसार सञ्चालन गर्न सकिएन। मार्क्सवाद लेनिनवाद र जनताको बौद्धिक जनवादको मर्म अनुसार अगाडि बढ़ाउन सकिएन। उक्त लगायतका कारणले पार्टी र राष्ट्रले ठूलो क्षति बिहोर्नु परेकोले म अनुशासन आयोगको अध्यक्षको हैसियतले होइन 6743 वडा पार्टी कमिटी, सिङ्गे पार्टी पंक्ति र यो 10 केन्द्रीय कमिटी समक्ष क्षमा माग्दछु भनेको छु मैले। अब यो किन भन्नुपर्ने परिस्थिति आयो भन्दाखेरि 328 जना केन्द्रीय सदस्य मध्ये 116 जनाको चाहिँ जुन सुगा रताई जुन त्यहाँ देखिएपछि अब पार्टी अगाडि बढ्न कठिन हुन्छ भन्ने कुरो देखिया हुनाले मलाई दुःख लाग्थ्यो भनेको। त्यसपछि 11 महाधिवेशनबाट मैले विधिवत रूपमा चाहिँ कुनै जिम्मेवारीमा नबस्ने भनेर म विदा भएको। त्यहाँ भएका कुनै पनि मान्छेहरू भन्दा म कम सक्रिय कहिले पनि होइन। मेरो 56 वर्षको संगठित राजनीतिक जीवनमा होइन अरू कोही मान्छे भन्दा पनि बढी खटेको मान्छे हो। अहिले पनि त्यो ऊर्जा मसँग छ। तर मैले विदा हुनुपर्ने कारण के भन्दाखेरि यो जे गर्नुपर्ने हो यो पार्टीको निम्ति हाम्रो पार्टीको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण, कार्यशैली, कार्यपद्धति अनुसार अगाडि नबढाएर मलाई मेरो मैले भन्ने भावना जुन जाग्यो एउटा कम्युनिस्ट पार्टीको सहायता प्राप्त गरेको व्यक्ति सहायता प्राप्त गरेपछि म भन्ने हुँदैन हामी भन्नुपर्ने हुन्छ। तर सबै राम्रा जति मैले गरेको खराब जति अब हुँदाहुँदा उहाँलाई अत्यन्त सम्मान गरेर उहाँसँगै अब उहाँसँग बढी एट्याच भएका मान्छेले चाहिँ होइन अब पार्टीका एकजना उपाध्यक्षलाई उहाँ त विदेशी एजेन्ट हो भनेपछि चाहिँ सुर्खेतबाट पक्राउ गरेर लिएर आयो अहिलेको सरकारले भनेपछि चाहिँ एउटा जीवनभर संघर्ष गरेका मान्छेहरूको बारेमा त्यस्ता कुरा बोली लिएर मान्छेलाई चाहिँ निराश बनाएर होइन अब अगाडि बढाउने काम नगर्न सके राम्रो काम गर्न नसके पार्टीलाई क्षेत्र विच्छेद त भइसकेको छ अरू क्षेत्र विभेद नपार्नको निम्ति म सबैलाई।
28: अब एउटा कुरा के छ भने नि पार्टी अध्यक्षज्यूले एमाले पनि आफैसँग लगेर जानुहुने भयो होइन यी क्रियाकलापले त्यसो भए
27: मेरो मुखबाट त्यस्तो शब्द किन भनाउनुहुन्छ उहाँलाई म अहिले पनि भन्छु कि तपाईँ असाध्यै यो पार्टीको निम्ति कुनै योगदान नगरेका र स्वार्थ प्रेरित भएर तपाईँको निकटतम भएका त्यस्ता मान्छेको सल्लाह अनुसार नचल्न र तपाईँको चाहिँ लामो राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र जुन योगदान छ त्यसलाई माटोमा नमिलाउन र आम श्रमजीवी जनता त्यसपछि सम्पूर्ण एमालेका समर्थक शुभेच्छुक स्वदेश र प्रवासमा रहेका र सम्पूर्ण पार्टी सदस्य र वडा कमिटीदेखि लिएर सबै कमिटीका साथीहरूको भावनालाई ध्यानमा राखेर सिङ्गो पार्टी प्रति जनताको आकर्षण बढ्ने काम गर्ने तर पार्टी कार्यालयमा जानेहरू आवारा हुन् भन्ने शब्द प्रयोग गर्ने जुन काम भइरहेको छ त्यसद्वारा त्यसलाई फिर्ता लिएर आफूलाई ठिक बाटोमा अगाडि बढाउनुको निम्ति उहाँलाई म सल्लाह दिन्छु।
28: अब एउटा कुरा के छ भने नेपाली नेकपा एमालेमा लिडरसिप गर्न सक्ने, एमालेलाई हाक्न सक्ने अलिकति सर्वमान्य अनुहार पनि त छैन नि त त्यस पछाडि।
27: कसले भने छैन भनेर जिम्मेवारी सबै अगाडि बढ्न थाले मान्छेलाई सबैलाई निस्तेज बनाएर म बाहेक कोही पनि छैन भन्ने मान्छे नेता होइन। नेता भनेको को हो भने जेठो माइलो साइलो काइलो ठाइलो हुन्छ नि त, म त अर्दाज भएको चाहिँ बिचको काइलो पनि होइन। त्यसले गर्दा पार्टीमा म पछि हाँक्ने यो तयारी गरेन भने त्यो नेतै होइन। जस्तो उदाहरणको निम्ति इरानमाथि चाहिँ फेब्रुअरी 28 त्यत्रो हमला भयो, सिङ्गै सिङ्गियर मान्छेहरू मारिए, तर एक मिनट पनि ढिलो नगरिकन त्यसपछि अर्कोले हाँकेर हिँड्यो। त्यसले गर्दा प्रश्न के हुन्छ भने जो मान्छे म बाहेक नेतै छैन भनेपछि उहाँले विगतमा चाहिँ राम्रो काम गर्नुभएको रहेनछ भन्ने कुराको प्रमाण अर्थ खोज्नै पर्दैन। किन सफल नेताले त आफू पछि को त्यसपछि को त्यसपछि को भन्ने कुरो चाहिँ आम जनताको बीचमा पार्टी पंक्तिमा स्थापित गर्ने काम गर्छ। त्यसले गर्दाखेरि चाहिँ यो विषयलाई हेर्नुहोस्, अब चाहिँ यो पार्टी ओह्राल लागेको चाहिँ 74 हो। 74 तपाईँ भन्दा महाधिवेशनले निर्वाचित भएको महासचिव ईश्वर पोखरेललाई हटाएर अर्को महासचिव बनाउने कुरामा एकजना कहीँ सल्लाह नगरिकन कहीँ थाई समितिमा सल्लाह नगरिकन चाहिँ उहाँलाई इच्छा लागेको बेलामा त्यो गर्नुभयो है। त्यसले गर्दाखेरि चाहिँ प्रश्न के हो भने आफूलाई मन पर्दा जे सुकै गर्ने, तर यो पार्टीमा अहिले एमालेमा भएका मध्ये हेर्नुहोस् म त माला नेपाल, जेएन खनाल, बामदेव गौतम र ईश्वर पोखरेल सबभन्दा पुराना नेताहरू हुन्। केपी कमर त 44 मात्र जेल बाहिर आउनुभयो, जेल बाहिर आएपछि लुम्बिनीको इन्चार्ज हुनुभयो उहाँ, म मध्योत्तर क्षेत्रको जिम्मेवारीमा थिएँ होइन। त्यसले गर्दाखेरि चाहिँ यी पुराना मान्छेलाई यो पार्टीमा चाहिँ लागेका मान्छेहरूलाई हेरेस गर्ने र मलाई मेरो मैले भन्ने भावना जुन हो यो पार्टीको क्षयीकरण हुने मुख्य विषय नै यही हो।
28: हस् केशव बडालजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुन्थ्यो नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बडाल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। खरो विषयमा टरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
1: आज श्रोता नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्दैछौ। नेपालको राजनैतिक अवस्था र व्यवस्थाको विषयमा पनि परिचय चर्चा परिचर्चा गर्दैछौ र किनभने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, नेपाली कंग्रेस भित्रकोमा विवाद छ, एमाले भित्रमा पनि त्यस्तै विवाद छ, मुलुकको राजनीति कुन दिशातर्फ अगाडि बढ़िरहेको छ, यसकै विषयमा कुराकानी गर्दैछौ वरिष्ठ पत्रकार तथा राजनैतिक विश्लेषक राजेन्द्र दाहाल यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार।
1: अहिले नेपाली कंग्रेसको यो इतर पक्षको राष्ट्रिय भेलाले कंग्रेसलाई कस्तो खालको सन्देश दियो? कंग्रेस अब एक डिक्का बनेर एक तरले अगाडि बढ्छ वा चाहिँ यो विभाजनको लागि महत्वपूर्ण मलजल गर्यो राष्ट्रिय भेलाले?
2: मैले त्यति धेरै परसम्मको हेरेको छैन। यो भेला चाहिँ अस्ति नैदेखि नै देखेको, यो विशेष महाधिवेशन पछि अलिकति थिग्रिँदै थिग्रिँदै आएर यो भेलासम्म आइपुगेको छ। जुन नेपाली काँग्रेसभित्र एउटा संस्कार थियो, त्यो दाई संस्कार, त्यो पार्टी सँगसँगै दाईहरू नै अब सिनियर मान्छे नै पार्टीको माथिल्लो पदमा बस्ने भएको हुनाले त्यो स्वाभाविक रूपमा त्यो संस्कारलाई आत्मसात गरेदेखि त्यो सिङ्गो पार्टीले त विशेष महाधिवेशनले त्यो संस्कारलाई मा केही न केही विखण्डन त ल्याइदियो। त्यो त्यसै गर्दाखेरि जुन ठूलो जमात चाहिँ कता कता एकाएक त्यो विस्थापित भएको महसुस गरिराख्यो, त्यस कारणले यो छटपटाहट मलाई लाग्छ हाम्रो ठाउँ के त ठिक छ। नयाँ पुस्ताको साथीहरू आए, उनीहरूले चाहिँ नेतृत्व लिए, केन्द्रीय समितिमा उनीहरू बसे, नेतृत्वमा उनीहरू बसे, ठिक छ। त हाम्रो पार्टीमा नेपाली काँग्रेस पार्टीमा ल चुनाव लड्दाखेरि त ठिक छ, हामी चुनावमा कोटी गरिदिउँ जसले चुनाव पनि लड्छौँ, तर चुनाव त सधैँ जितिँदैन। त पार्टीमा त ठाउँ हुनु पर्यो नि, हामी कहाँनेरि त अब हामी हिजो त्यसै दाई भइसकेका मान्छे हौ, त हामीलाई ठाउँ खोइ भनेर एक खालको छटपटाहट हो। त्यो छटपटाहट यो संगठित रूपमा इतर पक्षको

0: भनेको कुरा चाहिँ यो के अरे हिन्दूको कुरा आयो. अब त्यति उहाँले हिन्दू मात्रै भन्नुभयो, त्यसको व्याख्या धेरै गर्नु भएको छैन. तर यो हिन्दुत्वको जुन प्रकरण आयो, पाँच छ महिना विदेश बसेर अनि आएर हिन्दू हिन्दूको कुरा रटन लगाउनु, अरू राजनीतिक सन्देश खासै धेरै प्रवाह नगर्नु, हिन्दूको कुरा लगाउनुमा चाहिँ अब यो कसैले सिकाएको अथवा कुनै बाध्यता परेको अथवा कुनै आकांक्षा केही आश कसैले देखाएको कुरो हो कि जस्तो लागिराखेको छ. नत्र भने यो बेमौसमी बाजा शेरबहादुर देउबा जस्तो सिजन पोलिटिसियनले राजनीति राम्रोसँग बुझेको, यो देश बुझेको मान्छेले त्यो नगर्नु पर्ने मलाई लाग्छ. उहाँको केही बाध्यता छन् कि के बाध्यता परेर उहाँले त्यो कसैलाई केही सन्देश दिएर खोज्नु भएको हो कि भन्ने म छान्दैछु. त्यो भोलि पर्सिका दिनमा आगामी दिनमाहरू स्पष्ट होला. तर यो बेमौसमी बाजा हो. यो देश सबै धर्मको हो. राणाकालमा पनि कोही हिन्दू देश थिएन यो. पछि पनि राजाहरूकै पालामा पनि यो छोटो अवधि मात्रै संविधानमा हिन्दू लेखेर बस्या हो. नभएदेखि यो सब सबैको देश हो. र बुद्धको उत्पत्ति नेपालमा भएको छ. बौद्ध धर्महरूको अभ्यास यत्रो भएको छ. किराँत धर्मको मौलिक स्वरूपै यही छ. त्यस्तो देशमा चाहिँ हिन्दू हिन्दू भनेर त्यो पनि एक खालको हिन्दुत्वको एकदमै कुनै परिभाषा नभएको त्यस्तो धर्मको कुरा गर्नु भने त्यो राजनीतिक कुरा मात्रै हो.
1: तर कसैले पनि यसलाई सक मानेनन्. फेरि अब देउबाले म हिन्दू हिन्दू हिन्दू भन्दै गर्दा कसैले पनि होइन त्यो चाहिँ
0: यो सहज मान्ने कुरै होइन. यो असहज कुरा हो. यो राजनीति यसमा के राजनीति छ त्यो मैले बुझिसकेको छैन. भोलिका आगामी दिनमा खुल्दै जाला.
1: अनि सरकार के भएको छ?
0: तपाईँले पन्ध्रौं महाधिवेशनको जुन कुरा गर्नुभएको छ, यो सबै काङ्ग्रेसको राजनीतिलाई सम्हालेर काङ्ग्रेसप्रति आस्थावानहरू, काङ्ग्रेसलाई माया गर्नेहरू, काङ्ग्रेसका शुभेच्छुकहरू सबैको भावनालाई समेटेर अगाडि बढ्ने काम चाहिँ सभापति गौरव थापाको दायित्व हो. उहाँले गर्नुपर्छ. उहाँले गर्न पनि सक्नुहुन्छ. र यो सबै अरू छटपटार धेरैको चाहिँ गगनजीले हामीलाई पनि हेरिदिनु पर्यो. हामी के त हामी टुरा भयो, हाम्रो केही पनि ठाउँ भएन भन्ने खालको दो छ. उहाँहरूलाई उहाँहरूले चाहिँ नि उहाँहरूको हैसियत अनुसारको आश्वस्त पार्दै ठिक छ. अब भोलि भाइहरूलाई के चाहिन्छ, मानमनित्व चाहिने होला होइन, अथवा के गर्नुपर्ने हुन्छ, त्यसरी व्यवस्थापन गर्दै सबैलाई समेटेर जानुपर्ने काम चाहिँ गगनजीको हो. उहाँ नै जानुहुन्छ टेक्निकल्ली. अरूहरूले महाधिवेशन यी सबै कुराहरू गरे पनि अन्तत राजनीतिक दायित्व र राजनीतिक जिम्मेवारी, राजनीतिक विजय त्यो त फेरि गगनजीकै हो.
1: अब एउटा कुरा नि, अहिले सरकार के भइरहेको छ? यहाँ त प्रेस काउन्सिलको पूर्व उपाध्यक्षको हैसियतले किशोर श्रेष्ठको पक्राउप्रति चाहिँ विभिन्न किसिमका टिप्पणीहरू आएका छन्, हत्कडी लाएर हिजो मात्रै बाहिर सार्वजनिक गरिएका तस्विरहरू पनि आएका थिए भन्दा सरकारका गतिविधिहरू र प्रेस स्वतन्त्रताप्रति सरकारले चालेका कदमहरूलाई कसरी हेरिरहनु भएको छ?
0: म यो धेरै कुराहरूमा चाहिँ यो पाटोमा अब सरकारतिर जानुभयो भने गत साल भदौ 23 गतेको निरन्तरता म देखिराखेको छु. त्यो निरन्तरताबाट हामी बाहिर निस्केका छैनौँ. कुनै दिन हामी बाहिर निस्केछौँ भने ल अब त्यो 23 भदौ 23 24 चक्रबाट हामी बाहिर निस्क्यौँ भनेर भनौँ, ल हामी त्यही चक्रभित्र छौँ. सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको मुद्दा दोहोऱ्याएर हेर्ने निशा दिने कुरा पनि मलाई त्यहीभित्र नै लागिराखेको छ. भलै भोलि परिणाम त्यही अनुसार आउनुपर्छ भन्ने जरुरत छैन, किनभने एउटाले दिन्छ, त्यहाँ जुडिसियरी सिस्टम त छ, सिस्टमले काम गर्छ र सही बाटोमा आउन पनि सक्छन् धेरै कुराहरू. यो अहिले किशोर श्रेष्ठ प्रेसमाथिको यो जम्मै कुरा छ, यो तर्साउनको लागि. अब जुन केसहरूमा जे मुद्दाहरू छन् त्यसका लागि ती कुन खालको प्रकृतिका मुद्दा हुन्, त्यसमा नेपालमा के कस्ता अभ्यास हिजो भइसकेका छन्, कानुनी अभ्यास के छन्, न्यायिक अभ्यास के छन्, सबैलाई थाहा छ. प्रेस काउन्सिल त्यही भत्त छ. यही सरकारले चाहिँ त्यहाँ अध्यक्ष पनि नियुक्ति गरेर राखेको छ होइन, बजेट छुट्याएर राखिरहेको छ, त्यसको भूमिका कहाँनिर दिएको छ. त यो सबै कुरामा मलाई के लाग्छ भनेदेखि, तपाईँले जुन किशोर प्रसङ्ग उठाउनुभयो, यो त्यतिखेरदेखिको यो कसैले बदलाएको भावनाले किशोरजीसँग काम गरिराखेको छ. किशोरजीले प्रकाशित गरेको समाचारबाट जसलाई पीर मर्का पर्यो त्यसलाई

0: बहानाको रूपमा प्रयोग गरियो, हुन सक्छ भोलि उहाँ चाहिँ हेरेको हेरै त्यो पीड़ितले न्याय पाउने कुरा पन्छेको पन्छै गएर किशोरजीको यो केसले अर्कै रूप लिने अथवा किशोरजीलाई अर्कै किसिमले दण्डित गर्ने अरू नै कुराहरू त्यसले बाहे अगाडि ल्याउँदै जाने यो पनि हुन सक्छ। त्यस कारणले मैले संक्षेपमा यति भने यो भदौ 23-24 निरन्तरता हो, त्यो उहाँहरूले अब के बदला लिनु छ, के चुकाउनु पर्नेछ त्यो गर्दै हुनुहुन्छ र उहाँहरू बिस्तारै हामीले थाहा पाउँदै उहाँहरू एक्सपोज हुँदै जानु होला भन्ने लाग्छ।
1: सरकारको अहिलेको कार्यदिशा वा सरकारले भनेको चाहिँ हामी चाहिँ एकदम स्ट्रेट बाटोमा गन्तव्यमा पुगेर रोकिन्छ भन्ने प्रधानमन्त्रीको भनाई, यी समग्रतालाई हेर्दाखेरि र अहिलेको यो समाज र अहिले देखिरहेको दृश्यहरूलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ जाँदा जाँदै?
0: होइन, उहाँको गन्तव्य हामीले थाहा नपाएर सबैभन्दा ठूलो अन्य नै उहाँहरूको गन्तव्य थाहा भएको छैन। होइन, जलाएका अदालतका भवन त बनाएका छैनन्, जलाएका सिंहदरबार त मन्त्रालयका भवनहरू बनाएका छैनन्, होइन, र अब जुन किसिमले चाहिँ मिडियामाथि एट्याक गरेको छ, सूचनाको संकलनको लागि जुन किसिमले चाहिँ बन्दी लगाइएको छ, पत्रकारहरूलाई चारैतिरबाट एक किसिमले चाहिँ त्यो सञ्चार माध्यमहरूलाई घेराबन्दी जस्तो परिस्थिति जुन पारिदिएको छ, सूचना नै प्रभाव नहुने र उहाँहरूले जे भन्नुभयो त्यही मात्रै सत्य हुने जुन काम गरिराख्नु भएको छ, त्यसले गर्दा उहाँहरूको गन्तव्य कहाँ हो भन्ने कुरै नै स्पष्ट भइरहेको छैन र डरलाग्दो पाटो पनि त्यहीँनिर देख्छु म।
1: हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक राजेन्द्र दाहाल। अहिलेका लागि नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, बिहान 7 बजेको शुक्लाबिन्दु समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी, मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेको कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग ऋषायमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोड़िएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने परम्परा छ। आज काठमाडौँको नाग पोखरी, दौडह, भक्तपुरको सिद्ध पोखरी लगायत देशभरका नाग दह, कुण्ड र नाग धार्मिक मान्यतासँगै वातावरणीय दृष्टिले पनि नाग तथा सर्पको महत्वपूर्ण भूमिका रहेको छ। प्रकृतिमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको सन्तुलन कायम राख्न सर्प लगायतका जीवले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यस्ता जीवको संरक्षण आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन्। भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजाराको परिवारले सरकारसँग भएको सहमति पुनरावलोकन गरी पुनः लिखित सहमति गर्न माग गरेको छ। हिरालालका छोरा रवि पासवानले शुक्रबार सरकारसँग भएको 5 बुधी सहमतिका विषयमा आफूहरू पुनरूपमा जानकार नरहेको र दबावमा हस्ताक्षर गराएको दावी गर्नुभएको छ। उहाँका अनुसार बुबाको आत्मदाहपछि परिवारमा मानसिक तनाव बढेको र आफू पनि बिरामी अवस्थामा रहेका बेला आफू र पत्नी अञ्जली कुमारी पासवानलाई पटक पटक दबाव दिएर सहमतिमा हस्ताक्षर गराएको जनाइएको छ। सरकार र मृतक परिवारबीच भएको सहमति अनुसार मृतकको परिवारलाई तत्काल जग्गा उपलब्ध गराउने, दुईजनालाई रोजगारी दिने, बाल बालिकाको शिक्षाको व्यवस्था गर्ने, परिवारका सदस्यको औषधि उपचार गर्ने तथा मृतकको शव पोस्टमार्टम गरी तत्काल दाह संस्कारको व्यवस्था गर्ने उल्लेख थियो। तर अहिले स्वास्थ्यमा सुधार आएपछि सहमति पत्र अध्ययन गर्दा वास्तविक मागहरू समेटिएको नपाइएको भन्दै परिवारले आपत्ति जनाएको छ। हिजो र अस्ति काठमाडौँका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफै खुद्रा विक्रेता नबन्ने भएको छ। नेपाल आय निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार हुने जनाएको छ। निगमले सूचना निकालेर उपभोक्ताहरूलाई आफूलाई पाएको पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपील गरेको छ। साथै बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग विक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिएको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्यासहितको विवरण हरेक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घरायसी प्रयोजनको लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालय मार्फत अनुरोध गरिएको निगमले जनाएको छ। यसअघि सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बन्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे शिवदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ। सभामुख डोलप्रसाद अर्यालले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै महिला मन्त्री भादीले नै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा स्वागतमा प्रयोग भएका गाड़ी र मोटरसाइकललाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेको कसुरमा देउवा चढ़ेको गाड़ी र स्वागतमा सहभागी मोटरसाइकललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यवाही गरेको हो। गएको बिहिबार देउवालाई विमानस्थलबाट उहाँको निवास महाराजगंजसम्म नेता कार्यकर्ताले पुर्याएका थिए। त्यसक्रममा गाड़ीको ढोका बाहिर नेता कार्यकर्ताले झुण्डिएर यात्रा गरेका थिए। यात्रु राखेको कसुरमा गाड़ीका चालकलाई ट्राफिक प्रहरीले 1000 रूपियाँ जरिमाना गरेको छ। यस्तै देउवाको स्वागतमा सहभागी भएको अर्को मोटरसाइकलमा पनि तीनजना चढ़ेको पाइएपछि मोटरसाइकल चालकलाई 500 रूपियाँ जरिमाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले देउवा चढ़ेको गाड़ीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै दुर्घटनाबाट बच्नको लागि ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ। बागलुङको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपदका कारण 8 घरमा क्षति पुगेको छ भने 40 उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धारा टोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको जनाइएको छ। निसीखोलाका 40 घर पहिरोको उच्च जोखिममा रहेको निसीखोला 2 वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्कने छानो उक्कने घर चर्कने लगायत क्षति पुगेको बताउनुभयो। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको खोजी कार्यलाई सशस्त्र प्रहरीले हिजो दिनभर तीव्रता दिए पनि फेला पार्न सकेको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 हेडक्वार्टर कालिका कास्कीको टोलीले आइतबार बिहानैदेखि सम्भावित क्षेत्रमा खोजी गरेको थियो। शनिबार दिउँसो 1:20 विजयपुर खोला तर्ने क्रममा 2 बालकलाई खोलाले बगाएको थियो। पोखरा 14 चौथे भोटे चौतारा हुँदै ह्याप्पी ल्याण्ड जाने बाटोमा यो घटना भएको हो। बेपत्ता हुनेमा पोखरा 14 छिनीडाँडा बस्ने 14 निक्सन गुरूङ र खोटाङ घर भई हाल पोखरा 14 चाउथी बस्ने 15 ओमन राई रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए लगत्तै सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो। शुरूमा सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस पुनरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्मा कमाण्डमा 9 टोली खटिएको थियो। गोथाकर सहितको सो विपद व्यवस्थापन टोली शनिबार दिउँसो 2:15 घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलबाट करिब 2 किलोमिटर तलसम्म खोला किनार र अन्य सम्भावित खोजी गरेको जनाइएको छ। अविरल वर्षा कारण तनहुँको भीमात नगरपालिकामा 1 कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ। भीमात नगरपालिका 3 सुनाकोट स्थित 46 विष्णु कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको र ढुङ्गाले नै छाएको 3 तले कच्ची घरको पछाडिपट्टिको गाह्रो वर्षा कारण भत्किएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार शुक्रबार राति करिब 9 गाह्रो भत्किँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भई मानिस बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको छ। घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भीमातबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर छेत्री कमानमा 5 प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पहिरो तथा गाह्रो भत्किए पनि समयमै सतर्कता अप्नाएकाले कुनै मानवीय तथा चौपायमा क्षति नपुगेको बताइएको छ। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर्न स्वास्थ्यकर्मी र अस्पताल बीच 2 सहमति भएको छ। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस बीडीएस इन्टर्न विद्यार्थीलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने देशभरका निजी अस्पताललाई पत्रचार गरेपछि आन्दोलनमा उत्रेका विद्यार्थी र अस्पताल बीच आइतबार जिल्ला प्रशासन कार्यालयमा 2 सहमति भएको हो। विद्यार्थीले उठाएको माग पूरा गर्दै अस्पतालको स्वास्थ्य र खाद्य स्वच्छतामा बारे सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी कुमार सिंह सहित बसेको त्रिपक्षीय छलफलबाट सहमति भएको हो। बैठकले गरेको पहिलो निर्णयमा भनिएको छ, निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्नशीपमा कार्यरत प्रशिक्षार्थी डाक्टरहरूलाई यस पूर्व उपलब्ध गराइएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तरता दिने। यस्तै दोस्रो निर्णय रहेको छ, थप विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्य नियमनकारी निकायहरूबाट निर्देशन भए अनुसार गर्ने। पोखरा 9 पृथ्वी चोक स्थित गण्डकी मेडिकल कलेजका इन्टर्नमा रहेका चिकित्सकहरूले आफूहरूको आइराखेको तलब समेत रोक्का गरेपछि बुधबारदेखि आन्दोलनमा होमिएका थिए। राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवाग्राहीको चापका कारण बिहान 8 साँझ 6 सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्य तनहुँको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अब नियमित कार्यालय समयअनुसार सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्य तनहुँले आजदेखि बिहान 9 साँझ 5 सेवा प्रवाह गरिने जनाएको छ। कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई सोहीअनुसार सेवा लिन अनुरोध गरेको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी चिउनधामा आजदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव हुँदैछ। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा हुन लागेको धामका अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतिसम्म सञ्चालन हुनेछ। महोत्सवको तयारी पूरा भएको छ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदेशी आँचल बसेलले दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण हुने लम्चाले बताउनुभयो। धार्मिक मौसममा दैनिक हवन, रुद्रीपाठ, परायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। मौसमबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वाडा 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्चाले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ठाकुर प्रसाद शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न 25 उपसमिति गठन गरेको छ। च्याङ्जामा पशुमा कृत्रिम गर्भधानको संख्या हरेक वर्ष बढ़दै गएको छ। मुख्य गरेर भैंसी, गाई, बाख्रा तथा बंगुरमा किसानले कृत्रिम गर्भधान गराउने गरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँग सहकार्य गरेर कृत्रिम गर्भधान गरेको हो। कृत्रिम गर्भधान सबैभन्दा धेरै भैंसीमा गर्ने गरेको बताउँदै भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डाक्टर रूपेश श्रेष्ठले गाई, बाख्रा र बंगुरमा कृत्रिम गर्भधान गर्ने गरेको बताउनुभयो। उहाँले अन्य पशुमा पहिलाबाटै गर्ने गरेकोमा बंगुरमा गत सालबाट कृत्रिम गर्भधान थालेको बताउनुभयो। आर्थिक वर्ष 2082-83 5330 भैंसी, 1218 गाई, 97 बाख्रा र 51 बंगुर गरेर 6695 पशुमा कृत्रिम गर्भधान गरिएको हो। आर्थिक वर्ष 81-82 3828 भैंसी, 1018 गाई, 116 बाख्रा र 15 बंगुर गरेर 5040 पशुमा कृत्रिम गर्भधान गरिएको छ। 2081-81 2677 भैंसी, 1122 गाई र 41 बाख्रा गरेर 3840 पशुमा कृत्रिम गर्भधान गरिएको डाक्टर श्रेष्ठले बताउनुभयो। देशका पश्चिम भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले पनि पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। पछिल्लो 6 घण्टामा तनहुँमा 72.8 मिलिमिटर पानी परेको छ। लमजुङ, नलप्रासी पूर्व, पाल्पा, म्याग्दीमा मध्यम वर्षा भएको छ। पूर्वमा खोटाङ, शंखसभा, झापामा हल्कादेखि मध्यम वर्षा भएको छ। मध्य प्रदेशमा भने वर्षा एकदमै कम भएको छ। अहिले कञ्चनपुरमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका पहाड़ी तथा तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई भूभागमा वर्षा भइरहेको छ। त्यस्तै पूर्वी झापामा मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने मुसलधारे वर्षाको अनुमान छ। त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ, कोशी बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। उपल्लो मुस्ताङको लोमान्थन गाउँपालिका एक छोसेरका 64 वर्षीय मेघमा गुरूङको काँचो माटोले बनाएको परम्परागत मुण्डे घर जीर्ण भएपछि भत्काउनु भयो। बेमौसमी हिमपात तथा पछिल्ला वर्षहरूमा वर्षा कारण काँचो माटो जमाएर घरको छाना भत्किन थालेपछि कृषक गुरूङले स्थानीय काठको प्रयोग गरी पक्की घर बनाउनु भएको छ। गुरूङ जस्तै बारागौं मुक्ति क्षेत्र गाउँपालिका 3 समरका आशबहादुर गुरूङले नियमित वर्षा कारण मुण्डे घरको छत पानीले भिजेर चुइन थालेपछि अहिले पशु चौपाईलाई प्रयोग गर्ने गोठ बनाउनु भएको छ। जिल्लाको 5 स्थानीय तहमा विगत 1 दशक अघिसम्म बाक्लै देखिने सांस्कृतिक शैलीका घरहरू पछिल्लो समय नियमित हुने वर्षा र बाक्लो हिमपातका कारण नासिन थालेका छन्। सड़क सञ्जाल बस्तीसम्म जोडिएपछि स्थानीय काँचो माटोको इट्टाले बनाएका मुण्डे घरको विकल्पमा ढलानसहितको पक्की घरतर्फ मुस्ताङ्गीको आकर्षण बढ़ेको छ। लोगेका दामोदर कुण्ड गाउँपालिका 1 चराङ बजारका अधिकांश मुण्डे घरहरू विस्थापित भएको वडाधीशी तैझुन्टु ठकुरीले बताउनुभयो। अध्यक्ष ठकुरले भन्नुभयो, स्थानीय प्रविधिको प्रयोग गरी निर्मित घरमाथि राखिएको दाउराको मुस्ताङवासीको पहिचान हो। अहिले मौसमी हलचलका कारण घर भत्काएर नयाँ गराउनु पर्ने बाध्यता छ। अन्तर्राष्ट्रिय समाचार। इरान र ओमान बीच हर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनको लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ। इरानी विदेश मन्त्री अब्बास अरागच्चीका अनुसार वार्तामा अस्थायी समुद्री मार्ग तय गर्ने विषयमा प्राविधिक छलफल भइरहेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अरागचीले ओमान संघको वार्ता र हर्मोज खोल्ने विषयलाई अलग अलग विषयका रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँका अनुसार यसअघि प्रयोग हुँदै आएका समुद्री मार्ग अहिले सञ्चालन योग्य नरहेकाले नयाँ मार्ग पहिचान गर्न लागि हो। शुरूमा अस्थायी मार्ग तय गरेपछि त्यसलाई स्थायी मार्गमा परिणत गर्ने तयारी भइरहेको छ। तर नयाँ मार्ग तय भए पनि हर्मोज जलमार्ग तत्काल खुल्ने निश्चित भनी नभएको इरानले जनाएको छ। हर्मोज खोल्ने वा नखोल्ने विषय अमेरिकाले गएको जूनमा गएको समझदारी पत्रका शर्तहरू पालना गरे नगरेमा निर्भर हुने इरानको भनाइ छ। विश्व व्यापार तथा तेल र ऊर्जा आपूर्तिको लागि महत्वपूर्ण समुद्री मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पनि चिन्ता बढ़ेको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि जलमार्गको छिटो सञ्चालनलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। डार्विनमा आउँदो अगस्त 21 30 चल्ने टप एण्ड टी20 श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ। प्रतियोगितामा नेपाली लीग चरण 6 खेल खेल्नेछ। नेपाली पहिलो खेलमा अगस्त 21 एन्टी स्टाइसँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी नेपाली दोस्रो खेलमा अगस्त 22 बंगलादेशलाई पर्फर्मेन्स टोलीसँग, अगस्त 24 होर्बर्ट हरिकेन्स एकाडेमीसँग, अगस्त 26 एसीटी कोमेटेससँग, अगस्त 27 किङ्स मेन र अगस्त 29 भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो। टप एण्ड टी20 श्रृंखला लगत्तै अस्ट्रेलियामा हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्यूजील्याण्ड ए विरूद्ध हुने त्रिगुणात्मक एक दिवसीय अभ्यास श्रृंखलामा पनि ए टोलीले प्रतिस्पर्धा गर्नेछ। अवस्था हामीलाई 3 बजेसम्म सुनेर साथ दिनको तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067013425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965141194, मोबाइल 98560206।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
17: साथ छ हाम्रो।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
18: मोबाइल 98560055770।
20: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
20: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
20: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
18: मोबाइल 98560043952 र 98066।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुक सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
10: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98416 56 658।
1: समय जति कति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
17: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
19: सम्पर्क 0654142121, मोबाइल 9850635921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारीपट्टी, मोबाइल नम्बर 9850630982 र 9705620209।
21: टीवीएस साथ छ हाम्रो।
22: हजुर दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
23: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल भदौ महिनाको 1 गते सोमबार, ईस्वी सम्म 2026 अगस्त 17 तारीक, सत्र सम्म 1948, नेपाल सम्म 1146, सूर्यदेव बिहान 5:36 भयो भने सूर्यास्त साँझ 6:42 हुनेछ। आज श्रावण शुक्ल पक्षको पञ्चमी तिथि, आज भाद्र संक्रान्ति र नाग पञ्चमी पनि रहेको छ। कार्यक्रम शुरू गरौं। आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:25 देखि 5:50 शुक्लागण्डकी समाचार, 6:00 देखि 36 काया कैरन, 36:00 देखि 7 नेपाली बहस, 7:00 देखि 7:20 शुक्लागण्डकी समाचार, 7:20 देखि 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 देखि 8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:00 देखि 9 शुक्लागण्डकी सरोकार, 9:00 बिजनेस टक, 9:15 नेपाल खबर, 9:15-10 गाम्बेसीको भाका, 10:10-15 शुक्लागण्डकी समाचार, 10:15-12 हेलो शुक्लागण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1 विभिन्न पप्पी संगीतहरू, 1:00-2:00 लुगी संगीत, 2:00-3:00 वैनगी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 विभिन्न फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्लागण्डकी समाचार, 5:00-6:00 लोक चौतारी, 6:00-6:30 नेपाल दर्पण, 6:30-7:00 विभिन्न भाषाभाषा गीत संगीतहरू, 7:00-7:30 शुक्लागण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 विशेषको पुनः प्रसारण, 8:30-9:00 विभिन्न नेपाली सभाको साँझ पख, 9:00-10:00 विभिन्न गीत संगीतहरू, 10:00-10:15 शुक्लागण्डकी समाचार, राति 10:00 शुक्लागण्डकी समाचार पछि आजका हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुनः हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यतति आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात दुनियाँ पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशिमा आफै चुचे चोलाली लुले लोहा वाद विवादबाट जोगिँदै समय को गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। सहयोगीहरूले साथ दिनाले सिताएको कामहरू सम्पादन हुँदै साँझको कामबाट फुर्सदिलो पाइनेछ भने परिवारको साथले नयाँ उत्साह जाग्नेछ र मन मिल्ने साथीहरू भेटिएर प्रेम र मित्रताको बन्धनहरू कसिने समय रहेको छ। वृष राशि, वृष राशिमा इयुएओ बाबी बुबे भो सुख समाचारले उत्साह जगाउनका साथै अध्ययनमा प्रगति हुनेछ। धेरैको परोपकार गर्न सकिनेछ भने बुद्धिको वैले लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिष्ठित कामहरू सम्पादन गर्दै साँझतिर गोपनीयता बाहिरिने समस्या सफा हुनेछ। प्रतिस्पर्धाबाट जोगिएर काम लिनुहोला। मिथुन राशि, मिथुन राशिमा माग्छ काकीको गङ्गा छकेको हो। हतारको निर्णय लिने पानीले काम बिग्रने छ भने तत्काललाई फाइदा हेर्दा पछि समस्याहरू पनि आउन सक्छ। अरूलाई दिएको वचनहरू पूरा गर्न नसक्दा शुभचिन्तकहरू टाढिनेछन् भने साँझतिर बौद्धिक कलाको प्रभावले बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुने समय रहेको छ भने आमदानीका स्रोतहरू बनेछन्। कर्कट राशि, कर्कट राशिमा डाडी डुडेडो पहिले दिएको वचनले अप्ठ्यारो पार्ने र प्रयत्न गरिएको कामहरू बनाउन सकिने समय रहेकोले आफ्नो सहयोगीहरूबाटै प्रतिस्पर्धामा उत्रन सक्नेछन् भने आफ्नो र आफ्नो साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय रहेको छ। प्रतिष्ठित नचिजा कमजोर देखे पनि कामहरू दोहोराउनु पर्ने सक्नेछ भने पहिलेको समस्याहरू सुल्झाउँदै केही कामहरू दोहोराउनु पर्ने समय रहेको छ। सिंह राशि, सिंह राशिमा शेरमामी मुमे मोटाटी टुटे देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ भने अरूको आक्षेपहरू सहनु पर्ने समय रहेकोले खर्च बढ्ने छ भने अर्थभावले पनि सताउने समय रहेको छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने समय रहेको छ र विश्वासमा पर्दा धोकाहरू पनि पाइनेछ र आश्वासन दिनेहरूले पनि प्रतिबद्धताहरू पूरा नगर्न सक्छ। कन्या राशि, कन्या राशिमा टोप पेपु सर ठपेपो विभिन्न अवसर आउनेछन् भने पहिलेको सफलताले महत्वाकांक्षाहरू बढ़ाउने समय रहेको छ। खानपान र भेटघाटको समय रहेकोले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिकूल बाटोहरूले फाइदा उठाउने चेष्टा गर्नेछन् भने साँझतिर स्थितिमा सुधार आउनेछ। तुला राशि रारी रुरे रो ताती तुते शुरूमा खर्च लागे पनि दिगो काममा लगानी गर्ने समय रहेको छ। काममा जुट्न
सकिनेछ भने कामहरू सम्पादन गर्दै फसेको रकमहरू पनि उठाउन सकिनेछ भने सञ्चय नभएका लाभांश सञ्चय नभए पनि मेहनत गर्दाखेरि खर्चहरू घटाउने समय रहेको छ। साथतिर पनि नयाँ योजनाहरूमा अग्रसर भइने समय रहेको छ। अब ती साधनहरूले दिगो प्रारम्भ गर्ने समय पनि रहेको छ र साहसिकहरू कामहरू गरे चाहिँ नाम दाम र प्रतिष्ठा गमाउने बेला रहेको छ। वृश्चिक राशि विश्लेषणमा सेतो नानी नुनो यु आमदानीका नयाँ स्रोतहरू फेला पर्ने समय रहेको छ भने प्रयत्नका लागिको कामहरू प्रारम्भ हुन सक्छ। स्रोत साधन जुन्नाले गरिएका कर्महरू औषधी प्रतिफल प्राप्त हुने र मेहनतले

जीवनशैलीमा पनि परिवर्तन ल्याउने समय रहेको छ। आर्थिक काम पनि बढ्नेछ। मकर राशि, मकर राशिमा चाहिँ भोज देखेको केको लागि आजको मेहनती केटीमानी दिलाउने समय रहेको छ भने समुदायको हितमा कामहरू गर्न सकिनेछ। पर्यटन गर्दा महत्वपूर्ण कामहरू पनि बन्नेछन् भने व्यापार लगायत आर्थिक लाभहरू हुनेछ। नतिजामा पनि उत्साह छाउनेछ भने प्रतीक्षा गरिएको कामहरू पनि राम्रो हुनेछ भने जीवनशैली पनि व्यस्त रहनेछ र आफ्नो सूचनाहरू बाहिरिने समयको रहेकाले गोपनीयतामा चाहिँ विशेष ध्यान दिनुपर्ने समय रहेको छ। कुम्भ राशि, कुम्भ राशिमा चाहिँ गुगे गोसासे सुसे सुध काम बिग्रने भयले सताउने र न्यून उपलब्धिमा पनि चित्त बुझाउने परिस्थिति रहेको र स्वास्थ्यमा पनि अलिकति आरबीआरमा ध्यान पुर्याउनुहोला। कामहरू विस्तारै हुनेछन् भने सामाजिक उत्तरदायित्वमा पनि हात लाग्न सक्छ। नयाँ कामको जिम्मेवारी पनि थपिनेछ भने धर्म कर्म पर्वकारी काममा सहभागी भइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ। अन्तिममा मिन्दासे, मिन्दासेमा चाहिँ दिदु छ झन्या दिदु चाची प्रतिकूल समय रहेकोले जीवनशैलीमा व्यस्त रहने समय रहेको छ। निम्तो आए पनि आर्थिक खर्चिलो बन्न सक्छ। भौतिक साधनहरूले खर्च निम्ताउने र बोलि व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्ने समय रहेको छ। सबैदेखि भने बाधा र स्वास्थ्य सम्बन्धी चिन्ताहरूले सताउने छ भने सानो पर्यटनले पनि सानो समस्याहरूले पनि श्रमको कम मात्र प्रतिफल प्राप्त हुने समय रहेको छ। राशिफलमा जस्तो भनेर पनि भाग्य भन्दा कर विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पश्चिम पालो रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल भदौ महिनाको एक गते सम्भार आज तपाईँ जन्मदिन परेको साल तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। मेरो व्यक्तिगत सबै सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आदेश पालेका तपाईँले इच्छाको काम प्राप्त होस्, तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

तपाईँ आफ्नो इष्टमित्र दाजुभाइ साथीसँगी आफ्नो आफन्तको जन्मदिनको शुभकामना परेको छ भने हामीलाई फोन गरेर टिपाउन चाहिँ सक्नुहुनेछ। आज भने भाद्र 1 गते हाम्रो मुक्तिनाथ शुक्ला गण्डकी जीवनधाममा बोलबम धार्मिक महोत्सव आजबाट शुरू हुँदैछ। तपाईँले यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला मुक्तिनाथ जीवनधाममा आएर पूजा पाठहरूमा अनि बोलबममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यता पनि आफ्नो गाउँघरमा कुनै पनि कार्यक्रमहरू हुँदैछन् तपाईँहरूको आफ्नो आफन्तको जन्मदिन परेको छ भने यस कार्यक्रम मार्फत प्रस्थान गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना छिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रस्थान गर्ने गर्दछौँ। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँलाई पाइप परेको समयमा चाहिँ तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनाहरूलाई चाहिँ टिपाउन सक्नुहुनेछ। 0465434 0465414111 98 028 3134114 पनि तपाईँले फोन गरेर जन्मदिनको शुभकामना तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रस्थान गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान नै सही समयमा तपाईँहरूकोमा सम्पूर्ण उपस्थित हुने नै छौँ। त्यति बेलसम्मको लागि म कार्यक्रम प्रस्तुतमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ नि सुखद बितोस्। तपाईँहरू भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.10 MHz। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू,
1: चर्चित कथा वाचक।

0: सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
1: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीति नाटक
0: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
0: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहु।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो.
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यहीँ गएर किनेको.
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ.
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार. फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ.
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ.
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ.
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्.
6: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि.
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा. मोबाइल 9849501120 र 9816256187.
8: मेरिया मैनी, कस्तो राम्रो गहना.
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल.
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक.
1: प्रोप्राइटर रामु विश्वकर्मा. मोबाइल नम्बर 9811616069, 9807625239.
2: प्रोप्राइटर राजु विश्वकर्मा. मोबाइल नम्बर 9811433222, 9807769142.
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता.
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो. आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त.
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटिजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि.
11: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्.
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे.
6: होटल टाइटेनिक, गोमगोबु बसपार. प्रोप्राइटर रामचन्द्र महत. मोबाइल 9841616878, 9235527763.

0: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
1: कटिहाल्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचा पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो हेन्ड राइटिङ तिम्रो
5: टिचर मेरो मानेले त छ धेरै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633484 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840694530
8: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलइडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिरेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856062676
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564433। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 बिपी चोक।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
14: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028922938।
16: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो, द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845410950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
17: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
18: होइन, कति पुन मोबाइल भन्दै कराएको?
17: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
18: कहाँ छ पुन मोबाइल?
17: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
18: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
17: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
18: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000।
19: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
20: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
19: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
20: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
19: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
13: दुलेगौडा सपिङ सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
21: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
22: चिकन ससेज, बफ ससेज
21: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
23: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
24: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
25: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
26: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
27: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
28: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
29: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
30: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
29: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
31: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
32: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
33: ओमकार।
32: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
33: ओमकार।
32: अनि घरमा पूजा सामग्री पनि छैन भने
33: ओमकार।
32: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
33: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
32: विस्तृत जानकारीको लागि फोन नम्बर 98560580034।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: भने अरू अब मुटुको शुरू भएको छैन, फोक्सोको शुरू भएको छैन, प्याङ्क्रिया सानो आन्द्राको शुरू भएको छैन, हामीले यो खुल्ला गर्यौं, यो सेवा उपलब्ध गर्यौं भने त पर्खाई बस्नेहरूको संख्या धेरै नै बढ्न सक्ने देखिन्छ। अहिले नै 1200-1300 मृग लाको लागि 100 चाहिँ कलेजो प्रत्याङलाई पर्खिरहेको छ र यो संख्या दिनानुदिन बढ़िरहेको छ।
1: भने चाहिँ जुन यो समयमा हामी कुराकानी गरिरहेको समयमै 1300 चाहिँ मृगोला प्रत्यारोपणको लागि कुरिरहनु भएको छ भने 100 चाहिँ यो कलेजोको लागि प्रत्यारोपणको लागि कुरिरहनु भएको छ। भनेपछि यो बढ्दो क्रममा जुन रेसियो बढ़िरहेछ नि, कारण चाहिँ के हो अहिले?
0: राम्रो प्रश्न सोध्नु भयो। यो चाहिँ जति उपचार उपलब्ध भयो, जति बाँच्नु भयो नि, झनझन डिमाण्ड पनि बढ्दै गएको छ। एकदमै सही कुरा हो। के हुन्थ्यो भन्दाखेरि पहिला उपचारै नपाएर अब यस्तो विशिष्टकृत सेवामा उहाँहरू आइपुग्नै सक्नुहुन्नथ्यो, अकाल मृत्यु हुन्थ्यो उहाँहरू कहाँ, उहाँहरू आफ्नो प्राण त्याग्नुहुन्थ्यो हामीलाई थाहा छैन। पहिला उपचारको सुविधा थिएन र उपचार अलिकति सीमित उपलब्ध उपचार, डायलाइसिस पनि निशुल्क थिएन, धनीमनी व्यक्तिले केही समयको लागि डायलाइसिस गर्न सक्ने र उसको पनि सबै सम्पत्ति सकिने अवस्था थियो, अहिले निशुल्क छ। त्यसैले सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई यो सुविधा अहिले बाँच्न पाउने अहिले सुविधा छ। डायलाइसिस निशुल्क, प्रत्यारोपण निशुल्क, सरकारी संस्थाहरूमा उहाँहरूले चाहिँ यसरी बाँच्न पाउनु भएको छ। त्यसले गर्दाखेरि अहिले जुन बजारमा उपलब्ध संख्या छ, झनै 8000 चाहिँ डायलाइसिस गरेर बाँचिरहेका छन्। अर्को कुरा चाहिँ अहिलेको जुन नन कम्युनिकेबल डिजिज भन्छौँ हामीले, नसर्ने रोग होइन, नसर्ने रोग त दिनानुदिन देशभरि नै संसारभरि नै त्यसमा चाहिँ उच्च रक्तचाप, मधुमेह आदि कारणले नसर्ने रोग चाहिँ एकदमै आकर्षिँदै गएको छ। देशमा 70% भन्दा बढी मृत्यु त यही नसर्ने रोगको कारणले हुन्छ। यी रोग नसर्ने रोगको कारणले गर्दाखेरि मृगोला फेल हुने, कलेजो फेल हुने, मुटु फेल हुने, मस्तिष्क घात हुने, अरू पनि विभिन्न अंग प्रत्यङ्गहरू फेल हुने कामहरू बढ़दै गएको छ। त्यसैले संख्या चाहिँ बढ़नुमा दुईटा कुरा भने, एउटा चाहिँ नसर्ने रोग जति बढ़्यो उति अंग समस्या बढ़्यो भने, पहिला अंगका समस्या भएका व्यक्तिहरू, फेल भएका व्यक्तिहरू, अहिले मृगोला फेल भएका व्यक्तिहरू बाँच्न पाइराख्नु भएको छ, चाहे उहाँहरूको जीवन अलि शास्तिपूर्ण किन नहोस् तर बाँच्न पाउनु भएको छ। त्यसैले पनि यो संख्या चाहिँ प्रत्येक साल बढ़िरहेको छ।
1: अघि यहाँले भन्नुभयो कि सड़क दुर्घटनामा मस्तिष्क मृत्यु भएकाहरू धेरै छन् होइन, तर अंगदान गर्न सकिने अवस्था चाहिँ एकदमै कम छ, जुन चाहिँ एकदमै सुधार हुन सक्ने अवस्था चाहिँ देखिएको छैन। परिवारले अनुमति नदिने अवस्था चाहिँ यतिखेर जुन चुनौतीपूर्ण छ, के गर्नु पर्थ्यो खासमा?
0: यसमा दुईटा कुरा देख्छु म। अब हामी त्यही काममा लाग्यौं, अहिलेसम्म देशको अवस्था पनि हामीले अहिले हामीले सामना गरिरहेछौं भने विदेशको अनुभवमा पनि हामीले अलिकति पाएको हुनाले मलाई कहाँनिर फरक, एउटा कुरा हाम्रो सुशिक्षित नै गराउन सकेनौं कि, हाम्रो दाजुभाइ दिदीबहिनी यो बारेमा प्रशस्त जानकारी नै गराउन सकेनौं, एउटा कुरा त्यो देख्छु। अर्को कुरा चाहिँ अब मस्तिष्क मृत्यु भइहाल्यो भने अलिकति सामाजिक जुन हाम्रो मूल्य मान्यताको कुरा गरौँ न, विश्वास, यसलाई चाहिँ अन्धविश्वास भनौँ कि के भनौँ, कसै कसैमा विभिन्न कारणले अङ्ग दिनु हुँदैन, दियो भने फेरि के हुन्छ आदि इत्यादि कुराहरू पनि मान्छेहरूमा एउटा भ्रम एउटा पाएको छु, त्यो पनि एउटा कारण हो भने। अर्को कुरा चाहिँ म देख्छु, कसै कसैले फेरि एउटा आर्थिक सहायताको पनि आशा गर्दो रहेछन्। मैले किन देखेँ भने, बिरामी मस्तिष्क मृत्यु भएको छ, चोटपटक लाएर सिकिस्त भएर उपचार असफल भएपछि मस्तिष्क मृत्यु भयो, उहाँहरूको सम्पूर्ण खर्चहरू सकिसक्यो, नेपालीहरूको हाम्रो सामर्थ्य त एकदमै कमजोर छ नि त, सबै खर्चहरू सकिसक्यो, अस्पतालको खर्च धान्न सकिरहेको छैन, अब मस्तिष्क मृत्यु पनि भयो, अब अंगदान गर भन्दाखेरि अब यो आईसीयूको खर्च उहाँहरूको अथवा चाहिँ क्रियै खर्च भनौँ आदि इत्यादि खर्चमा अलिकति पनि हामीले सहयोग गर्न सकेको भए यो काम उहाँहरूलाई पनि अलिकति राहत हुन्थ्यो। यसमा चाहिँ मैले अंग बेचबिखन या अन्यथा यस अर्थ नलाग्ने गरी बोल्न चाहे, हामीले नेपाल सरकारले मस्तिष्क मृत्यु भएको व्यक्तिको परिवारले अंगदानको लागि मंजूरी दिनुभयो भने 1.5 लाख रुपियाँ दिने अहिले व्यवस्था छ भने
1: सरकारले
0: दिने छ भने, यो यतातिर के अरे अस्पताल जुन अस्पतालमा मस्तिष्क मृत्यु घोषणा हुन्छ, मस्तिष्क मृत्युबाट अंगदान गर्नलाई व्यवस्था हुन्छ, त्यो अस्पतालले 75,000 रुपियाँ दिने व्यवस्था छ। अहिले नै यो व्यवस्था छ, तर मैले देशका र विदेशका साथीभाइहरूसँग सल्लाह गर्दाखेरि त्यति पैसाले खासै मतलब संस्था या व्यक्ति आकर्षित हुँदैन, त्यो त धेरै नै न्यून भयो भन्ने कुरा पनि सुन्छु मैले। यो कुरा किन भयो, व्यावहारिक कठिनाइहरू हामीले सामना गरिरहेका छौँ, त्यसैले यो नै ठूलो कुरो होइन। उहाँहरूलाई पैसै दिएर मात्रै उहाँहरूलाई अङ्ग उपलब्ध गराउन लगाउनुपर्छ भन्ने कुरा गलत हो। उदाहरणको लागि दक्षिण कोरियाको विज्ञसँग हाम्रो छलफल भएको थियो, उहाँहरूले के भन्दा आजभन्दा 20-25 वर्ष अगाडि कोरिया जब एउटा राम्रो विकसित भइसकेको थिएन, त्यहाँ पनि एउटा गरिबीको एउटा समस्या थियो, त्यो बेलामा यो अङ्गदान मस्तिष्क मृत्यु भन्ने कुरा यहाँ हामी कहाँ जस्तै गाह्रो थियो अरे, अनि सरकारले पैसा दिने व्यवस्था गरेको थियो, त्यही पनि अङ्गदान कम हुन्थ्यो। तर अहिलेको कोरियामा अङ्गदान धेरैले गर्नुहुन्छ, पैसा चाहिँ लिनुहुन्न अरे। त्यसैले जनस्तरमा आर्थिक जुन हैसियत छ, स्तर छ, त्यो राम्रो हुँदै गयो भने पैसाको पनि खासै भूमिका हुँदैन।
1: केले चाहिँ त्यहाँ प्रभाव पारेछ जुन चाहिँ पैसा चाहिँ बीचमा आएन?
0: होइन, एउटा कुरा त त्यहाँ उनीहरूको जनस्तरमा जुन आर्थिक स्तर उकासिँदै गयो नि, आर्थिक रूपले समृद्ध हुँदै गयो, त्यो अनुसार उनी चौतर्फी विकास भन्ने जुन शब्द छ नि हाम्रो, शिक्षा स्वास्थ्य सबै कुरामा उहाँहरूको पहुँच बढ्यो, जनचेतना अभिवृद्धि भयो, त्यसैले अब मरेपछि अङ्गदान गरे भने केही फरक पर्दैन, खरानी भएर जाने, गाडेर सक्ने अङ्ग किन दान नगर्ने भन्ने कुरा, जनचेतनाको स्तर पनि उहाँहरूको बढ्दै गयो, आर्थिक हैसियत राम्रो हुँदै गयो, विश्वको एउटा सम्पन्न औद्योगिक राष्ट्रमा पर्छ अहिले कोरिया होइन, त्यसैले अब त्यहाँको जनतालाई सरकारले जुन सुविधा दिएको छ त्यो नै पर्याप्त उहाँहरूले थान्नुभएर होला, अब अङ्गदान गरे बापत पाउने आर्थिक सहायता उहाँहरूले स्वीकार गर्नुहुन्न भन्ने मैले सुनेको छु। नेपाल पनि आर्थिक रूपले समृद्ध हुँदै गयो भने यहाँ चौतर्फी विकास यहाँ पनि हुन्छ र अङ्गदान र आर्थिकको जुन हामीले सम्बन्ध छ त्यो चाहिँ कमजोर हुँदै जान्छ, अङ्गदान बलियो हुँदै जान्छ र आर्थिक सहायताको यसमा असर कम पर्दै जान्छ भन्ने लाग्छ मलाई।
1: यो सँगसँगै चाहिँ नेपालको सन्दर्भ जोड्ने हो, धर्म संस्कृति परम्परा अनि यो सामाजिक मान्यताले चाहिँ कतिको प्रभाव पारिरहेको छ?
0: मन्त्रालयको प्रतिनिधि मात्र बसेर छलफल गरेर यसको समाधान हुँदैन भनेर हामीले यसपालि अत्यन्तै समावेशी समाजका विभिन्न पक्षका अग्रजहरूलाई बोलाएर एउटा व्यापक अन्तर्क्रिया कार्यक्रम गर्यौं। त्यसमा चाहिँ कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक पनि, निजी क्षेत्रका चिकित्सक, सरकारी अस्पतालका चिकित्सक, वरिष्ठ एउटा व्यक्तित्वहरू होइन र धार्मिक गुरूहरू, प्रमुख धर्मका गुरूहरूलाई पनि बोलाएर हामीले छलफल गर्यौं। उहाँहरूको शब्दमा कुनै पनि धर्ममा अङ्गदान गर्नुहुन्न भन्ने नै छैन, सबै धर्म अङ्गदान महादान, यस्तो जीवनदान जस्तो काम अरू कुनै पनि दान छैन भन्ने एकै स्वरमा भन्नुभएको छ, यति राम्रोसँग भन्नुभयो। भनेपछि हामी कहाँ जुन भ्रम छ नि धर्मले दिँदैन, या जनमानसमा एउटा पारम्परिक एउटा धारणा छ अङ्गदान गरे भने फेरि अर्को जन्ममा अङ्ग नभइकन जन्मिन्छ आदि इत्यादि कुराहरू, यो बिल्कुल गलत छ भन्ने कुरा अस्तिको छलफलबाट पनि निस्केको छ। हामीले यस्तो सूचना, यस्तो समाचार छ नि, यो अब एक दिन छलफल गरेर त पुग्दैन, यो विश्व अङ्गदान दिवसको दिन छलफल गरेर पुग्दै पुग्दैन, यसलाई नियमित रूपमा अझ व्यापक विभिन्न समुदाय क्षेत्र र जनताहरूसँग यो जति हामी व्यापक यसको छलफल विस्तार गर्दै जान्छौं, उहाँहरूलाई सूचित गर्दछौं, यो काम सहज हुँदै जान्छ।
1: दुई दशक भन्दा बढ़ी समय यो क्षेत्रमा बिताइसक्नु भएको छ होइन, तपाईँले देख्नु भएको चाहिँ यो अभियान जनचेतना जरूरी छ भन्ने त यसमा दुई मत नै भएन होइन, अब जनचेतना जगाउनको लागि घर घरसम्म समुदायसम्म पुर्याउनको लागि चाहिँ कसरी जानुपर्छ जस्तो लाग्छ?
0: एउटा कुरा त मैले यो कुरा बारम्बार राखेको छु, कोशिश पनि, अस्ति संसदमा पनि गत हप्ता एउटा छलफल कार्यक्रममा बोलाइएको थियो, त्यहाँ पनि प्रस्ताव राखे, जस्तो ड्राइभिङ लाइसेन्स हामीहरूले निवेदन दिन्छौ नि, ड्राइभिङ लाइसेन्सको आवेदन फारममा एउटा प्रश्न किन नराख्ने, विदेशमा त्यस्तो चलन छ कि, भवितव्य परेर म मेरो मृत्यु भयो भने अङ्गदान गर्छु कि गर्दिन, त्यो एउटा प्रश्न सोधिएको हुन्छ, त्यो अङ्गदान गर्छु भन्नेमा हुन्छ भन्ने बित्तिकै कुन कुन अङ्गदान गर्छु भनेर त्यहाँ टिक लाउनुपर्छ, यसैले यो पहिले नै जानकारी हुन्छ कि, ड्राइभर हुनुभन्दा अगाडि नै यो जानकारी गराइएको हुन्छ र स्वेच्छाले त्यसको उत्तर दिने व्यवस्था छ, एउटा कुरा त्यो। त्यसै गरेर अब हामी कहाँ नेपालमा राष्ट्रिय परिचय पत्र नेशनल आईडीको पनि अहिले प्रचलन खुबै बढेको छ, त्यसको लागि पनि फर्म भराइरहेछ नि हामी सबैलाई, त्यो फर्ममा पनि यो अङ्गदान गर्ने कि नगर्ने भनेर व्यवस्था गर्ने कि नगर्ने, यसमा यो व्यवस्था गरे भने कसलाई हानि छ, यसमा त फाइदै फाइदा छ, यो कुरा हामी सरकारले पनि बुझाउन सकेका छैनौँ कि। त्यसैले ड्राइभिङ लाइसेन्समा भयो, राष्ट्रिय परिचय पत्रको आवेदन फर्ममा पनि अङ्गदान सम्बन्धी व्यवस्थाको प्रश्न राख्ने, त्यसको चाहिँ उत्तर चाहिँ यस हो भन्यो भने अङ्ग कुन कुन अङ्गदान गर्ने त्यो पनि खुलाउने, त्यसो भयो भने परिवार पनि त्यो बारेमा सुसूचित हुन्छ। त्यो व्यक्तिको साँच्चै भवितव्य परेर मृत्यु भयो भने परिवारलाई पहिल्यै थाहा हुन्छ, त्यसैले उहाँहरूले नाइ नास्ति गर्नुहुन्न जस्तो लाग्छ मलाई। एउटा कुरा त्यो हो भने अर्को कुरा, अब हामीले आजकल स्थानीय निकायहरू निकै बलियो सक्रिय स्रोत साधनयुक्त छन् के, वडाहरू नै कति बलियो छ, प्रदेश सरकार पनि त्यत्तिकै बलियो छ, पालिकाहरू त्यत्तिकै सक्षम छन्, एकदमै व्यापक प्रभाव छ अहिले स्थानीय निकायहरूको भने, उहाँहरूमा पनि यो अङ्गदान सम्बन्धी कुनै न कुनै किसिमको कार्यक्रम ल्याउनलाई उहाँहरूलाई घचघच आउने, पालिका स्तरमा पनि छलफल कार्यक्रम प्रचार प्रसारको माध्यमहरू प्रयोग गर्ने, प्रादेशिक सरकारले पनि यसको नियमित कार्यक्रममा यसलाई समावेश गर्ने, सांसददेखि लिएर त्यो प्रदेशको सबै कर्मचारी र जनसाधारणसम्म यो सूचना पुर्याउने, कुनै एउटा मन्त्रालय या एकजना एउटा संस्थाको जिम्मेवारी होइन कि, अब सबै यसमा लाग्नुपर्छ अनि जनताहरू सुशिक्षित हुन्छन्। त्यसपछि नेपाल चाहिँ, हामी नेपाली अति उदार छौं, त्यसैले अङ्गदान अहिले जुन गाह्रो भएको छ त्यो चाहिँ अब निकट भविष्यमा सहज हुँदै जान्छ भन्ने लाग्छ मलाई।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
1: कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक तथा स्वास्थ्य अभियान नेपालका अध्यक्ष र मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँग कुराकानी गरिरहेका छौ। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहे कार्यक्रममा।
0: हजुर नमस्ते, धन्यवाद।
1: विशेष यो बहुअङ्ग प्रत्यारोपण गर्ने जुन व्यवस्था छ नि, यो कानूनी रूपमा चाहिँ अहिले जुन खालका परिमार्जनहरू भइरहेको छ त्यसले चाहिँ कतिको सहजता चाहिँ प्रदान गरिरहेको छ अंग दान गर्नको लागि, अंग प्रत्यारोपण गर्नको लागि?
0: नेपालको प्रत्यारोपण कानून चाहिँ साँच्चै मलाई भन्न दिनुहुन्छ भने संसारको सबैभन्दा उत्कृष्ट कानूनमा पर्छ अंग प्रत्यारोपणमा। यसमा हामीले 3 पक्ष सम्मिलित गराएका छौं। सबभन्दा पहिला नजिकको नातेदारले दिने अंग, नजिकको नातेदारले दिने अंगमा 52 जना नातेदारले नेपालमा अंगदान गर्न सक्नुहुन्छ। त्यो कसरी बनाइयो भन्दाखेरि नाता पर्ने जति शब्द छन् नि सबै शब्द राखेर अंगदाताको नाम हामीले ऐन बनाएका छौं। यसलाई हामी 8 वर्ष लगाएर बनायौं, नेपाल सरकारले एकदमै हुबहु हाम्रो आवाज सुनिदिएकै हो, संसदमा त्यो पास गरिदिएकै हो। कुनै पनि नातेदार नेपालमा अंगदान गर्न योग्य हुन्छन् आफ्नो नातेदारलाई अंगदान गर्नको लागि। संसारमा कहीँ पनि छैन यस्तो खुला, एकदमै सहज लिबरल कानून कहीँ पनि छैन। अर्को कुरो, यदि नातेदार जतिसुकै भए पनि अंगदान गर्ने र ग्रहण गर्ने बीचमा म्याचिङ भएन भने अर्को परिवार बीच साटासाट गर्ने, गैर नातेदार बीच साटासाट गर्ने पनि व्यवस्था छ पेयर एक्सचेन्ज नेपालको कानूनमा। यो अहिले आधुनिक प्रत्यारोपणमा खुबै प्रचलित कार्य हो यो, र नेपालमा त्यो पनि भइरहेको छ। हामीले 60 जोडीभन्दा बढ़ीको गैर नातेदार बीच साटासाट गरेर प्रत्यारोपण गरिसकेका छौं भने सबैभन्दा महत्वपूर्ण कुरा त हामीले अघिदेखि छलफल गर्छौं, यो मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण त सबैभन्दा उपयोगी हो, कुनै जोखिम छैन, दाताको खेर जाने अंग हो, यो उपयोग गर्न सके भए नेपाल प्रत्यार्पणमा आत्मनिर्भरै हुन सक्ने सम्भावना छ। यो सबै कानूनमा व्यवस्था छ, खालि हाम्रो चुनौती भनेको कार्यान्वयन पछि हो। हामीले जतिसुकै राम्रो कानून बनाए पनि यसको कार्यान्वयन चाहिँ त्यति राम्रो सशक्त हुन सकेको छैन, र यसको लागि यहाँले अघि भन्नुभएकै प्रश्नहरू फेरि दोहोऱ्याउनु त जरूरी छैन, तर जनचेतना जनसहभागिता सबैको यसमा चाहिँ पूर्ण सहयोग भयो भने यो काम संसारमा उदाहरणीय हुन सक्छ नेपालमा।
1: यहाँले भन्नुभयो कि कानून एकदमै उदार छ र यो विषयमा चाहिँ सहज पनि बनाएको छ, यति हुँदा हुँदै पनि अहिलेको परिवेशमा अहिले देखिएका विभिन्न चुनौती र समस्या समाधान गर्नको लागि कानूनमै केही संशोधन आवश्यक छ कि अब कानून होइन कि अब अरू नै पाटोमा चाहिँ बढ़ी जोड़ दिनुपर्ने देखिन्छ?
0: कानूनमा चाहिँ ठोस रूपमा ठूलो ठूलो कुनै समस्या छैन, सानोतिनो फाइन ट्युनिङ छ नि, अलिकति मिलाउनु पर्ने कुराहरू मैले देखेको छु, मैले संसदमा पनि त्यो पेश गरेको छु। धेरै ठूलो चुनौती छैन, सानोतिनो कुराहरूमा सुधार गर्यो भने कानून अझ परिमार्जित अझ राम्रो हुने ठाउँहरू छ। यसको कार्यान्वयन पक्ष भनेको त हामी जनमानसकै हातमा छ है, यो कसैले अंगदान प्रत्यारोपण कसैले जबरजस्ती गर्न पनि पाउँदैन, जबरजस्ती गर्न पनि मिल्दैन, आर्थिक यसमा प्रभावको कुरा पनि स्वीकार्य हुँदैन, यो चाहिँ आपराधिक घटना हुन्छ फेरि, त्यसैले डर धम्की त्रास आर्थिक प्रलोभन कुनै पनि कुराले काम गर्दैन। स्वेच्छाले यो आफूमा महसुस हुनु पर्यो कि मेरो आफ्नो मान्छेलाई अंगदान गर्नु पर्यो, म गर्छु, म मरेपछि मसँग भएको चाहिने अंगदान गर्छु भन्ने खालको स्वेच्छा चाहिँ जहिलेसम्म स्वस्फूर्त हुँदैन त्यो चाहिँ गाह्रै छ जस्तो लाग्छ मलाई।
1: लिनेमा चाहिँ धेरै पुरुष र दिनेमा चाहिँ धेरै महिला, यो चाहिँ धेरै वर्ष अगाडिदेखि चलिरहेको यो सोचमा चाहिँ परिवर्तन भएको छ कि ठ्याक्कै त्यही पुरानै ढर्रामा चलिरहेको छ?
0: राम्रो प्रश्न सोध्नु भयो, यो सबैको यसमा चाहिँ चासोको विषय हो। यो अब 2008 हामीले प्रत्यार्पण शुरू गर्दाखेरि केही वर्षको तथ्याङ्कमा चाहिँ 90% दाताहरू पुरुष अनि 10% ग्रहणकर्ता महिला, 90% ग्रहणकर्ता पुरुष 90% दाता चाहिँ महिला। हेर्नुहोस् है 90% डोनर्स फिमेल भनेको एकतर्फी रूपमा महिलाले दिएको दे पुरुषले लिएकोले, एकतर्फी रूपमा अंगदान प्रत्यार्पण भइरहेको थियो पुरुषको फेभरमा पुरुषको पक्षमा। यो चाहिँ संसारमा यस्तो अङ्गजन लैंगिक असमानता भेदभाव त कहीँ पनि देख्दिनँ है मैले, मैले थाहा पाएसम्म 90% पुरूषले चाहिँ लिने, 90% महिलाले अंगदान गर्नुपर्ने, यो पनि कुनै तरिका भयो? म यो कुरा सुन्दाखेरि यो तथ्याङ्क मैले निकाल्दाखेरि म आफैलाई पनि यो पुरूष पनि धिक्कारै हो भन्ने मैले महसुस गरेको हो। सधैँभरि हाम्रो अभियानमा सधैँभरि यो मुख्य एउटा विषय मध्येमा पर्छ, र साँच्चै भन्ने हो भने समाजमा आधा आधा महिला आधा पुरूष छ होइन, तर अंगदान प्रत्यार्पण 90% पुरूष र लिने 90% मैले दिने, यो एकदमै अस्वाभाविक र पक्षपातीपूर्ण काम भएको छ। यसको चाहिँ समाधान हामी जतिसुकै गराए पनि अलिकति सुधार चाहिँ भएछ है, 22% अंगदाताहरू पुरूष भएको छ, 78% अंग ग्रहणकर्ताहरू चाहिँ पुरूषहरू छन्, पुरूष चाहिँ लिने चाहिँ 78% भयो, महिलाहरू चाहिँ लिने चाहिँ 22% उकालो लागेको छ, राम्रै भएको छ भने अब अंगदान गर्नेमा पनि ठ्याक्कै अहिले अंगदान गर्नेहरू चाहिँ महिलाहरू 78% र पुरूषहरू 22%, अहिले चाहिँ अलिकति सुधार, महिलालाई 3 गुणा बढी अंक दिने गरिन्छ मृगोला, मस्तिष्क मृत्युबाट प्राप्त मृगोला महिला ग्रहणकर्तालाई 3 गुणा बढी नम्बर दिने व्यवस्था गरिएको छ, ताकि स्वस्थ व्यक्तिले दिने अंगदानमा जुन भेदभाव छ नि पुरूषले लिने महिलाले दिने, मस्तिष्क मृत्युबाट आउने मृगोला चाहिँ महिलाले बढ़ी पाओस् भनेर 3 गुणा बढ़ी नम्बर दिने प्रचलन व्यवस्था गरिएको छ। एक रातमा त यो परिवर्तन पक्कै पनि आउँदै, यसलाई समय लाग्छ नि विस्तारै, अनि बाउले पनि छोरीलाई दिनु पर्यो, यो खालको जुन सम्भावना छ क्रमशः जनचेतना अभिवृद्धिसँगै पुरूषले पनि महिलाले अंगदान गर्ने, महिलाको पनि प्रत्यारोपण अब धेरै गर्नुपर्छ भन्ने एउटा भावना पैदा हुँदै जाने भन्ने यो क्रम चाहिँ जारी छ, र बिस्तारै बिस्तारै अब कति वर्ष लाग्छ यो चाहिँ सुधार हुन्छ भन्ने लाग्छ मलाई।
1: अंगदानको हामी यो दिवसको सेरोफेरोमा नै चर्चा गरिरहेका छौं, होइन, आर्थिक कारणले, आर्थिक प्रलोभनले किनबेच हुने कुराहरू पनि आउँछ, होइन, सतहमा नदेखिए पनि यो भित्रभित्रै यी कुराहरू घटनाहरू भइरहेछन्। यो कानून आइसकेपछि, कानून परिमार्जन भइसकेपछि चाहिँ यसलाई न्यूनीकरण गर्न कतिको सहयोग पुर्याएको छ?
0: नेपालमा त एकदमै राम्रै पालना भइरहे जस्तो लाग्छ मलाई। अब अंगदाताले अंग ग्रहणकर्तासँग मिलेमत गरेर नक्कली कागज बनाउने र नक्कली दाता भएर अस्पताल आउने घटनाहरू, छिटपुट घटनाहरू अहिले पनि पाइन्छ, नपाइएको होइन। तर नेपालीहरूले व्यापक रूपमा विदेशमा लगेर अंग बेचबिखन गराउने, आर्थिक प्रलोभन फसाउने आदि इत्यादि काममा केही कमी भएको मैले महसुस गरेको छु। देशभित्र चाहिँ अत्यन्तै कम संख्यामा मात्रै गैर कानूनी अंगदान प्रत्यारोपण काम भइरहेको हुनुपर्छ। मेरो जानकारीमा भएसम्म अहिले अत्यन्तै कठिन यो छ गैर कानूनी काम गर्नलाई। कसै कसैले यसमा चाहिँ यस्तो कुचेष्टा गर्यो, गैर कानूनी अंगदान प्रत्यारोपणको काम हामी सुन्छौं अहिले पनि कहीँ कहीँ भयो भन्ने कुरा। त्यस्तो भयो भने त फेरि कानून एकदमै कठोर छ। यसमा चाहिँ अंगदान गर्ने, दाता ग्रहण गर्ने बिरामी र चिकित्सा कर्मी, कानूनका व्यक्ताहरू, प्रशासन सबै नै फेरि कानूनी कार्यवाहीमा जानुपर्ने बाध्य हुन्छ। त्यसैले यो गलत रूपमा, अवैध रूपमा अंगदान प्रत्यारोपण काम नगर्नु हुन सबैमा मेरो विनम्र अनुरोध।
1: अब यो अंगदानको सन्दर्भमा निकै चुनौतीपूर्ण र जटिल शल्यक्रिया पनि हो, अघि यहाँले शुरूमा भनिसक्नु भएको छ। यति हुँदाहुँदै पनि हामीमा अहिले जुन आएको प्रविधि, जनशक्ति, यसले गर्दा चाहिँ विश्वमा हुने प्रत्यारोपणको तुलनामा चाहिँ नेपाल कहाँ छ यतिखेर?
0: विकसित देशको सँग त तुलना गर्न गाह्रै छ, होइन? विकसित देशसँग हामी तुलना कहाँ गर्न सक्छौ भन्दाखेरि हाम्रो जुन प्रत्यारोपणको स्तर छ नि, त्यो उनीहरूको प्रत्यारोपण स्तरभन्दा कम छैन है, तर संख्यामा हामी धेरै पछाडि छौं, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ अब उहाँहरूकोमा एकदमै महँगो हुन्छ सेवाहरू, हामी कहाँ अत्यन्तै सस्तो मूल्यमा हामी प्रत्यारोपण गर्छौं र सरकारी संस्थामा निशुल्कै मृगलाई प्रत्यारोपण गर्छौं, त्यो पनि फरक छ। अब एकदमै फरक भनेको त यी मृतदान, मृत व्यक्तिबाट हुने अंगदान, उतातिर 80% प्रत्यारोपण त्यसरी हुन्छ, हाम्रोमा चाहिँ 0.1 पनि छैन मृत व्यक्तिबाट हुने प्रत्यारोपण भनेपछि। अबको हाम्रो पाटो भनेको हामीहरू अब विकसित देशमा जस्तै मस्तिष्क मृत्युबाट हुने अंगदानलाई व्यापक बनाउनको लागि जे उपायहरू छ हामी त्यसलाई आत्मसात गर्दै जानुपर्छ।
1: मैले यहीँनिर अलिकति जोड्न खोजे, जस्तो हामीले यो उपचारहरू गर्ने क्रममा चाहिँ अहिले जुन अंगदान हो, यो भनौँ न अंग प्रत्यारोपणकै सन्दर्भमा कुरा गर्दा, सरकारले कतिको सहयोग गरिरहेको छ? मृगोला फेल भएको होस्, कलेजो फेल भएको होस्, उहाँहरूको लागि चाहिँ होइन सरकार कतिको लचिलो भएको छ, कतिको सहज?
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: हामीले सरकारले अरबौं रूपियाँ डायलिसिस प्रत्यारोपणलाई खर्च गरिरहेको छ। नेपालको स्वास्थ्य क्षेत्रको ठूलो हिस्सा यही काममै सरकारले लगानी गरेको छ। त्यो हिसाबमा चाहिँ हामी नेपालीहरू भाग्यमानी छौं, किनभने अरू विषयका चिकित्सकहरूले मलाई बेला बेला जिस्काउनुहुन्छ, तिमीहरूका प्रत्यारोपण मात्रै फ्री, मृगलाई डायलिसिस मात्रै, हाम्रो उपचार फ्री भएन भन्नुहुन्छ। तर बिस्तारै सरकारले आफ्नो सामर्थ्य अनुसार क्यान्सरमा, त्यसै गरी स्पाइनल इन्जुरी भयो, अरू मुटुको भल भनौँ, यिनीहरूमा पनि राहत दिने कामहरू गरिरहेको छ। सरकारको सामर्थ्य पनि हुनु पर्यो, तर सरकारले चाहिँ अंगदान र प्रत्यारोपणमा सरकारको क्षमता अनुसार मैले काम गरेकै हो भन्ने लाग्छ मलाई।
1: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवनदान 8 जनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान?
0: सबैभन्दा पहिला त हामी चाहे अस्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस्, स्वस्थ भएको बेलामा म मरेपछि मेरो अंगदान गर्छु भनेर घोषणा गर्न मिल्छ, मञ्जुनामा लेख्न आजै मिल्छ। स्वास्थ्य अभियान नेपाल पनि एउटा अहिले अभियान एउटा कर्ताको रूपमै कार्य गरिरहेको छ, त्यहाँ पनि फारम भर्ने व्यवस्था मिलाइएको छ भने शहीद धर्मप्रति राष्ट्रिय प्रत्यार्पण केन्द्रमा पनि यसको छुट्टै इकाइ छ, अंगदान गर्न चाहने व्यक्तिहरूले त्यहाँ गएर फारम भर्न सक्नुहुन्छ, म मरेपछि मेरो अंगदान गर्छु भनेर फारम गर्न सक्नुहुन्छ। आजकल अनलाइनबाट पनि घरमा बसेपछि मोबाइलबाट पनि फारम भर्न सकिन्छ। यदि भवितव्य भयो हाम्रो मस्तिष्क मृत्यु भयो भने हाम्रो नजिकका नातेदारले पनि हाम्रो तर्फबाट अंगदान गर्नको लागि मञ्जुरीनामा दिन सक्नुहुन्छ। हेर्नुहोस् है, अब साँच्चै अंगदान गर्ने इच्छा राख्ने भने कहीँ पनि रोकिने अवस्था छैन, अब इच्छा छैन भने त जति उपाय लगाए पनि काम गर्दैन। नत्र नेपालको जुन ऐन कानून छ नियमावली छ अंगदान गर्नको लागि अति सहज छ।
1: जस्तो धेरैले अब यो मञ्जुरीनामा दिने जुन पत्रको कुरा यहाँले भन्नुभयो होइन, त्यो पत्रमा आफ्नो मञ्जुरीनामा दिइसकेपछि भनौँ न भवितव्य केही गरेर चाहिँ आफ्नै मञ्जुरीनामा दिइसक्यो केही गरे आफ्नो परिवारमा कसैलाई त्यो घटना भयो र अंगदान दिनु पर्यो भने चाहिँ के हुन्छ त प्रावधान?
0: सबभन्दा पहिला यो हस्पिटलको आईसीयूमा यस्तो घटनाहरू घट्ने भयो, एउटा उदाहरणको लागि सड़क दुर्घटना भयो, टाउकोमा गम्भीर चोटपटक भयो, हो त्यो चाहिँ उपचार अस्पतालमै हुने भयो, त्यहाँ चाहिँ जब उपचार सफल हुन्छ त्यो बिरामी डिस्चार्ज भएर घर जानुहुन्छ। सबभन्दा हामी सबैको इच्छा त त्यही हो नि। कथम कदा चाहिँ उपचार सफल भएन, मस्तिष्क मृत्यु भयो भने विशेषज्ञले घोषणा गर्नुहुन्छ परिवारले अंगदान गर्ने सहमतिको कुरा आउँछ, त्यो अस्पतालले पनि मेरो अस्पतालमा मस्तिष्क मृत्यु भयो भनेर धर्मभक्त प्रत्यार्पण केन्द्रमा रहेको समन्वय इकाइले खबर गर्नुपर्छ। समन्वय इकाइको प्राविधिकहरू परिचालित भएर अनि त्यो अंगदाताको परिवारसँग सम्पर्कमा आउनुहुन्छ, अंगदाता अस्पतालको प्रशासनसँग सम्पर्कमा आउनुहुन्छ, यो कानूनी प्रक्रिया चिकित्सकीय प्रक्रिया सबै पूरा गरेपछि अंग निकाल्ने प्रक्रिया शुरू हुन्छ र अंग निकालेपछि अंग कसले पाउँछ त भन्ने पनि फेरि वितरणको कुराहरू छ। त्यो धर्मभक्त राष्ट्रिय प्रत्यार्पण केन्द्रमा अहिले समन्वय एकै जुन छ त्यहाँको प्राविधिकहरूले त्यस कसले पाउँछ भन्ने एउटा योगफल क्याल्कुलेसन गरेर अंक अंक जोडेर सबैभन्दा बढी अंक पाउने ग्रहणकर्ताले त्यो अंक पाउनुहुन्छ, अरू कसैले पनि पाउन सक्दैन भनेपछि
1: अब मञ्जुरीनामा गरिसकेको छ उसले चाहिँ आफ्नो परिवारलाई पहिला प्राथमिकतामा राख्नु पाउँछ कि पाउँदैन भन्नुहुन्छ?
0: पाउँदैन, किनभने मस्तिष्क मृत्युबाट प्राप्त अंग राज्यको हो, यसको निश्चित मापदण्ड छ, ऐन कानून अनुसार यो वितरण हुन्छ र यो राज्यले पारदर्शी ढंगले यसमा वैज्ञानिक तरिकाले सबै जस्तो चारवटा मृगोलाको चारवटा सबभन्दा पहिला कति वेटिङमा बसेको छ, म्याचिङ राम्रो भएकोले धेरै पोइन्ट पाउँछ, म्याचिङ भयो भने सफल हुन्छ नि त। र उमेर अंगदाताको उमेर र ग्रहणकर्ताको उमेर जति कम भयो, जस्तो 80 वर्षको अंगदाता हो भने त्यो नजिकैको उमेरको लागि अंग ग्रहण गर्ने व्यक्तिले दिँदाखेरि उत्तम भयो नि। 4 वर्षको बच्चा अंगदाता छ भने 80 वर्षको वृद्ध विद्यालाई दिएर खासै फाइदा भएन। समान उमेरकाहरूले अंगदान गर्ने बढी अंक पाइन्छ भने संसारमा कहीँ नभएको प्रावधान, अघि मैले पनि भने महिलालाई 3 गुणा बढी अंक दिने चलन छ यस्तै मस्तिष्क मृत्युबाट आएको अंक। त्यसैले यस्तो मापदण्ड अनुसार यो अंग वितरण हुन्छ, कसैले पनि 1 अंक तलमाथि गर्न पाउँदैन। यसमा चाहिँ आफ्नो परिवारलाई दिन्छु भन्यो भने जीवित व्यक्तिले नै दिनुपर्छ, जीवित व्यक्तिले आफ्नो नातेदारले दिने हो, मृत्यु भइसकेपछि ब्रेन डेड भइसकेपछि त्यो अंग सबै सरकारको हुन्छ। आफ्नो मान्छेलाई यदि दिनुपर्ने दिने इच्छा छ भने आफू स्वस्थ हुँदाखेरि आफैले मञ्जुरीनामा भरेर दिन मिल्छ, आफू मृत भइसकेपछि आफू मृत भएपछि दिन्छु भन्ने चाहिँ व्यवस्था छैन, त्यो चाहिँ राज्यकै सम्पत्ति हो।
1: भनेपछि जीवित भएको जीवितको समयमा चाहिँ उसले त्यो मञ्जुरीनामा भरे तापनि आफ्नो परिवार अथवा कसैलाई चाहिएको खण्डमा त्यो मृगोलाई दान दिन पाउने भयो।
0: मस्तिष्क मृत्यु भएको व्यक्तिको चाहिँ राज्यले वितरण गर्छ,
1: जीवित
0: व्यक्तिले त यसमा आफ्नो दाता र ग्रहणकर्ता जाने अस्पतालमा अनि हामी फल्नाले मेरो फल्ना मान्छेले दिन्छु भन्ने अनि उनीहरूको नाता प्रमाणीकरण सबै हेरेपछि चिकित्सकले आफ्नो जाँच गरेपछि त्यो प्रत्यार्पण गर्न मिल्छ, त्यसमा यति झन्झटै गर्नु पर्दैन। स्वस्थ व्यक्तिले आफू स्वस्थ जीवित हुँदाखेरि आफ्नो नातेदारलाई, अघि मैले भने 52 जना नातेदार छन् दिन पाइन्छ, दिन सकिन्छ र दिएर प्रत्यापन भइरहेको छ। अब स्वस्थ हुँदाखेरि नदिने, अनि मरेपछि अब खरानी हुने बेला मात्र दिन्छु भन्ने चाहिँ हाम्रो ऐनमा छैन।
1: संयुक्त रूपमा कसरी कस्तो खालको पहलहरू चाहिँ गर्दै जानुपर्छ?
0: सबभन्दा पहिला त अब जस्तो आज तपाईँले मलाई बोलाएर यसरी जुन एउटा सूचना दिने मौका दिनुभयो नि, यो चाहिँ स्वस्फूर्त हुनु पर्यो। परिवारभित्र पनि यो छलफल हुनु पर्यो, आमा बुवा छोराछोरीमा पनि छलफल हुनु पर्यो, स्कूल कलेजमा छलफल हुनु पर्यो, हाम्रो वडा स्तरमा पनि यो विभिन्न कार्यक्रममा यसको चाहिँ व्यापक बेली विस्तार हुनु पर्यो। एकजना व्यक्तिले गरेर हुँदैन, यो सबै पक्ष समाजका सबै अगुवाहरू हामी दुई चारजना मात्रै कराइराखेर यो चाहिँ खासै प्रभावकारी हुन्छ जस्तो लाग्दैन मलाई।
1: अब यसको लागि चाहिँ विद्यालय स्तरमा समुदाय स्तरमा चाहिँ कस्तो खालको अभियानहरू चाहिँ चलाउन जान्छ?
0: विद्यालय स्तरमा त पाठ्यक्रमै राख्न मिल्यो, जस्तो दस क्लासमा होइन अथवा टेन प्लस टूमा जहाँ उहाँहरू बुझ्न सक्ने हुन्छ नि, धेरै पनि आधा पेजको पाठ्यक्रम अङ्गदान र प्रत्यार्पण भन्ने यो कुराहरू उहाँहरूले बुझायो भने त्यो पिँढीले बुझ्यो भने त सकिहाल्यो नि कुरो, त्यही सबै त्यो पास गरेर आउनुपर्छ, सबैले यो कुरा पहिले बुझ्नुहुन्छ र उहाँहरू प्रिपेयर हुन्छ, तयारी हुन्छ भन्ने लाग्छ मलाई। भने समुदायमा त समुदायसँग पुग्ने सबभन्दा सशक्त माध्यम भनेको आजकल स्थानीय सरकार हो, नगरपालिका हो, गाउँपालिका हो, वडा अध्यक्ष र वडा सदस्यहरू हुन्। त्यसो भयो भने त सबैमा पुगिहाल्छ नि।
1: स्थानीय सँगसँगै चाहिँ केन्द्रीय सरकारले पनि के गर्नुपर्छ?
0: केन्द्रीय सरकारले अब स्रोत साधन उपलब्ध गराउने, अब सबै स्थानीय निकायहरूमा यो सम्बन्धी छुट्टै स्रोत साधनको व्यवस्था नहुन सक्छ, गाह्रो हुन सक्छ। केन्द्रीय सरकारले अंगदानको लागि प्रचार प्रसारको सामग्रीहरू वितरण गर्ने, पालिका स्तरसम्म वडा स्तरसम्म जनशक्तिलाई तालिम दिने, अंगदान भनेको के हो, कसरी गर्ने, फाइदा के हो, बेफाइदा के हो, सबै कुराहरू तालिम दिएर त्यो उहाँहरू मार्फत जनसमुदायसम्म यो सूचना पुर्याउने भने, अब राष्ट्रिय संचार माध्यमहरू छ नि, मा पनि सरकारले आफ्नो भूमिका खेल्नै पर्छ। जस्तो सामाजिक सञ्जाललाई व्यापक प्रचार प्रसार गर्ने, सरकारले मात्र गर्नुपर्छ भन्ने छैन। यहाँ मैले के देख्छु भन्दाखेरि अलिकति पैसा आउने ठाउँमा चाहिँ सबैको ध्यान जाने, जबकि अंगदान गरियो, अंग त तपाईँलाई चाहिएर मैले चाहिएर हामी कराएको होइन नि, यसमा ध्यान किन जाँदैन भन्छु म। यो त झन् 3 करोड नेपालले फाइदा हुने काम हो, अंग भनेको पैसाले किन्न पाइन्छ र पाइँदैन नि। हामी अलि स्वार्थी भयौँ कि जस्तो लाग्छ मलाई, जहाँ चाहिँ गुलियो छ त्यहाँ चाहिँ भुल्ने, जहाँ चाहिँ त्यागको कुरा छ, जहाँ चाहिँ समर्पणको कुरा छ, जहाँ चाहिँ आफू खेर जाने अंग दान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि, त्यसमा चाहिँ नलाग्ने के, सोचमै परिवर्तन गर्नुपर्छ भन्छु म त।
1: अब विशेष गरेर अघि यहाँले भन्नुभयो कि अंग फेलर भएर, भनौँ न अंग क्षति भएर त्यसको प्रत्यारोपण गर्नुभन्दा पनि, त्यसमा खर्च लगानी गर्नुभन्दा पनि त्यो हुनै नदिनको लागि चाहिँ हामीले उपायहरू अवलम्बन गर्नु,
0: एकदमै राम्रो उपाय।
1: त्यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ?
0: मैले अघि नै भने नसर्ने रोग अहिले अंग फेल हुने प्रमुख कारणहरू हो, एकदम राम्रो उपायहरू, साधारण फेरि एकदमै साधारण उपायबाट हामी आफू स्वस्थ रहन सक्छौ, हाम्रो अंगहरू स्वस्थ राख्न सक्छौ। एक नम्बर चाहिँ जुन आधुनिक जीवनशैलीले कारणले गर्दाखेरि हामी कहाँ मधुमेह, उच्च रक्तचापको समस्या एकदमै बढेको छ र यो दुईटा समस्याले धेरै अंगहरू फेल गर्ने गर्छ, विभिन्न अंगहरू हगि। यसमा चाहिँ अब डायबिटिज र ब्लड प्रेसर मैले अघि भने मृगोला, मुटु, दिमाग, आँखा गरेर कलेजो, प्यान्क्रियाज सबै अङ्गहरूले ड्यामेज गर्दै जान्छ। यो कुरा रोक्नको लागि आफ्नो जीवनशैलीमा पहिला परिवर्तन गरौँ हामीहरू। स्वस्थ जीवनशैली, यसको व्याख्या अब जति गरे पनि पुग्दैन, त्यो भनेको के हो भन्दाखेरि हामी खानपिनमा स्वस्थ आहार गरौँ, सन्तुलित आहार, गुलियो र चिल्लो कम गरौँ, हामीहरू शरीरको तौल नियन्त्रण राख्नको लागि नियमित शारीरिक व्यायाम गरौं, अल्छी नगरौं, अंग फेल भएपछि उपचार खोज्न जाने होइन कि अंग फेल हुनै नदिने उपाय गरौं, नियमित शारीरिक व्यायाम गरौं, शरीरको तौललाई नियन्त्रणमा राखौं, सुगर र जुन चाहिँ हाम्रो ब्लड प्रेसर छ नि त्यो बढ्नै नदिऊ, यो भनेको जीवनशैलीसँगै सम्बन्धित रोग हो एउटा कुरा त्यो। अर्को कुरा चाहिँ हामीले चाहिँ धुम्रपान र मद्यपानको कुरा गर्छौँ, खुब यो फेसनको पनि छ, नयाँ एउटा युवा पिँढीमा पनि त्यत्तिकै छ, यो चाहिँ शरीरलाई फाइदा होइन बेफाइदा मात्रै गर्छ, धुम्रपान अझ हानिकारक, मद्यपान पनि हानिकारक, यो गर्दै नगरौं होइन कुनै पनि बहानामा, अब खुसी भए पनि त्यो, खुसी नभए पनि त्यो होइन, नगरौं, आफ्नो शरीरलाई स्वस्थ राखौं। अर्को कुरा म के भन्छु भन्दाखेरि अब मृगौलाको हकमा र अरू अङ्गको पानी चाहिँ प्रशस्त मात्रामा पिउँ, सुक्खा नराखौं शरीरलाई होइन, हामीले कुनै कुनै औषधिहरू शरीरको लागि हानिकारक छ है, जस्तो नदुख्ने औषधिहरू ब्रुफेन जातिको औषधिहरूले मृगौलालाई ड्यामेज गर्छ, त्यसै गरेर एन्टिबायोटिक्सहरू पनि छ, कुनै कुनै एन्टिबायोटिक मृगौलालाई अरू अङ्गलाई पनि हानि गर्छ। अरू औषधिहरू छ, सिटामोल जातिको औषधहरूले कलेजोलाई हानि गर्छ। अनावश्यक रूपमा मैले यहाँनिर यो शब्द पाएँ, चिकित्सकको सल्लाह बिना अनावश्यक रूपमा जथाभावी यी औषधिको सेवन चाहिँ नगरौं। एकदम मात्रा सबैभन्दा महत्वपूर्ण कुरा भन्छु म, हामीले चाहिँ वर्षको एकचोटि आफ्नो स्वास्थ्य परीक्षण गर्ने कि नगर्ने, गाडी चाहिँ नयाँ किन्दाखेरि वर्षको तीनचोटि हामी सर्भिसिङ गर्ने, पुछेर राख्ने, टक्क टल्काएर राख्ने, हाम्रो शरीरको जाँच वर्षको एकचोटि 2-4 हजार खर्च गरेर हाम्रो शरीरको सम्पूर्ण जाँच हुन सक्छ र अहिले हाम्रो अवस्था के छ थाहा हुन्छ, समयमै थाहा भयो भने त्यो रोग लागेकै छ भने उपचार गरेर निको पार्न पनि सकिन्छ।
1: क्षति भए अङ्गलाई क्षति हुन नदिन चाहिँ सुरुमै हामीले गर्नुपर्ने परीक्षणहरू चाहिँ
0: हो, जस्तो मृगौलाको चाहिँ अब प्रोटिन पिसाबमा प्रोटिन गएको छ कि छैन, रगतमा क्रिएटिनको मात्रा के छ त्यो हेर्ने हो, भिडियो एक्सरे पेटको अल्ट्रासाउन्ड गरेर पनि पेटको कलेजो मृगौला प्यान्क्रियास अरू अवस्था के छ त्यो थाहा हुन्छ, अब मुटुको डाक्टर साहबले इको गर्ने अनि भित्रको अरू जाँचहरू गरेर पनि उहाँहरूले थाहा पाउनुहुन्छ, त्यसै गरेर अब नसाको डाक्टरले पनि आफ्नो हिसाबले जाँच गर्छ। भनेपछि यो विभिन्न चिकित्सकीय विज्ञहरू छन्, तर सबभन्दा पहिला विज्ञ पनि चाहिएन, साधारण चिकित्सकको हातबाट वर्षको एकचोटि कसलाई कुन रोग लाग्छ भने कसले भन्न सक्छ, त्यसको लागि तपाईँले वर्षको एकचोटि स्वास्थ्य परीक्षण गराउँ के, आजकल जिल्ला हस्पिटलमा पनि सबै सुविधा उपलब्ध छ, सामुदायिक हस्पिटलहरू निजी हस्पिटलमा पनि

0: जसले यो कार्यक्रम सुनिसकेर चाहिँ अब मेरो मृत्युपछि चाहिँ मेरो अङ्ग दान दिनुपर्छ भनेर आजै मन्जुरीनामा दिनको लागि चाहिँ के गर्ने सुझाव के दिनु?
1: आज चाहिँ यहाँहरूलाई साँच्चै नै मनदेखि चाहनुहुन्छ भने मैले भने स्वास्थ्य अभियान नेपाल सानो हस्पिटल लोकन्थलीमा पनि यो सुविधा छ र सरकारी संस्था शहीद धर्मको राष्ट्रिय प्रत्यार्पण केन्द्रमा पनि यसको इकाइ नै छ। यहाँले सम्पर्क राख्न सक्नुहुन्छ, अंगदानको लागि फारम भर्न सक्नुहुन्छ, घरमा बसेर पनि मोबाइल मार्फत या अनलाइन मार्फत पनि गर्न सक्नुहुन्छ। यति गर्नुभयो भने साँच्चै भवितव्य पर्यो भने त्यो अंगको सही उपयोग हुन सक्छ, खरानी हुन पाउँदैन र धेरैजनाले पुनर्जीवन पाउन सक्छ।
0: हस् डाक्टर साहबलाई म धेरै धन्यवाद दिन चाहन्छु, व्यस्त समयको बावजुद पनि स्टुडियोमै आएर हामीलाई यो अंगदानका सन्दर्भमा जानकारी गराइदिनु भयो। यहाँलाई धेरै धन्यवाद।
1: धन्यवाद, यहाँले यति मौका दिनुभयो जटिल विषयमा अब सुसूचित गर्नुपर्ने एकदमै अत्यन्तै संवेदनशील विषयमा समय दिनुभयो मलाई बोल्ने, यहाँको लागि धन्यवाद।
0: वहाँ हुनुहुन्थ्यो सान अस्पतालमा कार्यरत स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानवअंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठ। नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था, चुनौती र भइरहेका प्रयासका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस
2: शुक्ला गण्डकी एफएम 97.6
3: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि ढुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460089 दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141111178, 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: सोल्युसन्स

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने, आफूलाई पाएक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिमी क्षेत्रमा आज वल्के र गुरही पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी। जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क संकलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। सैन्य अभ्यास महँगो भएको भनाई र पीएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि। नेपाल खबरमा अब पूरा खबर। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गैराती निधन भएको छ। उहाँको 91 वर्षको उमेरमा काठमाडौँको बुढा नीलकण्ठमा रहेको घरमै निधन भएको हो। पछिल्लो 6 दशकदेखि लगातार साहित्य सृजनामा लागेका श्रेष्ठले नेपाल भाषा सहित नेपालीमा पनि कविता र गीतसँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषामा उहाँका 1 दर्जन भन्दा बढ़ी कृति प्रकाशित भएका छन्। उहाँको जन्म निम्न मध्यमवर्गीय नेवार परिवारमा आमा आशामती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठबाट भएको थियो। हिजो र अस्ति काठमाडौँका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफै खुद्रा विक्रेता नबन्ने भएको छ। नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार हुने जनाएको छ। निगमले सूचना निकालेर उपभोक्तालाई आफूलाई पाएक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपील गरेको छ। साथै बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग विक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिएको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता, वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण हरेक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीहरूलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घर आएसी प्रयोजनका लागि प्रयोग हुने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालय मार्फत अनुरोध गरिएको निगमले जनाएको छ। यसैगरी सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने र आग लागि मेघ र चट्याङको डरबाट समेत बस्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्वको राजा मानिन्छ। नाग रिसायमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोड़िएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने परम्परा रहेको छ। यसैबीच पश्चिमी क्षेत्रमा आज वल्के र विरही पर्व, गुरही पर्व मनाइँदैछ। भदौ 1 गतेका दिन मनाइने वल्के पर्व भन्नाले कोसेली अर्थात उपहार भन्ने बुझिन्छ। काम विशेषले तथा अध्ययन गर्न घर बाहिर रहेकाहरू पनि यो चाड मनाउन आफ्ना घर फर्कने गरेका छन्। यस पर्वका दिन बिहानै नुहाई धुवाई गरी आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेङलाई सगुनको रूपमा दूध, दही र पीड़ालुको कलिलो पात अर्थात गाभा, हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने मौलिङ परम्परा रहेको छ। विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरी स्थानीय खानाको परिकार खुवाउने चलन पनि रहेको छ। गाउँघरतिर गोरस शीतन अर्थात गाई भैंसीको दूध, दही, मही बाँड्ने चलन समेत छ। यो चलन पछिल्लो समय कम हुँदै गएको छ। यस पर्वमा गाउँघरमा युवा युवती जम्मा भएर पिङ खेल्ने, देउरा खेल्ने, ठाड़ी भाका तथा लोक लयमा गीत गाउने लगायत क्रियाकलाप पनि गरिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बढ़ीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा शुरू भएको छ। दर्शनार्थीको पढ़दो चापलाई मध्यनजर गर्दै मुख्य पूजा अघि नै पूजा शुरू गरिएको हो। यस वर्ष मुख्य पूजा भदौ 11 गते हुनेछ। एकै दिन ठूलो संख्यामा दर्शनार्थीको भीड़ हुने भएकाले व्यवस्थापन सहज बनाउन आजदेखि नै पूजा शुरू गरिएको मन्दिरले जनाएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसून प्रतिकारी कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ। उत्तर कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क संकलन गर्ने भएको छ। प्रदेश सरकारले पहिरोबाट भएको धनजनको क्षतिको यथार्थ विवरण संकलन गरी त्यसैका आधारमा राहत पुनस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढ़ाउने निर्णय गरेको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा अस्ति शनिबार पहिरोमा परि 4 जनाको ज्यान गएको थियो भने 10 जना घाइते भएका छन्। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। रिसाङमा 3 वर्ष अघिको भूकम्पमा 173 परिवार विस्थापित छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पर्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। महाशाखाका अनुसार गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पूर्वानुमान छ। ठूलो वर्षा र मेघगर्जन सहितको वर्षाका सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो र सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरूरी नजिकै चालिसेमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। आज बिहान पाउने 6 बजेतिर खसेको सुक्खा पहिरोका कारण सड़क दुईतर्फी नै अवरूद्ध भएको गजुरी प्रहरले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीको लामो जाम लागेको छ। केही दिन अघि पनि त्यही ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास महँगो हुनका साथै उत्तर कोरियालाई अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ। अमेरिका र दक्षिण कोरिया बीचको वार्षिकी उल्ची फ्रीडम शील्ड सैन्य अभ्यास आजदेखि शुरू भएको छ। आजदेखि 10 दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झण्डै 18,000 सैनिक सहभागी छन्। अब खेल खबर। लेन्सले पेरिस सेन्ट जर्मेन पीएसजीलाई 1-0 पराजित गर्दै पहिलो पटक सुपर कप ट्रोफी ड्रेस च्याम्पियन्सको उपाधि जितेको छ। कुप डे फ्रान्सको गएको सिजनको विजेता लेन्सका लागि थाउभिनले 32 मिनटमा गोल गरेका छन्। तर त्यसको 7 मिनटपछि किलियन एन्टिनियोले सिधै रातो कार्ड पाएपछि लेन्स 10 खेलाड़ीमा सीमित बन्यो। पीएससीले शुरूआतदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न भने सकेन। गएको सिजन लीग वानको उपाधि दौड़मा पीएससीलाई सबैभन्दा कड़ा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियन भन्दा 6 अंक पछाडि रहेको थियो। यद्यपि कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन पूरा गरेको थियो। यसपटक डिनो टोपमोलरको नेतृत्वमा लेन्सले अर्को महत्वपूर्ण उपाधि थपेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने। आफूलाई पाक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिमी क्षेत्रमा आज वल्के र गुढ़ी पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी। जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क संकलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। सैन्य अभ्यास महँगो भएको भनाई र पीएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईको।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी बिक्री पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565391।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइज मै जाऊ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98563231128 र 98462014726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडिबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0657142545, 0657142545।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन। स्टेशन शुक्ला गण्डकी 4 भित्री बजार
21: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560203
24: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
0: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
22: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
2: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको स्ट्रिङ स्टीलको साथ जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय हरू उत्पन्न दिनुहोस् स्ट्रिङ स्टील टिएमटी प्रविधिको 8 दमको साथमा
25: हजुर दान गरौ
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
27: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलीगुडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुनचाँदी दोकान,
2: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058800008।
6: शुक्ला गण्डकी एफएम 97.6।
2: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
7: लिम्बू सम्पनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँ बेसीका भाका,
2: कार्यक्रम गाउँ बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोकसांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु म रिमा आम्रेस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग हामी तपाईँहरूको माझमा 10 बजेसम्म रहने गर्दछौ आम्रेस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेना भूषण सुन चाँदी उद्योगले हेदुले गौडामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ आधुनिक आकर्षक डिजाइनका गरगनाहरू राशि अनुसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएका छापा वाला सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचारी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यहीँ भीमसेन मन्दिर र पोखरा दमोली बस रोक्ने ठाउँ बस स्टेशनबाट तपाईँहरू भित्र छिर्नु भयो भने ठ्याक्कै बाहेपट्टि ओमेन आभूषण सुनचारी उद्योग भेटाउन सक्नुहुनेछ र त्यहाँ गएर तपाईँहरूले गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिन सक्नुहुनेछ। बिहानीको समय रहेको छ पक्कै पनि आफ्नो घरैसी काममा व्यस्त हुनुहुन्छ होला जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै कामहरूमा पनि अगाडि बढ्नुहोला भन्न चाहन्छु। र बाहिर मौसमको कुराकानी गर्नु पर्दाखेरि आज चाहिँ पानी पर्ला जस्तो छ बेलुका पनि पानी परेको थियो है बिहान पनि परेकै थियो र अहिले चाहिँ बसेको छ हेरौँ के हुन्छ दिनभरिको मौसममा हेर्दा हेर्दै होइन के हुन्छ कहिले पानी कहिले घाम यस्तै यस्तै छ धेरै ठाउँमा पानीहरू परिराखेको छ होइन बाढी परेको जोखिम छ अलिकति ख्याल राख्नुहोला बाटोघाटो हेर्दाखेरि यताउति गर्दाखेरि पनि भन्न चाहन्छु र विशेष त आफ्नो स्वास्थ्यकै ख्याल राख्नुहोला पनि भन्न चाहन्छु। र आज नागपञ्चमी पनि रहेको छ आजबाट भदौ 1 गते यसमा महिनालाई हामीले विदाई पनि गरिसक्यौं होइन आज भोलि गर्दै 2083 सालको आज भदौ महिना 5 महिना पनि हामी छोइसकेका छौं 5 महिनामा टेकिसकेका छौं आज के भन्छ अरे भदौ महिनाको भदौ संक्रान्ति साथै नागपञ्चमी पनि रहेको छ बिहान बिनै भगवान नागको पनि पूजा गरिसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ होइन चामलको पिठो पिनेर मूर्ति बनाएर विभिन्न नागहरूको मन्दिरहरूमा लगेर होइन रंगाएर नागलाई रंगाएर पूजा पनि गरिसक्नु भयो होला र पूजा पनि गर्दै हुनुहुन्छ होला किनभने अहिले यतिखेरको समयमा अलिकति भ्यागै छैन कि होइन नागहरू बनाउनु पर्यो चामलहरू पिसेर पिठो बनाएर चोखो भएर होइन चोखो निदो गरेर सब कुरा गर्नुपर्ने हुन्छ नि त त्यही भएर गर्दै पनि हुनुहुन्छ होला पूजा आजाहरू राम्रोसँग गर्नु होला होइन यताउति हिँड्दाखेरि पानी परिरहेको छ चिप्लो चाप्लो छ बाटोहरू पनि अलिकति ख्याल गरेर हिँड्नु होला भन्न पनि चाहन्छु। र अरू त एकदम सबै ठिकठाक छ भन्नुपर्छ मेरो पनि होइन र तपाईँहरूको के कस्तो छ पक्कै पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। आज पनि हामी रहेका छौँ सोमबारको बसाइमा हामी तपाईँहरूको माझमा तपाईँहरूको फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिने गर्छौं। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखिएको फेसबुक आईडी छ त्यहाँ गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ आफूलाई मनपर्ने लोकवाक्यहरू रोजेर लेखेर पठाउन सक्नुहुनेछ साथै आफ्नो इष्टमित्र दाजुभाइ साथी संगीहरूलाई पनि सम्झना समर्पणहरू चाहिँ छोड्न सक्नुहुनेछ। विशेष आजको बसाईमा तपाईँहरू कमेन्ट गर्नुहोला हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखिएको फेसबुक आईडी छ त्यहाँ मैले हाम्रो कार्यक्रमको बारेमा लेखेर पोस्ट गरिसकेको त्यो पोस्टमा तपाईँहरूले कमेन्ट छोड्न सक्नुहुनेछ अनि आफूलाई मनपर्ने लुकभाकाहरू रोजेर लेखेर पनि पठाउन सक्नुहुनेछ है। धेरै सामाजिक सञ्जालहरू चलाउनुहुन्छ फेसबुकहरू फेसबुक पेज फेसबुक आइडी खोल्नु भएको छ है फेसबुकतिर नि जोडिनु होला साथीहरू किनभने हाम्रो फेसबुकतिर पनि बिहानको समय भनौँ या के भनौँ होइन बिहानको समयले गर्दाखेरि नै होला हामी आउने भएको कारणले पहिला चाहिँ एकदमै धेरै साथीहरूको सहभागिता हुन्थ्यो फेसबुकमा पनि अहिले चाहिँ फेसबुक कमेन्टमा पनि साथीहरूको सहभागिता निकै कम छ होइन यति धेरै सामाजिक सञ्जाल चलाउने समय भएको भएर पनि होइन अन्य ठाउँमा व्यस्त हुनुहुन्छ कि के हुनुहुन्छ थाहा भएन टिकटकतिर होइन इन्स्टाग्रामतिर वाट्सएपतिर अनि अन्य पनि छन् आज भोलि एकदम धेरै छन् सामाजिक सञ्जालहरू होइन टिकटक भिडियो बनाउनेतिरै व्यस्त हुनुहुन्छ कि होइन फेसबुकमा पनि भिडियो पेजतिरै व्यस्त हुनुहुन्छ कि भिडियो हालेर होइन यसो आइडीतिर आएर पनि हाम्रो आइडीहरू सर्च गरेर हेर्न सक्नुहुनेछ कमेन्टहरू गर्न सक्नुहुनेछ अनि सुमधुर रोग भाकाहरू रोजेर पठाउन पनि सक्नुहुनेछ। बिस्तारै चाडपर्वहरू पनि लाग्दैछन् होइन अब आज नागपञ्चमी आजबाट शुरू भयो त्यसपछि जनै पूर्णे अनि त्यसपछि फेरि रहेको छ के आउँछ त्यसपछि आउँछ खुसी औँसी होइन औँसी आउँछ त्यसपछि आमा बाबाको मुख हेर्ने दिनहरू पनि छन् धेरै छन् है चाडपर्वहरू अब शुरू भइसकेका छन् लगातारै यो महिनामा मात्रै कति धेरै चाडपर्वहरू छन् कि त्यही भएर
मजाले कामहरू गर्नुहोस् होइन, जनै पूर्णिमा रक्षाबन्धन जे भने पनि एउटै हो, रक्षाबन्धन भने जनै पूर्णे भने पनि होइन, त्यही भएर चाडपर्व एकदम छिटो छिटो आउँदैछन्। हरितालिका तीज आउँदैछ, कुशी औँसी बाबाको मुख हेर्ने दिन पनि आउँदैछ, लगातार छ चाडपर्वहरू यो महिनामा चाहिँ होइन, एक एक हप्ता बिराएर चाडपर्वहरू छन्। अब आज 1 गते छ, फेरि 12 गते जनै पूर्णे रक्षाबन्धन छ, फेरि 19 गते चाहिँ फेरि श्रीकृष्ण जन्माष्टमी छ, त्यो दिन अनि एकदमै रमाइलो हुन्छ, रमाइलो गर्नुहुन्छ घरमा। त्यसपछि कुशी औँसी त झन् भइहाल्यो, बाबाको मुख हेर्ने दिन। त्यसपछि फेरि हरितालिका तीज होइन, 29 गते हरितालिका तीज छ। कतिको जमर्को गर्दै हुनुहुन्छ तपाईँहरू पनि होइन, चाडपर्व छन्, अब धान गर्ने बेला भएको छ, कोदो रोपेर सक्नु भएको छ कि छैन, यदि भएको छैन भने पनि नआतिकन रोप्नु होला, भदौको पहिलो हप्तासम्म त 15 सम्म त रोपिन्छ नै कोदो पनि होइन। त्यसपछि धान गर्ने तर्खरमा पनि हुनुहुन्छ होला, कोदो रोपेर भ्याउने साथीहरूले धान गर्ने तर्खरमा हुनुहुन्छ होला होइन। कामहरू भनेको कति छ के गाउँघरतिर होइन, बजार सहर बजारमा बस्नेहरूको पनि आफ्नो आफ्नै काम छन्। काम भनेको फुर्सद छैन, एकछिन बस्ने फुर्सद छैन कसैलाई पनि यतिखेरको समयमा। त्यही भएर विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। विदेशमा हुनुहुने तपाईँहरू पनि फेरि एकदम आफ्नो ख्याल राख्नु होला है, विदेशमा पनि गाह्रै छ नि त। त्यही भएर विदेशमा हुनुहुन्छ होइन, काम गर्दै हुनुहुन्छ घर परिवार धान्नको लागि, त्यही भएर एकदम विचार पुर्याएर ध्यान पुर्याएर आफ्नो कामहरू पनि गर्नुहोला। बाटोघाटो हिँड्दै हुनुहुन्छ भने हाम्रो यतातिर पनि यात्रा गर्दै हुनुहुन्छ भने राम्रोसँग यात्रा गर्नुहोला। तपाईँ सम्पूर्ण भन्न चाहन्छु, पहिरोहरू गइराख्ने, बाटोहरू बिग्रिराख्ने त्यस्तै छ समय चाहिँ, त्यही भएर अलिक ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा एउटा सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु, तपाईँहरू पनि कमेन्ट गर्दै गर्नुहोला। हाम्रो सुक्रा गण्डकी एफएम तनु नेपालीमा लेखिएको छ, हामी हप्ताको 7 दिन आउँछौ, आइतबारको दिन तपाईँहरूको नयाँ नयाँ बजारमा निस्किएका समुद्र लोक भाकालाई स्थान दिने गर्छु। आज सोमबारको दिन तपाईँहरूको फेसबुक कमेन्ट, मंगलबारको दिन गायन प्रतिभा, बुधबारको दिन मौलिक अनि सांस्कृतिक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छु, बिहिबारको दिन तपाईँकै रोजाइमा रहेका समुद्र विविध लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छु भने, शुक्रबारको दिन मेरै रोजाइमा रहेका समुद्र लोक भाकाहरू बज्ने गर्छन् र शनिबारको दिन तपाईँहरूको माझमा 7 वटा उत्कृष्ट भाकाहरू लिएर चाहिँ म उपस्थित हुने गर्छु। आज सोमबारको बसमा छौ, कमेन्ट गर्दै गर्नुहोला, कमेन्टको पनि एकदमै खाँचो छ है हामीलाई। फेसबुकबाट पनि हामीलाई साथ दिनुहोला भन्न चाहन्छु, फोन मार्फत साथै फेसबुकबाट पनि होइन सुनेर पनि साथ दिनु होला है भन्न चाहन्छु। गण्डकी भन्ने डिप्लब खाती र देवी घरतीको आवाजमा रहेको छ लय शब्द विक्रम बाबु विश्वकर्मा र असीम चन्द्र विश्वकर्माको लय शब्दमा रहेको यो सुमधुर भाका स्वीकार्नुहोस्, अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँ पनि कमेन्ट गर्दै गर्नुहोला।

हजुर यो सुमधुर भाकामल तपाईँको माझमा राखिसके गण्डकी भन्ने रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ है, साथीहरू कमेन्ट गर्नुहोला। हाम्रो शुक्ला गण्डकी एफएम तनहु नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ गएर कमेन्ट हुन सक्नुहुनेछ। कमेन्टको प्रतीक्षामा छु हामी, भने एउटा पनि कमेन्ट आएको छैन, त्यही भएर निराश निराश छु भन्दा यही भन्नुपर्छ है, किनभने कमेन्ट पढ्ने दिन यसो कमेन्ट आएन भने त कस्तो नरमाइलो खल्लो भए जस्तो हुन्छ कि दिन पनि होइन। तपाईँहरूले फोन गरिदिनु भएन भने, कमेन्ट गरिदिनु भएन भने एकदमै खल्लो एक्लै भए जस्तो कि, एक्लै बोलिराखे जस्तो, एक्लै काम गरिराखे जस्तो, कोही पनि नभए जस्तो हुन्छ। त्यही भएर कमेन्टहरू गर्नुहोला। तपाईँहरू फेसबुक चलाउँदै हुनुहुन्छ भने होइन, पेजहरू पनि चलाउँदै हुनुहुन्छ भने यता आएर होइन आइडीमा आएर चाहिँ कमेन्टहरू गर्नुहोला पनि भन्न चाहन्छु। कमेन्टहरू छोड्नुहोला साथीहरू। यति बेला कोरमा फेरि पनि अर्को मिठो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु मन परेको मान्छे खेमसेन्चुरी बिना बुढा मगरको आवाजमा रहेको छ भने, र यसो दनित्र र खेमसेन्चुरीको रहेको छ यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर भाका।

हजुर, यसो मात्र भएका मैले तपाईँको माझमा राखिसके मन परेको मान्छे हौ भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा अरूको सुमधुर लोकभाका कार्यक्रममा स्थान दिनुपर्ने हुन्छ भन्दा पनि अब साथसाथै विदा मागेर पनि जानुपर्ने बेला भइसकेको छ। हेर्नु त हेर्दा हेर्दै समय भनेको एकछिनमै जान्छ, यो 45 मिनट भनौँ न, लगभग 45 मिनटको समय चाहिँ हेर्दा हेर्दै हुँदैन। दुईटा गीत बजाउँदा बजाउन मजाले धेरै सुन्यो भने त दुईटा तिनवटा गीत भन्दा बजाउने भ्याइँदैन होइन, रमाइलो हुन्छ फेरि धेरै गीत सुन्न पायो भने र साथसाथै तपाईँको कमेन्टहरू आएको भयो भने एकदमै रमाइलो हुन्थ्यो। तर आज चाहिँ कमेन्ट एकदमै आउँदै आएन भने नि भयो होइन, आएकै छैन एउटा कमेन्ट पनि, ठिकै छ। र अब भने म पनि कार्यक्रमबाट बिदा मागेर जान्छु। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण संसारी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सुदेशमा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रम नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा फुलमाया प्रकाश सुत्रास र यसमा अब चाहिँ कुलेन्द्र विश्वकर्मा र शान्ता रानी परियारको आवाजमा रहेको छ भने यसो त बसन्त विश्वकर्मा र प्रकाश उत्रासको रहेको छ। यसमा दुर्गाकोलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल छु भने सुखद बितोस्, तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्लागन्धकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 2 40, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ। दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नहुने मरि, म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
10: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
10: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
9: मोबाइल 98 5 60 43 952 र 98 0 6।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607544।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। आज साउन शुक्ल पञ्चमी अर्थात नागपञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिवत पूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर्यमास अनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाईमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नागपञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंगहरू पनि जोड़िएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने परम्परा छ। आज काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्ध पोखरी लगायतका देशभरका नागदह कुण्ड र नागस्थानहरूमा विशेष पूजा आज हुँदैछ। धार्मिक मान्यतासँगै वातावरणीय दृष्टिले पनि नाग तथा सर्पको महत्वपूर्ण भूमिका रहेको छ। प्राकृतिकमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको सन्तुलन कायम राख्न सर्प लगायतका जीवले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता जीवको संरक्षण आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन्। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसून प्रतिकार्य कमाण्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनसहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसून जन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढ़िरहेका बेला मनसून प्रतिकार्य कमाण्ड पोस्टले खोज, उद्धार, राहत तथा पुनर्स्थापनका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ। ती जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ। बैठकले विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारहरूलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेहरूको निशुल्क उपचार उपलब्ध गराउन सम्बन्धी जिल्ला प्रशासन, जिल्ला विपद व्यवस्थापन समिति र पालिकालाई अनुरोध गरिएको छ। त्यस्तै विपदबाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण गर्न तथा निजी आवास प्रबलीकरण, पुनर्निर्माण र पुनर्स्थापनको अनुदान प्रक्रिया तत्काल अघि बढ़ाउन पनि निर्देशन दिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय महासंघको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द भएका छन्। सेवा शुल्क परिमार्जन लगायतका 15 बुँदे माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यान पावर व्यवसायहरूले आजदेखि श्रमिक वैदेशिक रोजगारीमा पठाउन बन्द गरेका हुन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढ़ाउने संघले जनाएको छ। यसअघि संघले साउन 7 गते व्यवसायहरूको विशेष भेला आयोजना गरेर सरकारलाई 15 बुँदे माग राखेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको काममा कार्यवाही फिर्ता लिनुपर्ने लगायतका माग संघले राखेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै 40 सेमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। आज बिहान 5:45 बजेतिर खसेको सुक्खा पहिरोका कारण सड़क दुवैतर्फ नै अवरूद्ध भएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पछ्याउने काम भइरहेको छ। सड़क अवरूद्ध हुँदा काठमाडौँभित्र नै र बाहिरिने गाड़ीको लामो जाम लागेको छ। केही दिन अघि पनि यही ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। नेपाल भाषाका जनक कवि दुर्गालाल श्रेष्ठको गैराती निधन भएको छ। उहाँको 91 वर्षको उमेरमा काठमाडौँको बुढा नीलकण्ठमा रहेको आफ्नै घरमा बुढा नीलकण्ठमा रहेको घरमै निधन भएको हो। पछिल्लो छ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषा सहित नेपालीमा कविता र गीत सँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले दुई दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषामा उहाँका एक दर्जन भन्दा धेरै बढ़ी कृति प्रकाशित भएका छन्। उहाँको जन्म निम्न माध्यम वर्गीय नेवार समुदायमा आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठबाट भएको थियो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाममा आज सोमबारदेखि शिव महिमा बोलम धार्मिक महोत्सव शुरू हुँदैछ। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यस्तो पटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा हुन लागेको धामका अध्यक्ष होमनाथ लम्साले अर्जुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको अन्तिम तयारी भएको छ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बस्तेले दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चाको माइक उहाँको उपस्थितिले यसपटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। धार्मिक महोत्सवमा दैनिक हवन रुद्री बाठवरायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्यहरू समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले संचालन गरेको गुरूकुल शिक्षालय रोडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्च हुने अध्यक्ष लम्साले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ठाकुर प्रसाद शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न 2500 उपसमिति गठन गरिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मुगलिन पोखरा सड़क विस्तार अन्तर्गत पश्चिम खण्ड जामुने पोखराको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति भइरहेको जामुनेदेखि पोखरासम्मको 38.71 किलोमिटर सड़क खण्डको हालसम्म 82.63% भौतिक प्रगति हासिल भएको छ। आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी अनन्त बरालका अनुसार सड़क विस्तार तथा स्तरोन्नतिको मुख्य कामहरू प्राय सम्पन्न भई बाँकी कामलाई तीव्र रूपमा अगाडि बढ़ाइएको छ। हामीले हालसम्म मुख्य 4 लेनको सड़क 37.28 किलोमिटर खण्डमा अल्फाट कालो पत्रे सम्पन्न गरिसकेका छौं, इन्जिनियर बरालले भन्नुभयो। त्यस्तै शहरी क्षेत्रका लागि तय गरिएको 36.39 किलोमिटर सर्भिस लेन मध्ये 28.61 किलोमिटर निर्माण पूरा भइसकेको छ। समग्र सड़कको कालोपत्रे र भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेकोले तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। पश्चिम खण्ड अन्तर्गत पर्ने 12 वटा छोटा पुलहरू मध्ये 11 वटाको निर्माण सम्पन्न भइसकेको छ भने 105 वटा कलवर निर्माणको काम 100% पूरा भएको छ। यसै गरी पोखरा प्रवेश गर्ने सेती नदीमा निर्माणाधीन 190 मिटर लम्बाईको सिग्नेचर पुलको भौतिक प्रगति पनि 67.70% पुगेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सड़क क्षेत्राधिकारभित्र रहेका केही भौतिक अवरोधले भने अझै चुनौती खड़ा गरिरहेका छन्। विशेष गरी पोखरा बजार तथा विमानस्थल आसपास क्षेत्रमा रहेका 29 वटा विद्युतीय पुलहरू स्थानान्तरण गर्न बाँकी रहेको इन्जिनियर बरालले बताउनुभयो। नेपाल विद्युत प्राधिकरण र स्थानीय पालिकासँग समन्वय गरी ती पुलहरू हटाइने कार्यलाई प्राथमिकतामा राखिएको छ। उहाँले भन्नुभयो यस खण्डमा सड़क निर्माणसँग यातायात सुरक्षालाई ध्यानमा राखेर 19.5 किलोमिटर क्षेत्रमा डब्ल्यू बीम सुरक्षा ब्यारियर र 11.3 किलोमिटर पैदल मार्ग निर्माण गरिएको छ। चीनको ह्यानहुई कायू हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनसँग 7.40 अर्ब रूपियाँको ठेक्का सम्झौता भई अघि बढ़ेको यो आयोजना सम्पन्न भएपछि पोखरा र देश अन्य प्रमुख सर्भिसको आगमन अझ सहज द्रुत र सुरक्षित हुनेछ। तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिका जोड्ने दमौली केशवटार बुद्ध सिंह सड़क स्तरोन्नतिको लागि संघीय सरकारले चालू आर्थिक वर्षमा 15 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखराले स्वीकृत वार्षिक विकास कार्यक्रम अनुसार उक्त बजेटबाट सड़क स्तरोन्नति गर्न लागेको हो। बजेट मार्फत तथा योजना कार्यान्वयनका विषयमा व्यास नगरपालिका र बन्दीपुर गाउँपालिका बीच समेत सहमति भएको छ। स्वीकृत बजेट मध्ये व्यास नगरपालिका 14 अन्तर्गत दमौली केशवटार र सोखौरा खण्डको सड़क स्तरोन्नतिका लागि 13 करोड़ रूपियाँ खर्च गरिनेछ। बाँकी 2 करोड़ रूपियाँ बन्दीपुर गाउँपालिका 3 र 6 अन्तर्गत पर्ने ढारखोला खहरे बुद्ध सिंह सड़क खण्डको स्तरोन्नतिमा खर्च गरिने भएको छ। च्याङदामा आर्थिक वर्ष 2082-83 पूर्वाधार विकास कार्यालयले 4 पक्की पुल निर्माण गरेको छ। कार्यालयले 6 सड़क पुल निर्माण गर्ने लक्ष्य लिएकोमा बिरुवा गाउँपालिकामा 2, गलाङ नगरपालिकामा 1 र फेदीखोला गाउँपालिकामा 1 गरी 4 पुलहरू निर्माण सम्पन्न गरेको हो। बिरुवा गाउँपालिकाको राक्से घाट पुल 4,92,71,000 रूपियाँ तथा गौरी घाट पुल 5,51,75,000 रूपियाँको लागतमा निर्माण भएको हो। त्यसै गरी गलाङ नगरपालिकाको रातो पुल 5,46,14,000 रूपियाँ र फेदीखोला गाउँपालिकाको खत्री रह स्थित तिलसोडा पुल 3,19,94,000 रूपियाँको लागतमा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर गुरूदत्त अधिकारीले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत नौको आबुखरी गाउँपालिका 2 खानी खोलामा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ। लु 2X4684 नम्बरको ट्रक र G24P8490 नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको हो। शुक्रबार राति दुर्घटनामा मोटरसाइकल चालक आबुखरी गाउँपालिका 1700 निवासी 24 वर्षीय आयन पन्त गम्भीर घाइते हुनुभएको थियो। जिल्ला प्रहरीकाले तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गरिका प्रसाद घिमिरेका अनुसार घाइते पन्तलाई तत्काल उपचारका लागि आबुखरी अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर स्थित सीएमसी अस्पताल पठाएकोमा उपचारका क्रममा सोही राति चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिए घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवा रहेको चापका कारण बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुँदै आएको जिल्ला प्रशासन कार्यालय तनहुँको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा अब नियमित कार्यालय समयअनुसार सञ्चालन हुने भएको छ। जिल्ला प्रहरी प्रशासन कार्यालय तनहुँले भदौ 1 आजदेखि बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सेवा प्रवाह हुने जनाएको छ। कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई सोही अनुसार सेवा लिन अनुरोध पनि गरेको छ। आज गण्डकी लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 ठाउँमा पनि पानी पर्ने ठूला पानीहरू पर्ने सम्भावना छ। गैराति देशका धेरै जसो ठाउँमा पानी परे पनि अहिले भने पानी पर्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। महाशाखाका अनुसार गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको अनुमान छ। हजुरसम्म सुने साथ दिनुभयो तपाई सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाई सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
5: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0765702625 मोबाइल 98563338 98416356
6: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
5: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: धार्मिक महोत्सवका आकर्षणहरू
5: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
6: कथा सहितको झाँकी गीति नाटक
5: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
6: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
5: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
12: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
12: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
12: थप जानकारीको लागि 0 65 571 479, मोबाइल 98 5 60 62 65, 98 4 68 64 145।
13: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
14: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
14: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
9: फोन नम्बर 0614510002
14: मोबाइल नम्बर 9856084466।
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
15: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9860447580।
16: यस तलाउ सेवा हस्पिटल दुलेगौड़ा बिपी चोकमा यही भदौ 6 गते शनिबार
17: लामो समयसम्म हरियो खड्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
16: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लानीथाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 9856044343।
18: कता हिँडेको आइफोन हातमा लिएर
19: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
18: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
19: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843328811 कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
20: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
18: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
20: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
18: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
20: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
18: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
20: हाम्रा प्रस्तावित कार्यक्रम प्रोग्रामहरू बीआईटी बीबीए र बीएचएम।
18: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
21: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
0: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
21: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
0: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
21: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
0: पार्वती रिमाल दुलेगौडा रु 10,100,
21: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
0: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
21: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
21: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
0: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
21: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
0: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155।
22: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
23: Come on everybody. Hello Shukla Gandaki.
22: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् Only on 97.6, a complete call for
24: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु। रिमा तपाईँको माझमा म रहने गर्दछु लगभग लगभग 12 बजेसम्म। आज पनि हामी रहेका छौँ सोमबारको बसाईमा। सोमबारको बसाईमा तपाईँहरूको गायन प्रतिभालाई चाहिँ म कार्यक्रममा लिनेछु। फोन गर्न सक्नुहुन्छ 98422911 98066611 को माध्यमबाट कार्यक्रममा सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई चाहिँ रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरी मोबाइल बसले पोस्टमा रहेको छ। तपाईँहरू मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, होइन मोबाइलहरू बिग्रेका छन् बनाउन चाहनुहुन्छ, कहाँ छ होला भनेर सोचिराख्नु भएको छ होला भने पनि यही दुलेगौडाको पोस्टमा रहेको छ दायाँपट्टि, होइन तपाईँ चाहिँ त्यहाँ गएर मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान गर्न सक्नुहुनेछ र इलेक्ट्रोनिक सामानहरू पनि खरिद गर्न सक्नुहुनेछ। तपाईँहरू डिपार्टमेन्ट त चिनिराख्नु भएको छ होला दुलेगौडाको, होइन बनगेलचोकमा रहेको छ डिपार्टमेन्ट पनि, ठ्याक्कै पारिपट्टि बनगेलचोकको पारिपट्टि त्यो डिपार्टमेन्टबाट सिधै भित्र छिर्नुभएपछि तपाईँले हस्पिटल चोक होइन हेल्पोस्ट चोकमा गएपछि पायापट्टि तपाईँले पोखरेल मोबाइल देख्न सक्नुहुनेछ, जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल। तपाईँहरू चाहिँ त्यहाँ गएर मजाले मोबाइलको समस्याहरूको समाधान गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, खाना त पक्कै पनि खाइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, विशेष आफ्नो स्वास्थ्यको ख्याल राखेर आफ्नो कामहरूमा अगाडि बढ्नु होला पनि भन्न चाहन्छु, होइन पानी परिराखेको छ, बाहिर फेरो यात्रा गर्दै हुनुहुन्छ भने पनि अलिकति विचार पुऱ्याएर यात्रा गर्नुहोला पनि भन्न चाहन्छु। र बिस्तारै बिस्तारै अब चाडपर्वहरू पनि आउँदैछन्, रमाइलो माहौलहरू तातिँदैछ, होइन कामहरूको बेला अब अलिअलि दिनहरू घमाइलो हुँदै जाने र चिसो बढ्दै जाने, बिस्तारै बिस्तारै होइन असोजबाट अलि चिसो चिसो हुँदै जान्छ, अब असोज कार्तिकबाट होइन रमाइलो हुन्छ दिनहरू पनि, गाउँघरतिर पनि जताततै हरियाली हरियाली एकदम रमाइलो हुन्छ। यतिखेर अब धानहरू गोड्ने समय पनि हुँदैछ, बिस्तारै बिस्तारै धानहरू गोड्न एकदम रमाइलो, धानबारीमा गयो भने पनि होइन एकदम राम्रो देखिन्छ, कोदोबारीमा हेरेको कोदो त्यस्तै राम्रो देखिन्छ, होइन समय नै एकदमै उल्लासमय रमणीय होइन हर्ष जाग्ने खालको हुन्छ। ठाउँ ठाउँमा होइन गाउँहरूमा तपाईँहरू काम गर्दै हुनुहुन्छ भने पनि होइन एकदम उत्साह जाग्ने गर्छ कि, अल्छी लाग्दैन कामहरू गर्नु पनि, अल्छी लागे पनि बारीमा पुगेर काम गरिसकेपछि खेतमा पुगेर काम गर्न थालेपछि चाहिँ त्यसै मन फुरुङ फुरुङ फुरुङ फुरुङ हुँदै कामहरू गर्न मन लागिहाल्छ होइन। र बाहिर फेर अब अफिसहरूमा काम गर्दै हुनुहुन्छ भने पनि होइन एकदम राम्रोसँग आफ्नो कामहरू गर्नु होला, विद्यार्थी भाइ बहिनीहरू पनि पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नुहोस्, शिक्षक शिक्षिकाहरू होइन जोसुकै तपाईँहरू जे जे काममा व्यस्त हुनुहुन्छ एकदम राम्रोसँग कामहरू गर्नुहोला पनि भन्न चाहन्छु। आज फोन गर्न सक्नुहुनेछ, तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ र नाग पञ्चमी पनि रहेको छ आज होइन, अनि भदौ संक्रान्ति पनि रहेको छ, के गर्नुभयो त नि आज होइन, पक्कै पनि नागहरूको मूर्ति बनाएर पूजाआजाहरू पनि गर्नुभयो होला, विभिन्न नाग मन्दिरहरूमा पनि जानुभयो होला होइन दर्शन गर्नको लागि। भ्याउनुहुने साथीहरू त अब भ्याउनु नहुने साथीहरू त अब घरकै वरिपरिकै नागहरूलाई पूजाआजा गर्दै होइन घरमा पूजा पनि गर्नु पर्यो, ती पूजा आजमै व्यस्त हुनुहुन्छ होला कतिपय साथीहरू, धेरै ठाउँमा धेरै ठाउँको नागदेवतालाई पूजा गर्ने साथीहरू त भ्याउनु भएको छैन अझै पनि पूजा होइन पूजा गर्दै हुनुहुन्छ होला, र जे गर्दै हुनुहुन्छ कुनै मन्दिरहरू जानुभएको छ दर्शनको लागि भने पनि राम्रोसँग दर्शन गरेर फर्किनु होला पनि भन्न चाहन्छु। र आज फोन गर्नुहोला तपाईँहरूसँग मजाले तपाईँहरूको गायन प्रतिभाहरू सुन्ने दिन रहेको छ, गीत गुनगुनाउन सक्नुहुनेछ, आफूलाई मनपर्ने गीतहरू गाएर सुनाउन पनि सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउनु होला। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्, NTCNCL जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, के कस्तो हुँदैछ तपाईँहरूको गाउँठाउँतिरको नयाँ नौलो हाल खबरहरू पनि बताउन सक्नुहुनेछ, के कस्तो हुँदैछ कामहरू होइन के गरेर बिताउँदै हुनुहुन्छ आज भोलि दिनहरू भनेर पनि बताउन सक्नुहुनेछ। भन्दै यति बेलाको क्रममा भने तपाईँहरूको माझमा म यो मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा रहेको छ यो सुमधुर गीत बन्दगी मुहीबाट रहेको छ, त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू पनि फोन गर्दै गर्नुहोला।

0: मधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। श्री बतासै चल्यो लैलै भनिरहेको थियो। बन्द किमीबाट मैले तपाईँको माझमा स्थान दिइसके बेलाको क्रममा पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
1: हेलो स्याजालो, नमस्ते रिमा।
0: हजुर स्याजालो नमस्ते। झोरले के छ हाल खबर?
1: हालखबर ठिकै छ। मौसमको कुराकानी हो नि, हिजो 6 बजेदेखि अघि 9 बजेसम्म नन स्टप पानी परेको परेको थियो।
0: हजुर,
1: अहिले 9 बजेपछि अहिले पानी रहेछ, तर घाम भएको छैन, ठिकै छ।
0: ल ठिकै छ है, आज त धेरै समयपछि गीत पनि सुन्न पाइयो नि, खुसीको कुरो।
1: होइन, म त अब फोन लगाइहालेँ, अब नियमलाई पुरा त गर्नै पर्यो।
0: त्यही त नि है,
1: खासै गाउने ईश्वर त कहाँ छ र त्यही पनि मेरो घाँटीले तपाईँको खोजी लगाइरहेछ क्या।
0: हजुर,
1: त्यही भएर अलिअलि यसो कस्तो भएको नि।
0: मिठो भयो नि, धेरै समयपछि सुन्न पाएँ, नत्र हजुरले गीत गाउने बेलामा फोन गर्नुहुन्थेन नि त, त्यही भएर।
1: हजुर हजुर, यो सोमबार मैले सिलगढी फोन गर्थिन क्या।
0: त्यही त नि, आज गर्नुभयो त्यो मलाई खुसी लाग्यो।
1: हजुर हजुर, अलिक आराम हुनुहुन्छ क्या?
0: हजुर एकदमै आरामै छु। हजुर अलि निको हुँदै हुनुहुन्छ होला के अरे है?
1: मेरो ठिकै ठिकै भइ गइरहेछ, अलिकति यो खोकी घरिघरि खोकी अलिक घाँटी
0: ल, छिटो छिटो अलिक राम्रोसँग खानपानमा चाहिँ अलिक ध्यान दिनु होला, खोकीलाई त फेरि चिल्लो चाप्लो खायो भने तापिहाल्छ फेरि।
1: तातो पानी यो मैले चिसो खाँदै खान लाग्यो आजभोलि पनि।
0: हजुर,
1: दिनभरि थर्मसमा राख्यो, कथेर खाइरह्यो क्या, राति पनि त्यही हो।
0: ल ठिक छ, फेरि बेसी तातो चाहिँ नखानु है फेरि।
1: खान सक्ने हुनु पर्यो नि,
0: त्यही त नि, अब खान सक्ने भयो नि, तातो तातो हालेर राखेर त खानुहुन्न क्या, फेरि अलिअलि शरीरमा भएको बोसो पनि, फेरि घर त तातो पानी खान पनि कुनै बेलामा फाइदा छ, कुनै बेलामा घाटा छ फेरि।
1: चिसो भन्नाले तातो भन्नाले धेरै तातो त होइन क्या, ठिक्क आफूले पिउन सक्ने हुनु पर्यो क्या।
0: ठिक्क तातो, त्यसरी तातो पनि होइन, चिसो भनेर चिसो पनि होइन, ठिक्क हल्का। ल ठिक छ त्यसो भए, अलि धेरै अझै बढी आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला भन्न चाहन्छु। ल साथीहरू सम्झिनुहोस् त नि,
1: फर्स्ट फल हजुरको लागि, हाम्रो सुबिराजीको लागि, त्यसपछि हाम्रो सुब्रतको दिवस भोल इन्टरटेनको लागि, अनि मेरो तमाम साथीहरू हुनुहुन्छ, साथीहरूलाई सम्झिनु पर्छ, फसल आउँ अमृत तुला छन्, त्यसरी हुम्ला शर्मा बहिनीहरू, तलमाया थापा, राधा भाइ, खजिमाया थापा, रोसिका लम्सललाई धेरै धेरै सम्झना, अनि त्यसै गरी चेतन मगर हुनुहुन्छ, मम्मद साइरा, हाम्रो टोप बिसी तारा थापाजीलाई झोरले है ताराजी भने, अरू टेकु छेत्री, लक्ष्मी नेपाली के अरे लक्ष्मी लम्साल हुनुहुन्छ यता कास्कीको पागमा है के भन्छ, उहाँको लागि भन्दै कि त भने
0: हवस् नमस्कार, शुभ दिन हुनुहुन्थ्यो, फोन गर्नुभएको थियो हामीलाई नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि, उहाँले चाहिँ प्रायः जस्तो सोमबार चाहिँ फोन गर्नुहुन्न नि त, आज गर्नुभएको एकदमै खुसी लाग्यो, अनि गीत पनि सुन्न पायो, फेरि खोकी लगाइराखेको छ भन्नुभएको थियो, एकदमै धेरै धेरै धन्यवाद छ यति मिठो गीत सुनाइदिनु भयो। फेरि पनि साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
2: हेलो नमस्कार हजुर।
0: नमस्कार, के छ हाल खबर? सन्चारमा हुनुहुन्छ, खाना खानुभयो?
2: हजुर सबै ठिकठाक छ, आरामै छु, खाना भयो हजुर पनि?
0: मेरो चाहिँ आज भएको छैन, अहिले सबै कार्यक्रम सकेपछि चाहिँ बल्ल आज मेरो चाहिँ है।
2: हजुर हजुर ठिकै छ,
0: ठिकै छ, आज यस्तै यस्तै छ, अलिक खाना बनाएर खाने समय अलिक चाहिँ भएन क्या, त्यही भएर।
2: हजुर हजुर, घर छुटेर घर बनाएर खाने।
0: हजुर
2: हजुर,
0: ल अरू के छ सुनाउनुहोस्, के हुँदैछ, पानी परे कि परेन हाम्रो आफू कसरीतिर?
2: पानी बिहान अलिक परेको थियो, अहिले घाम लाग्छ, ठिकै छ।
0: ल ठिकै छ त्यसो भए भनेपछि होइन त?
2: घाम पनि किसानलाई ठिकै छ।
0: ल ठिकै छ, पर्नु पनि पऱ्यो फेरि, अब अलिअलि समय पछि फेरि धान गर्ने बेला पनि हुँदैछ, धानलाई नि पानी चाहिँदैछ होइन त?
2: हजुर हजुर,
0: त्यही त नि, गोर्ने बेला अब साउने बुढा त फेकिसक्नु भएर के अब भदौरे बुटा। ल त ठिक छ, त्यसो भए आज हामीलाई के सुनाउनुहुन्छ त नि?
2: आज त सोमबार,
0: हजुर गीत गाउने हो नि त आज त।
2: गीत त गाउने, गीत गाउने सुन्न पनि रङ्ग त लाग्छ
0: ए, त्यस्तो त नभन्नु न हो, गाई राख्ने मान्छे भइसकेपछि त्यस्तो भन्न पाइँदैन।
2: कति सजिलोसँग पाइँदैन भने पाइन्छ।
0: अनि गाई राख्ने नगाउनु भयो, कहिल्यै नगाउनु भएको भए पो अब नि गाउनुहुन्न के भन्नुहुन्छ हजुर? गाई राख्नुहुन्छ, गाई राखेको छ, सबैजनाले सुनिराख्नु भएको छ। अल्छी गर्न लाउनु भयो कि आज भोलि? अल्छी गर्न लाउनु भयो कि आज भोलि? किन अल्छी लाग्यो त कि यस्तो अब चिसो चिसो मौसम लाग्दैछ बिस्तारै बिस्तारै?
2: गिटार पनि एउटै गीत मात्रै कति हो जस्तो के गायककर्ता सुन्ने निकाले एउटै एउटै जस्तै अब हामी गाउने झन् परे जाओस्।
0: अब सधैँभरि एकजना मात्रैले त सुन्नुहुन्न नि त, धेरैजनाले सुन्नुहुन्छ, अनि त्यही भएर फरक फरक एउटै गीत गाए नि फरक फरक धेरैजना श्रोताहरूले सुन्नुहुन्छ नि त।
2: ल है, तपाईँ एउटा जाने पनि नजाने पनि
0: सुन्छ
2: अब हजुरको साम पनि बोनेर गर्नु परेको रे। ल ठिकै छ, अब तपाईँ भएको गीत आउनु पर्यो।
0: हुन्छ, सुरु गर्नुहोस्।
2: जमानीले बताइदिए आफैसँग शर्म लाग्छ, पहिला स्कुल जमानीले बात दिएन, जमानीले बात दिएन, पैसा शर्मा लाग्छ, पहिला स्कुल दिएन, जमानीले बात दिएन, जमानीले बात दिएन।
0: हस् हुन्छ, एकदम धेरै धेरै धन्यवाद, कौरा गीत गुनगुनाइदिनु भयो, साथीहरूलाई चाहिँ सम्झिन सक्नुहुन्छ।
2: हस्
0: धन्यवाद।
2: अहिले भर्खर हामी सेवाजी हुनुहुन्छ होइन, उहाँ चाहिँ धेरै पछि आउनुभयो, धेरै पछि आउनुभयो, स्वास्थ्यको भन्दै हुनुहुन्थ्यो। अब यो राज्यमा खोकी यस्तै त जे भने सेन्ज्याको पनि दुर्गातिरको गीत त भयो, राम्रो गाह्रो जानुभयो सेन्ज्या लक्कुटी साथ बरु राम्रो गाउनुभयो भन्दै अब प्रथमहरूलाई नगेन्द्रजीलाई हाम्रो खैमा भेन्दा डलमया भेन्दा तारबहादुरजीलाई रसिका भेन्दा चन्द्रबाजीलाई एकराज बाबुलाई भन्दै सम्पूर्ण भन्दै एकमुष्ट दर्शन गरे हजुर।
0: हस् हुन्छ, नमस्कार, शुभ दिन। हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो ऋषिरामका हाजी हुनुहुन्थ्यो, अब कसरी देखि एकदमै मिठो सुमधुर कौरा भाका गुनगुनाएर गइसक्नु भएको छ। पालो भने तपाईँहरूको हो, आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, आज तपाईँहरूको गायन प्रतिभा दिने दिन हो, आउनु होला। यति बेला क्रममा फेरि पनि साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
3: हेलो दर्शन, नमस्ते, नमस्कार हजुर, सन्चै आरामै हुनुहुन्छ?
0: दर्शन नमस्ते, नमस्कार हजुर, सन्चै आरामै छु। अनि हजुरको के छ हाल खबर?
3: मेरो हाल खबर भन्नुपर्दा त अब नयाँ केही छैन भन्नुपर्छ, सोमा जस्तै हो, पुरानै हो भन्नुपर्छ है
0: हजुर। अनि
3: हजुरको त खानपिन भएन के अरे है?
0: भयो छैन कि, आज अलिकति पकाउने भन्दा पनि अलिक पकाउन मिलेन यतातिर, त्यही भएर
3: सुनिरहेछ भन्दा सुनिरहेछ कि अनि अघि हाम्रो के अरे फर्स्टमा आउनु भएको थियो नि नरेन्द्र
0: हजुर,
3: उहाँले चाहिँ कस्तो मजाले गाउनुहुन्छ, मलाई गाउनै आउँदैन भन्नुहुन्छ होइन
0: हजुर,
3: मैले उहाँले कहाँ सोध्दैछ त्यो सुनेछु कि यो प्रोग्राममा होइन एउटा अर्कै प्रोग्राममा सुनेछु है दाइ, फेरि सुन्दै हुनुहुन्छ भने फेरि रोसिकाले यसो भनेको भनेर फेरि त्यो मन मन चाहिँ नदुखाउनु होला, तर उहाँले मिठो गाउनुहुन्छ कि गीत होइन हामीले आज गाए भन्ने गाए तर हामीले जाने नि हो, तर उहाँ पाइने त्यो त हुँदैन गाउनुहुन्छ मलाई आउँदैन भन्नुहुन्छ कि मलाई धेरैमा किन यस्तो भन्नुहुन्छ होला जस्तो लाग्छ कि, अनि फेरि बिचरा उहाँलाई खोकी पनि घाँटी पनि देखिरहन्छ, उहाँलाई एकदम धेरै भन्दा पनि एकदम अझै पनि सतनामको कामना एकदम आफ्नो ख्याल राख्नु होला, फेरि अब तातो पानी पिउँछु भन्नुहुन्छ एकदम मजाले, आफ्नो स्वास्थ्यको पनि एकदम ख्याल राख्नु होला, आफ्नो स्वास्थ्य भए सबै छ, आफ्नो स्वास्थ्य नभए केही पनि छैन होइन, सुन्दै हुनुहुन्छ भने एकदम मजाले स्वास्थ्यको ख्याल पनि राख्नु होला भन्न चाहन्छु है दाई, नरिसाउ है फेरि रोसिकाले यसो भने भनेर अबदेखि चाहिँ फोनबाट पनि यसरी नै फोन गर्नु होला गीत गाउनु होला भन्न चाहन्छु है अनि नरेन्द्र मन दाईलाई
0: हजुर,
3: अनि के छ पनि अरू हजुरको नयाँ नौलो खबर?
0: केही छैन मेरो नयाँ नौलो खबर, सधैँ यही बस्ने जाने यसरी नै चलिरहेछ मेरो आधा दिन भन्दै थिएँ, ठ्याक्कै उहाँको फोन काटिएको छ, फेरि पनि फोन गर्न सक्नुहुन्छ रोसिकाजी हुनुहुन्थ्यो मन्टाङ खोलादेखि, र भने म यतिखेर भने अब फोनलाई लिन्न किनभने छोटो व्यवसाय विश्राम, विश्रामपछि 11 बजेको टाइम चेक पनि बजाउनु पर्ने बेला भइसकेको रहेछ, म त घडी हेर्दै नहेरेको, घडीको से टिक टिक टिक टिक गर्दै गर्दै कहाँबाट कहाँ पुगिसकेको रहेछ, त्यही भएर बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला सुख दुःख मुहीबाट रहेको छ यो सुमधुर गीत, गीतसँगै म छोटो व्यवसाय विश्राम, विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर।

0: गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टिचर, मेरो मानेले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज ट्राइकेक्स, सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0965414484, मोबाइल 98560 33384 र 98560 67988।
7: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707444।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
12: ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
13: दीर्घाई फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965779947, मोबाइल नम्बर 98460 61268 68।
16: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
17: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
16: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
18: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
19: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
18: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
19: पोखरा जाने बाटोतिर
20: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
19: थप जानकारीको लागि सम्पर्क मोबाइल

0: 9862 68 827 र 9864 35 031।
1: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको तारीपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
2: TVS को साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर, मिठो गीत सँगसँगै विश्रामपछि र एघार बजेको टाइम टे पछि तपाईँ सम्पूर्णलाई स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। अहिले तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz प्रोग्राम हेलो शुक्ला गण्डकी। आज भने हामी सोमबारको बसाईमा छौं, मण्डेको एपिसोडमा भने तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छु। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 98422 79 11 98 0 66 3611 को माध्यमबाट तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ र आफ्नो प्रतिभाहरू राख्न सक्नुहुनेछ, विशेष त गायन प्रतिभाहरू होइन र के हुँदैछ तपाईँहरूकोतिर पनि थोरै जानकारीहरू दिन सक्नुहुनेछ। पानी परिराखेको छ होइन, पानी पर्ने भइराखेको छ अलिकति केही समय, केही दिन अगाडि चाहिँ मजाले घाम लागेको थियो, 3-4 दिन, अहिले फेरि पानी परेको छ र बिस्तारै कामहरू पनि व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ अलिकति आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। मौसम पनि यस्तै परिवर्तन हुँदैछ, बिस्तारै बिस्तारै फेरि अब चिसो महिना लाग्ने शुरू हुन्छ होइन, गर्मी महिना लाग्दा र चिसो महिना लाग्दा चाहिँ रुगाखोकी ज्वरोहरू आउने होइन, भाइरल रुगाखोकीहरू टाउको दुख्नेहरू गर्छ। त्यही भएर विशेष अलिकति आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, फेरि पानी परिराखेको गर्मीमा अनि पानीमा भिजिन्छ त्यही भएर पनि बिरामी भइन्छ, त्यही भएर स्वास्थ्यलाई चाहिँ बढी प्राथमिकता दिनुहोला पनि भन्न चाहन्छु। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई सयको रिचार्जको व्यवस्था गरिदिनु भएको चाहिँ पोखरेल मोबाइल पसल पोस्ट चोकमा रहेको छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। तपाईँहरू त्यहाँ गएर मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् भने समाधान गर्न सक्नुहुन्छ, नयाँ मोबाइलहरू पनि खरिद गर्न सक्नुहुनेछ र इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भने तपाईँहरू त्यहाँ गएर खरिद गर्न सक्नुहुनेछ, एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। दुलेगौडा आउँदाखेरि होइन तल बनकेवा चोकबाट सिधा भित्र चिन्नुहोला होइन, यता देब्रे दाहिनेपट्टि होइन देब्रेपट्टि चाहिँ जान सक्नुहुन्छ, डिपार्टमेन्टतिर तपाईँहरू चिन्नुहुन्छ, डिपार्टमेन्ट देख्नुहुन्छ होइन, पोखरा दमौलीहरू गरिराख्दाखेरि बसहरूमा हिँडिराख्नुहुन्छ, यात्रा गरिराख्नुहुन्छ भने पनि। यति बेलाको क्रममा पनि कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्कार हजुर, के छ दिदी, सन्चारमै हुनुहुन्छ? अनि खाना खानुभयो दिदी? ल ठिक छ, बनाएर त राखिसक्नु भयो होला के रे है? त्यही त नि, यता अब बजारतिर ग्यास कुर्न पर्ने भएको छ, मौकामा टौका हान्नु पर्ने बेला आएको छ, ग्यासको पनि के गर्ने हो, यति गाह्रो धन्न दाउरा छ र दाउरामा पकाउनु भएको छ, दाउरा नहुनेहरू त है अलि दिन त भोक भोकै बस्नु पर्यो नि त। त्यही त नि, ल ठिक छ, अब जसरी तसरी भए पनि पकाउनु भयो होइन, अब ग्यास त भए भए सजिलो हुन्थ्यो, पानी परेको थियो सजिलो हुन्थ्यो, अहिले त दाउरामा पकाउँदा पनि पानी परेको छ, अलिकति गाह्रो धुवा नै हुन्छ है। ल अलि मजाले बढी आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला पनि भन्न चाहन्छु। दाउरामा पकाउँदाखेरि धुलो धुवाले गर्दाखेरि फेरि एक्कासी सधैँ पकाइरह्यो भने त केही फरक पर्दैन दाउरामा पकाउँदाखेरि पनि, र कहिले काहीँ दाउरामा पकाउँदाखेरि पनि बिरामी भइन्छ हौ दिदी। हो त नि, खानै पर्यो, बाँच्नै पर्यो, खानको लागि पकाउनै पर्यो, ल ठिक छ दिदी। आज हामीलाई के गीत सुनाउनुहुन्छ त नि? ल हस् हुन्छ, सुरु गर्नुहोस् दिदी। हस्

0: 我快来说谢谢你的妈妈也在一满感慨里拉紧紧的起码比人比人们
1: किन आफू भएको त नि कति मिठो गाउनु भएको थियो धेरै समय पछि हजुरसँग पनि कुराकानी भएको अनि गीत सुन्न पाएको झन् ल ठिक छ एकदमै धेरै धेरै धन्यवाद होइन अब हाँसो लाइलाई अब हाँसो खपी खपी पनि गाइदिनु भयो अब हाँस्नु पनि पर्छ कहिले काहीँ त फेरि खोकी पनि लाग्छ ल ठिक छ दिदी एकदमै धेरै धेरै धन्यवाद धेरै समय पछि हजुरको पनि गीत सुन्न पाइयो अनि ल साथीहरू सम्झिन सक्नुहुन्छ भन्दै थिए ठ्याक्क लगाएर फोन काटियो किन यस्तो आफै फोन काटिने आज भोलि यो नेटवर्कले गर्नु गरेको छ होइन बोल्दा बोल्दै फोन काटिने कहिले बोलेकै नबुझिने कता जाने होला नि जस्तो हुन्छ कहिले काहीँ मलाई चाहिँ होइन तपाईँलाई हुन्छ कि हुन्न तपाईँहरूसँग कुराकानी गर्न मन लाग्छ अनि फोनमा बोलिराख्दाखेरि कहिले बुझ्दै बुझ्दैन कहिले बोल्दा बोल्दै ठ्याक्क काटिन्छ है ठिकै छ हाम्रो दिदी एकदम मिठो गीत गाएर गइसक्नु भएको छ पालो भने तपाईँको रहेको छ फोन गर्न सक्नुहुन्छ 9842 72911 9806 36 11 को माध्यमबाट तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ आफूलाई मनपर्ने जुनसुकै गीतहरू पनि गुनगुनाउन सक्नुहुनेछ आजको अवसरमा तपाईँहरूको गायन प्रतिभा सुन्ने दिन रहेको छ फोन गर्नुहोला कार्यक्रममा सहभागिता जनाउनु होला होइन के कस्तो हुँदैछ तपाईँहरूकोतिर पनि बताउन सक्नुहुन्छ नयाँ नौलो हाल खबरहरू के हुँदैछ होइन ठाउँ ठाउँ पछि नै फरक फरक हुन्छ नि त समयहरू त्यही भएर यति बेलाको क्रममा हामीसँग कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर
2: नमस्ते
1: हजुर कहाँदेखि कसको आवाज होला
2: हजुर
1: कहाँदेखि कसको आवाज होला
2: म पोखरा काशीपुरबाट बलराम
1: ओ हो बलरामजी के छ हाल खबर सञ्चारमै हुनुहुन्छ ला ठिक छ एकदम धेरै धेरै धन्यवाद हजुरसँग नि धेरै समयपछि कुराकानी भयो नि म त बिर्सेको हजुरलाई त बिर्सेको नि फोन नगर्नु भएको बिर्स्यो भन्दा बर्बादै हुन्छ नि हजुरहरूलाई बिर्स्यो भन्दा फेरि म त कहाँ जाने होला हजुरहरू आउनुहुन्न अनि त्यही भएर म त फेरि लक्कोले फोन गरेँ होला जस्तो हुन्छ नि सधैँ आउनुभयो भने त फेरि चिनिहालिन्छ हजुरहरूलाई पनि आउनु भएन भने त चिनिँदै चिनिन्न अनि खाना खानुभयो हजुर खाना खानुभयो ल के छ हाम्रो कास्कीकोटतिरको अरू नयाँ नौलो हाल खबर सुनाउन सक्नुहुन्छ
2: ए नयाँ नयाँ हाल खबर त अब धान गोड्ने काम सुरु भएको छ मौसम यस्तै यस्तै छ यस्तै यस्तै छ
1: पानी पनि मजाले परिराखेको छ होला पोखरातिर त कास्कीकोटतिर झन् परि नै हाल्छ है पानी पर्ने अब धान गोड्ने मौसम कति रमाइलो छ होला भन्छ हरियाली हरियाली जस्तै ल ठिक छ एकदमै अब धान गोड्ने समय भएको छ राम्रोसँग धान गोड्नु होला भन्न चाहन्छु अब चाडपर्व पनि बिस्तारै बिस्तारै भित्रिँदैछ आजबाट फेरि ल आज हामीलाई के सुनाउनु हुन्छ त नि
2: अहिले एउटा सानो गीत लिएर म उपस्थित भएछु
1: हजुर
2: गीत कस्तो छ भने यसमा गएको लोग्नेले घर परिवारलाई सम्झना यसरी गर्दछ
1: हजुर
2: मेरी माया बसेकी हो लिन बसेकी हो लिन पिसो आको झोपडी कुरेर पिसो आको झोपडी कुरेर मेरी माया बसेकी हो लिन बसेकी हो लिन दिसो आतो झुपडी कुरेर दिसो त्यो पढि घुरेर आए भक्त समुद्र पारी समुद्र पारी बसे तिमी बलबत्ता तिहारी बसे तिमी बलबत्ता तिहारी एक छोरा छोरी भोरिङको गाडीमा भोरिङको गाडीमा काम गर्छु अरबको खाडीमा काम गर्छु अरबको खाडीमा छोरा छोरी भोरिङको गाडीमा भोरिङको गाडीमा काम गर्छु अरबको खाडीमा काम गर्छु अरबको खाडीमा छोरा छोरी भोरिङमा पढाउनु भोरिङमै पढाउनु बिहान बेलुका होमवर्क चाहिँ गराउनु बिहान बेलुका होमवर्कै गराउनु छोरा छोरी भोरिङमै पढाउनु भोरिङमै पढाउनु बिहान बेलुका होमवर्कै गराउनु बिहान बेलुका फेरि माया बसे कि होलिन् बसे कि होलिन् विश्व भएको झुपडी कुरेर विश्व भएको झुपडी कुरेर विश्व भएको
1: हस् हुन्छ एकदमै धेरै धेरै धन्यवाद यति मिठो धेरै समय पछि हजुरको पनि यो गीत सुन्न पाएँ है हजुरलाई एकदम धेरै धेरै धन्यवाद छ एकदम धेरै धेरै धन्यवाद छ है मिठो गायन प्रतिभाको लागि बलरामजी साथीहरू सम्झिन सक्नुहुन्छ
2: हस्
1: हुन्छ ल साथीहरू सम्झिनुहोस्
2: पहिले त तिमी आफ्याप भयौ
1: हजुर हस् धन्यवाद
2: तिम्रो ड्यारमम
1: हस् धन्यवाद
2: र अब अघि पछि आउने हाम्रा सम्पूर्ण श्रोता साथीहरू भन्दै बिदा हुन्छु नमस्ते
1: हस् नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो बलराम तिमल सिन्हाजी हुनुहुन्थ्यो कास्की कोटदेखि एकदमै मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ पालो तपाईँहरूको हो आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ आज विशेष तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन रहेको छ फेरि पनि साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर
3: नमस्कार हजुर रिमाजी सन्चै हुनुहुन्छ
1: हजुर एकदमै सन्चै छु हजुर सन्चै आएर हुनुहुन्छ
3: हजुर सन्चै भन्नु पर्यो
1: के छ हो आजको हालखबर हजुरको
3: गाउँमा त हजुर रमाइलो छ आज चाहिँ नागपञ्चमी फुलफुल ढालेछ हामी त भन्न पनि लाज मर्नु अब के गर्ने मगर जातिको के हो के हो त
1: ल चाडपर्व आउने नआउने नहुने बङ्गु ढलाइहाल्ने ओहो गजल छ त है
3: अब 14 घर महिना छ 42 बुङ्गुर छ होला एउटा चाहिँ टिचिङ त हाल्छ अब के गर्ने अन्त दिँदैन जम्मै आफै खाने कति खाने होला
1: ल पूजा गर्नुभयो कि भएन त नि अब नागपञ्चमी भयो नि बङ्गुर ढाल्ने भन्नुभयो के अरे
3: पूजा त अब म त चर्चतिर हो कि अरूले गर्दैछ
1: ल हजुर चाहिँ चर्चतिर व्यस्त हुनुहुन्छ अरू अरू गाउँघरतिर चाहिँ गर्दै हुनुहुन्छ है
3: हजुर अरूले गर्दैछ म चाहिँ प्रार्थना गर्ने हो
1: ल हजुर प्रार्थना गर्दै गर्नु अरू सबैजना नाग पूजा होइन नागपञ्चमी नाग देवतालाई पूजा गर्दै हुनुहुन्छ
3: हजुर
1: ल अनि खाना खाइसक्नु भयो त
3: हजुर म खाना खाइसकेपछि खाना पर्न अब हजुरको पनि सुने मिठो भयो
1: ल हुन्छ त्यसो भए
3: हजुर
1: अनि त्यतातिर पानी परेको छ कि छैन हो? पानी परिराखेको थियो त बिहानसम्म त हाम्रो उतिर त हजुर सुन्नुभएको थिएन हजुरले? हजुर अस्तिको हप्ता शुक्रबार हजुर विजेता हुनुभएको थियो अनि त्यही भएर मैले रिचार्ज हालिदिएको थिएँ कि ल ठिक छ, अब छिटो छिटो रेडियो किनेर सुन्नु पर्यो नि फेरि, यस्तो फोन गर्ने मान्छे हामीलाई सुन्नु भएन भने त फेरि के भन्छ अरे कानो बहिरा हुन्छ नि सुन्न पाएन भने।
3: अब फोन कलमा मात्रै हो, फोन रिसिभ गर्दा मात्रै सुन्ने हो हजुरलाई त
1: किन हो त नि यस्तो? हजुर ल अब छिटो छिटो बनाउनु पर्यो है, बनाउनु पर्यो, यसरी त भएन नि। ल ठिक छ, अब गीत गाउने दिन के अरे, अब हजुरको गीत सुन्नतिर लागौ।
3: कक्षातिर जान्छ है, गीत लाखौँ लाखौँमा कुन आउँछ आउँछ जुन मुखमा आउँछ त्यही है।
1: ल है दायाँ बायाँ जता गयो नि यता घुमाउरो उता घुमाउरो।
3: ल ल एकता गरे गीत पनि आफै पर्फेक्ट तरिकाले मिस्टेक पनि हुन जान्छ कि गीत पनि।
1: ल ल भएको छ भएको छ, अब मैले अघि भनिसकेँ नि यता घुमाउरो उता घुमाउरो जता जता घुमाए नि हुन्छ गीतलाई त। ल भयो नि भयो, कति मिठो भयो आज झन् एकदम राम्रो सुनिएको थियो।
3: होइन साँच्चै कहानीमा भने जस्तै हो कि आफ्नो मनपर्ने मान्छेको त त्यो
1: होइन आज चाहिँ जस्तीको भन्दा राम्रो सुनेको थियो कि त्यही भएर।
3: धन्यवाद है हजुरको कामलाई एकदम पवित्र होस्, एकदमै चाहिँ हजुरले चाहिँ हजुरको यो अब हामीलाई हजुरहरूको यो मायाले गर्दै हो, नत्र अब च्यातेको बोरी जस्तो हो स्वरूप नत्र फ्याउरा कराई जस्तो चाहिँ पनि हजुरहरूले साथ दिनु भएको छ। एकदम धन्यवाद हजुरहरूलाई, नभएर खानेको बुढाहरूले चाहिँ बाबु हजुरले आउनुहुन्न अचेल भन्दाखेरि सम्झेर अब
1: सुनिरहेको
3: छ। राम्रो भएको ढाबै गाउनु पर्छ भने अलिक स्वर राम्रो भएको दिन चाहिँ मासतिर कता कता चाहिँ हिन्दीतिर गए हेर्नु त मुड कता कता
1: ल ठिक छ ठिक छ, अब जता गए पनि मुडले जता जता लगे पनि गाउनु चाहिँ पर्ने नै हुन्छ। गाइदिनु भयो एकदम धेरै धेरै धन्यवाद छ, आज झन् हिजो अस्तिको भन्दा एकदम राम्रो सुनेको थियो कि हजुरको आवाज।
3: हजुर भन्नुहोस्, शुक्रबार चाहिँ शुक्रबार भए अरू बार चाहिँ हिन्दी यताउता चाहिँ पाइन्न कि जुन त्यही भएर चाहिँ
1: हजुर
3: खुल्ला
1: ल ठिक छ एकदम धेरै धेरै धन्यवाद छ, र साथीहरू सम्झिन सक्नुहुन्छ
3: हजुर? त्यही हो, अरू त कोही उपाय छैन साथीहरूले सम्झिरहेको छ, त्यही माथि म पनि साथीहरू सम्झिने नै हो
1: हजुर।
3: सर्वप्रथम चाहिँ हजुर सीताजीलाई
1: हुन्छ धन्यवाद,
3: डेरी मम्मीलाई पनि परिवार सबै परिवारलाई अनि हाम्रो सुमिना बहिनीलाई नानीलाई अनि सुमिला नानी अनि सपना जी अनि पवित्रजी अनि हाम्रो सिर्जना ल्याउँदा धेरै धेरै सम्झना छ है. अब रावणजी त मैले चाहिँ फोनै लागेन मेरो त्यहाँ फुर्सदै भएन भन्न चाहे. अनि हाम्रो आइन सर राजाकोसन अनि हाम्रो मित्र चाहिँ भानुबाट आउनुहुन्छ टेकु छेत्री मित्रलाई नमस्कार चाहिँ ल है. आज त किदान दिन है मित्र हजुरको चाहिँ राम्रो स्वर सबै कुरो राम्रो छ प्रशस्त भनेको छ. हाम्रो बुवा आमाहरू सुनिराख्छ हजुरले गाएको मैले हजुर राम्रो गाएर सुनाइदिनु होला भन्दा चाहिँ हाम्रो टेकुजीलाई अनि गुरुङ मित्रजी पनि उहाँ पनि राम्रो गीत गाएर आउनुहुन्छ उहाँलाई. अनि हाम्रो यता हाम्रो नरेन्द्रजी दाइहरूले नमस्कार छ है. त्यति मेरो सलिना दिदी भेनाजी भन्दा भन्दैथ्यो अनि हाम्रो राजा राईज्यू मिठो स्वरको धनी मिठो गाएर आउनुहुन्छ हाम्रो राजा राईज्यू अनि हाम्रो चेतना बहिनी
1: उहाँलाई
3: सम्झे. अनि भन्दै यता हाम्रो सुबेर राई गीता राई अनि दुईटी अनि जुन चाहिँ दुईटी बहिनीहरू शान्ति साइरा मोहम्मद मिया अनि हाम्रो चन्माया बहिनी पट्टिमा बहिनी अनि लक्ष्मी बहिनी रसिका बहिनी हाम्रो खजिमाया बहिनीलाई धेरै धेरै सम्झना छ. गाई चाहिँ धेरै व्यस्त छ बुङ्गर काट्नेमा भन्न चाहे. अनि अनि त्यस्तै हाम्रो अमृत चुला झर्जी नै हजुर यस्तै छ हजुरले सम्झिराख्छ बेला बेला नम्बर पनि दिइराख्नुहुन्छ. म चाहिँ बैगुनी त होइन मेरो प्रस्तुतै त्यस्तो है हजुर भन्न चाहे. नमस्कार साहित.
1: अनि
3: त्यतै हाम्रो मिठो गीत गाएर आउनुहुन्छ हाम्रो ऋषिजी हुनुहुन्छ हाम्रो टोपी एकदम रमाइलो रमाइलो मान्छे अनि हाम्रो चन्द्र भाइ सन्तोषजी आशिष भाइ लगायत जति पनि हाम्रो गाउँपट्टि यतापट्टि बाहिरी गाउँमा धेरै पास लिनुहुन्छ दाजुभाइ दिदी बहिनीहरू सम्पूर्णले सुनिराख्नुहुन्छ. हाम्रो सबिलालजी सबिलाल थापाजी सञ्जीव राणाजी काजी थापाजी अनि हाम्रो मिन सर हजार दिदी बहिनीहरू पनि धेरै छ सुनिराख्नेहरू आमाहरू अनि यता हाम्रो जति पनि सुखमन्दगी सुनिराख्ने हाम्रो सम्पूर्ण गाउँपट्टि बुवा आमाहरूलाई एकमुष्ट सबैलाई धेरै धेरै सम्झना हजुरप्रति महाकारिष्ठ भन्दै बिदा चाहे. हस्त बाई नमस्कार शुभ दिन.
1: हस् नमस्कार शुभ दिन. उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरदेखि. एकदमै मिठो गीत गुनगुनाएर गइसक्नुभयो. पालो तपाईँहरूको रहेको छ. आउन सक्नुहुनेछ फोन गर्न सक्नुहुनेछ 9842279611 9806636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ. आफूलाई मनपर्ने गीतहरू चाहिँ आज गुनगुनाउन सक्नुहुनेछ. विशेष आज हामी तपाईँहरूको गायन प्रतिभालाई नै कार्यक्रममा स्थान दिने गर्छौं. हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा रहने गर्छौं. विभिन्न दिन फरक फरक ढंगले प्रस्तुत हुने क्रममा आज सोमबारको बसैमा छौं. आउनुहोला फोन गर्नुहोला 9842279611 9806636611 को माध्यमबाट चाहिँ तपाईँहरू जोडिन सक्नुहुनेछ हामीसँग भन्दै. यति बेलाको क्रममा भने तपाईँहरूको माझमा एउटा मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म जान्छु छोटो व्यवसायिक विश्राम. विश्राम लगतै म तपाईँहरूको माझमा आउनेछु. तपाईँहरू भने सुन्दै गर्नुहोला.

0: 97.6
1: शुक्लागन्ध केएफएम 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्, समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको नोस्ते महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235 5773।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70052, मोबाइल 98560-28587।
12: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
12: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालिका सुनसादी पसल शुक्ला गण्डकी दुलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9859602699।
0: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओल्डकुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856602676।
16: कता हिँडेको हो आइफोन हातमा लिएर?
17: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्षे चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
17: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050, मोबाइल 9843823811।
2: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
18: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
19: हजुर, मिठो गीत सँगसँगै छोटो व्यवसायिक विश्राम पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज हामी सोमबारको बसाइमा छौँ। सोमबारको बसाइमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिइराखेको छु, लिइराखेको छु। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842921911 9086736611 को माध्यमबाट पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ। फोन गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एनटीसीएनसीएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बरमा फोन गर्न सक्नुहुन्छ। यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। हजुर
20: हजुर नानी, नमस्ते नमस्कार। नाग देवता एवं नाग पञ्चमीको शुभकामनाका साथ हजुरको साथमा म चितु छेत्री तनाउ भानुबाट।
19: हजुरलाई पनि नाग पञ्चमीको एकदमै धेरै धेरै शुभकामना छ। के छ हाम्रो भानुतिरको नयाँ नौलो हालखबर?
20: हस् नानी, हजुरलाई धन्यवाद। भानुतिरको हालखबर भन्नुपर्दा अब रमाइलो घमाइलो छ, पानी परेको अवस्था छ, जानकारी गराउँछु।
19: अनि खाना खानु भयो होला के रे है?
20: नै नानी, अब कार्यक्रम सकाएर खाने तयारीमा छु हजुरको भागी नै।
19: मेरो नि भएको छैन, मेरो नि अहिले कार्यक्रम सकेपछि मात्रै हुन्छ है।
20: त्यसो भए सँगसँगै खाउँ है त।
3: हस् हुन्छ, अब गएर बनाएर खानुपर्छ के अरे, म त हजुर खाँदै गर्नु, म बनाउँदै गर्छु।
20: ल
3: अनि अरू त सब ठिकठाक छ होला के अरे है? ल ठिक छ त्यसो भए, अहिले आफ्नो स्वास्थ्य पनि ख्याल गर्नु होला, मौसमहरू परिवर्तन हुँदैछन् बिस्तारै बिस्तारै फेरि। धन्यवाद। ल आज धेरै समयपछि हजुरले फोन गर्नुभयो नि त।
20: हजुर नानी, अब कहिले समय अनुकूल मिल्दैन, अब कहिले कल लाग्दैन, यसै जानकारी गराउँछु हजुरलाई। आज कल लाग्यो, खुसी लागेको छ।
3: त्यही त नि, अब कल लाग्दा पनि फोन उठाउने समय सकिसकेको हुन्छ कहिले काहीँ चाहिँ, यस्तै यस्तै कारणले गर्दा पनि फोन उठ्दानी नउठ्ने, कहिले फोनै नआउने है।
20: हजुर, अब यस्तै टेक्निकल समस्या यस्तै पर्छ।
3: त्यही त नि,
20: आजको एउटा छोटो प्रस्तुति भन्न पर्दा,
3: हजुर
20: एउटा छोटो आयो मोबाइलको जमाना पनि है त।
3: हजुर हुन्छ।
20: बरु चाहिँदै खाना नि खान्न, यो मोबाइल जिन्दा जिन्दगी जान्न, के यो मोबाइलको जमाना पनि जाति हेरे थाकेन भन्ने, बरु चाहिँदै सुन खाना नि खान्न, यो मोबाइल जिन्दा जिन्दगी जान्न, के आयो मोबाइलको जमाना पनि जति हेरे थाकेन भन्ने, जति हेरे थाकेन भन्ने, आफ्नो झ्यान्छ आफ्नो सुरा, गफ गफ यहाँ रह्यो छैन केही कुरा, के आयो मोबाइलको जमाना पनि जाति हेरे थाकेन भन्ने, आफ्नै जान्छ आफ्नै सुरा, गफ गफ हरायो छैन केही कुरा, के आयो मोबाइलको जमाना पनि जाति हेरे थाकेन भन्ने, के आयो मोबाइलको जमाना पनि जाति हेरे थाकेन भन्ने, जाति हेरे थाकेन भन्ने, जाति हेरे थाकेन भन्ने। हजुर
3: हस् हुन्छ बुवा, एकदमै धेरै धेरै धन्यवाद, यो मिठो गीत गाइदिनु भयो है। मोबाइल अब जति हेरे थाक्दै थाक्दैन, अब थाक्यो कहिले भन्दैन आँखाले हातले। ल हस् हुन्छ, एकदम धेरै धेरै धन्यवाद छ यो मिठो गायन प्रतिभाको लागि। साथीहरू सम्झिन सक्नुहुन्छ बुवा?
20: हस्
3: हुन्छ, धन्यवाद।
20: रेडियो होलेनीलाई, मेरो घर फ्यामिलीलाई,
3: हजुर,
20: र अघि भर्खर आउने तान थापा, त्यसै गरी दलमाया, खाकीमाया, रोशी र सम्पूर्ण साथीहरूलाई नाचको शुभकामना सहित जय गीत जय संगीत नमस्कार भाई, हेलो गुड डे।
3: हस् नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्छ, हामीलाई फोन गर्नुभएको थियो हाम्रो टेकु छेत्रीजी, भानुदेखि हुनुहुन्थ्यो, एकदमै मिठो गीत गुनगुनाएर गइसक्नु भएको छ। पालो भने तपाईँहरूको हो, फोन गर्न सक्नुहुनेछ 9842279111, 9860661611 को माध्यमबाट तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ। म एकजना साथीलाई लिन भ्याउँछु, आउनुहोला है, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। र फोन गर्न सक्नुहुनेछ, आफूलाई एकदमै मनमा लागेका होइन गीतहरू चाहिँ गुनगुनाउन सक्नुहुनेछ आजको दसैँमा चाहिँ हामी तपाईँहरूसँग रहन्छौ है। र सम्झना समर्पणहरू पनि छोड्न सक्नुहुनेछ विशेष आजको बसाइमा। र सातै दिन आउँछौ, सातै दिन हाम्रो फरक फरक तरिकाले होइन हामीले कार्यक्रमहरू प्रस्तुत गरिराखेका हुन्छौ, के कस्तो लाग्छ सल्लाह सुझावहरू पनि तपाईँहरूले दिन सक्नुहुनेछ र बताउन पनि सक्नुहुनेछ हामीलाई फोन मार्फत होइन, अफलाइनमा फोन गर्न चाहिँ सक्नुहुन्छ र सल्लाह सुझावहरू पनि दिन चाहिँ सक्नुहुनेछ। र तपाईँहरूले फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्, एनटिसिएनसिएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बरमा तपाईँहरूले चाहिँ फोन गर्न सक्नुहुनेछ। आज तपाईँहरूका मिठा मिठा गीतहरूलाई सुनेर होइन आनन्द लिने दिन हो, गीतहरू बजाइराख्नु भन्दा पनि तपाईँहरूको आवाजमा सुन्ने दिन हो नि त, त्यही भएर फोन गर्नुहोला। फोन आयो भने त हजुरकै गीतहरूलाई चाहिँ बढी प्राथमिकता दिन चाहिँ हामीलाई नै सहज हुन्छ, रमाइलो हुन्छ सुनिराख्नु हुने होइन, रेडियो सुनेर बसिराख्नु भएको हाम्रा हजुरबा हजुरआमा बुबा आमाहरू दाजुभाइ साथी सङ्गीहरूलाई पनि एकदम रमाइलो लाग्छ नि त तपाईँले गुनगुनाउनु भएको गीतहरू सुन्न पाउँदाखेरि। र फोन गर्नुहोला भन्न चाहन्छु होइन, एकजना साथीलाई चाहिँ लिन भ्याउँछु कि भन्दै छु होइन, आउनुभयो भने चाहिँ लिन्छु, होइन भने म चाहिँ बिदा मागेर चाहिँ जानुपर्ने हुन्छ। र तपाईँहरूको प्रतीक्षामा रहँदा रहँदै अब भने म चाहिँ साथीलाई लिन होला है। 11:45 भइसकेको छ, 45 बिदा मागेर जानुपर्ने हुन्छ। मिठो मिठो सुमधुर सुमधुर गीत पनि एकैछिन सुन्नु पर्यो, अनि फेरि हाम्रो व्यवसाय विश्राममा जानु पर्यो, अनि 12 बजेको टाइम चाहिँ त फेरि बजाउनै पर्यो नि त है। सबैलाई मेसै मिलाएर लिएर जानुपर्ने हुन्छ। त्यही भएर आज हामीलाई जसले फोन कल कोसिस गर्नुभयो अनि सम्म सुनेर साथ दिनुभयो एकदमै तपाईँ सम्पूर्णलाई विशेष विशेष मनदेखि आभार र धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र आज हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि, र त्यस्तै फोन गर्नुभएको थियो ऋषिराम गाजी हुनुहुन्थ्यो आफू कसरीदेखि, रोसिका लम्साल हुनुहुन्थ्यो वानट्याङ खोलादेखि, उहाँसँग चाहिँ फोनमा कुराकानी गर्दा गर्दै फोन काटियो। त्यस्तै दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि, बलराम तिमल सिन्हा हुनुहुन्थ्यो कास्की कोरदेखि, सारा थापा हुनुहुन्थ्यो पाथरदेखि, र अन्तिममा हामीलाई फोन गर्नुभएको थियो टेकु छेत्रीजी भानुदेखि। उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। आगामी दिन होइन भोलिको समय पनि छ, भोलि पनि यसरी नै फोन गरेर साथ दिनुहोला भन्न चाहन्छु। फोन गर्नुहोला, माया चाहिँ नमार्नु होला है, सुनेर पनि साथ दिनुहोस्, फोन गरेर पनि साथ दिनुहोस् भन्न चाहन्छु। र हप्ताभरि फोन गरेर होइन साथ दिनुहुने तपाईँहरू मध्येबाट एकजनालाई चाहिँ रुसवाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल बसलाई पनि एकदमै धेरै धेरै धन्यवाद छ। प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल दाजु, उहाँलाई पनि एकदमै धेरै धेरै धन्यवाद छ होइन यो प्रायोजन सहयोग रुसवाईको रिचार्जको प्रायोजन गरिदिनु भएकोमा। र फेरि पनि एकचोटि स्वदेश विदेशमा रहेर जुनसुकै ठाउँमा रहेर पनि थोरै समय निकालेर होइन काममा व्यस्तता रहे पनि हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष विशेष एकदमै आभार प्रकट गर्दै अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा एउटा मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु, फूलबुटे सारी भन्ने रहेको छ। यो मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको एपिसोडबाट भने म कार्यक्रम प्रस्तोता रिमा पनि बिदा हुन्छु। तपाईँको अब बाँकी रहेको दिनहरू भने शुभ र सुखद बितोस् भनेर सुन्दै गर्नुहोला। शुक्ला गण्डकी FM 97.10 मेगाहर्ज। Have a good day. Bye-bye.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709 मोबाइल नम्बर 9840761268
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मामीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजे

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-100-412-160 र 9847078-022।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
5: मोबाइल 9560055770।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नया जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
4: The wider world with the BBC.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 33 जिल्लामा बाढ़ीको जोखिम, मुख्य नदीहरूमा

0: वहाँ बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह. धादिङको गजुरीमा पहिरोले अवरूद्ध सड़क एकतर्फी सञ्चालनमा. साउन महिनामा सरकारी राजस्व उल्लेख्य वृद्धि. सरकारको आमदानी झण्डै 93 अर्ब रूपियाँ. नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँदै मिथिला क्षेत्रमा आज लगपाँच पर्वको रौनक. मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने. किशोर किशोरीका लागि सामाजिक सञ्जालको दायरा साँगोरिने. र स्पेनका कप्तान रोड्री बार्सिलोना फर्किँदै. नेपाल खबरमा अब पूरा खबर. बाढ़ी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ़न सक्ने पूर्वानुमान गरेको छ. महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली तथा राप्तीका सहायक नदीहरू कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबे लगायत नदीमा बहाव सामान्यदेखि उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको छ. महाशाखाले आज ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहने जनाएको छ. आज संखुवासभा, सोलुखम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, प्लाञ्चोक, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, चितौं, नवलप्रासी पूर्व र पश्चिम, रूकुम पूर्व, पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दाङ, दैलेख, बैतडी, बझाङ, डोटी, डलेलधुरा र कैलाली कञ्चनपुरमा बाढ़ीको जोखिम छ. महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ. महाशाखाका अनुसार भोलि र पर्सि पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना रहेको छ. पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा पहिरो खसेपछि अवरूद्ध भएको सड़क अहिले एकतर्फी सञ्चालनमा आएको छ. आज बिहान पाउने 6 बजेतिर खसेको सुक्खा पहिरो पन्चाएर बिहान 10 बजेबाट सड़क सञ्चालनमा आए पनि फेरि पहिरो खसेपछि सड़क अवरूद्ध भएको र अहिले एकतर्फी मात्रै सञ्चालनमा रहेको गजुरी प्रहरीले जनाएको छ. प्रहरीका अनुसार अहिले पहिरो पन्चाउने काम समेत भएको छैन. सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीको जाम छ. त्यस क्षेत्रमा पटक पटक पहिरो खसेर सड़क अवरूद्ध हुँदै आएको छ. कञ्चनपुरको महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारफाङ्रे गाड़ी सञ्चालनमा रोक लगाइएको छ. इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरूङका अनुसार आज बिहानदेखि महाकाली नदीमा पानीको सतह 1,00,000 क्युसेक नागेपछि चारफाङ्रे गाड़ी सञ्चालनमा रोक लगाइएको हो. चालू आर्थिक वर्ष 2083/84 को पहिलो महिनामा सरकारी राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ. महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको साउन महिनामा सरकारको आमदानी 93,43,63,00,000 रूपियाँ हाराहारी भएको छ, जुन गएको आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा झण्डै 10% अर्थात 8,24,00,000,000 वृद्धि रहेको छ. महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व तर्फको कुल प्राप्ति 85,19,06,00,000 र गैर कर राजस्व तर्फको कुल प्राप्ति 7,03,47,00,000 रूपियाँ रहेको छ. चालू आर्थिक वर्षका लागि कुल 21,24,34,44,00,000 बराबरको बजेट ल्याइएको छ. वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नागपञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ. हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा गर्ने प्रचलन रहेको छ. नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सालमा रहेको नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ. नागपोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको संख्या पनि उल्लेख्य छ. धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ. आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ, अग्नि भय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ. यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लगपाँच पर्व मनाइँदैछ. यो पर्व नाग सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ. यस वर्ष भदौ संक्रान्तिका दिन यो पर्व मनाउन लागि हो. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचादीको भाव आज केही बढ़्यो. व्यवसायीको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द. सबै पालिकामा जलवायु सम्बन्धी जानकारी राख्ने युवाहरूको सुझाव लगायतका खबर बाँकी नै छन्. सुन्दै गर्नुहोला.
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 33 जिल्लामा बाढ़ीको जोखिम, साउन महिनामा सरकारी राजस्वमा उल्लेख्य वृद्धि लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाव केही बढ़ेको छ। सुनको भाव आज तोलामा 1600 रूपियाँले बढ़ेर 3,06,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 3,600 रूपियाँले बढ़ेको थियो। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। यस्तै चाँदीको भाव पनि आज तोलामा 60 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,770 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,710 रूपियाँ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द भएका छन्। सेवा शुल्क परिमार्जन लगायत 15 बुँदे माग कुरा गर्न सरकारलाई दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यान पावर व्यवसायहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरेका छन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई संघसँगै अगाडि बढ़ाउने संघले जनाएको छ। यसअघि संघले साउन 7 गते व्यवसायहरूको विशेष भेला आयोजना गरेको सरकारलाई 15 बुँदे माग राखेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता गर्नुपर्ने लगायत माग संघले राखेको छ। काठमाडौँमा सम्पन्न 3 दिने युवा सम्मेलनले देशका सबै पालिकामा पारदर्शी र समावेशी प्रक्रियाबाट कम्तीमा 2 जना क्लाइमेट च्याम्पियन अर्थात जलवायु सम्बन्धी जानकार नियुक्त गरे, जलवायु कार्यको नेतृत्व गराउनुपर्ने मुख्य मागसहित 10 बुँदे घोषणा पत्र जारी गरेको छ। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनले जलवायु परिवर्तन सम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण र समानुपातिक सहभागिता पालिका तहदेखि नै सुनिश्चित गर्न नीतिगत व्यवस्थाको समेत माग गरेको छ। अब विदेशको खबर। अमेरिकाका विभिन्न 30 राज्यहरूले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने देखिएको छ। मुद्दाको सुनवाई भोलिदेखि शुरू हुँदैछ। ती राज्यहरूले मेटाले बालबालिका तथा किशोर किशोरीहरूको गोपनीयता कानून उल्लंघन गरेको र उनीहरूलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन्। फेसबुक र इन्स्टाग्रामका लाइक, सिफारिश प्रणाली, अटो प्ले, भिडियो बारम्बार आउने नोटिफिकेशन र फोटो फिल्टर जस्ता सुविधाहरूमाथि राज्यहरूले प्रश्न उठाएका छन्। यी सुविधाले किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा बढ़ी समय बिताउन प्रेरित गर्नका साथै सामाजिक तुलना, अस्वीकृतिको भावना वा आत्मसम्मानमा नकारात्मक असर पर्न सक्ने दावी गरिएको छ। यदि 30 राज्यको मुद्दामा फैसला मेटा विरूद्ध आयो भने फेसबुक र इन्स्टाग्राममा किशोरले प्रयोग गर्ने धेरै सुविधामा ठूलो परिवर्तन आउन सक्ने देखिएको छ। अब खेल खबर। स्पेनका विश्वकप विजेता कप्तान रोड्री म्यान्चेस्टर सिटी छोडेर आफ्नो देशको क्लब बार्सिलोना फर्कने भएका छन्। म्यान्चेस्टर सिटी र बार्सिलोना बीच रोड्रीको स्थानान्तरणका लागि झण्डै 8.5 अर्ब रूपियाँ अमेरिकी डलरमा सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सिटी र बार्सिलोनाले भने अहिलेसम्म स्थानान्तरणबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्। 30 वर्षीय रोड्री सन् 2019 एटलेटिको मेड्रिडबाट सिटी पुगेका थिए। उनले सन् 2023 इन्टर मिलान विरूद्धको च्याम्पियन्स लीग फाइनलमा निर्णायक गोल गर्दै सिटीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका हुन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 33 जिल्लामा बाढ़ीको जोखिम, मुख्य नदीहरूमा बहाव बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह। धादिङको गजुरीमा पहिरोले अवरूद्ध सड़क एकतर्फी सञ्चालनमा। साउन महिना सरकारी राजस्वमा उल्लेख्य वृद्धि, सरकारको आमदानी झण्डै 93.5 अर्ब रूपियाँ। नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँदै मिथिला क्षेत्रमा आज लग 5 पर्व रौनक। मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने, किशोर किशोरीहरूका लागि सामाजिक सञ्जालको दायरा साँगुरिने र स्पेनका कप्तान रोड्री बार्सिलोना फर्किँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न,
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगाउँडा मात्र नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सबैभन्दा पुरानो विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपानी, सम्पर्क 0565702625, मोबाइल 98563388, 98461656।
9: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
9: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
10: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
9: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
10: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162516187।
11: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
13: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660 69, 98067525229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332222, 98087769142142।
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेम त।
12: होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
12: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन,
16: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला।
18: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
19: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
20: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटिजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे 26D60 हुँदै मगयान चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मगयान चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850603128 र 9462614726।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ।
12: मोबाइल नम्बर 9827109466 र 9840604530।
4: ला टायरमा कट लाग्यो, जो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562-62452।
13: पङ्खा
14: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30-324।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, तीन तारा केबलको 4 घर माथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98560285।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
9: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 98562938 र 98028222938।
11: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
13: सम्पर्क 0654142121, मोबाइल 98565391।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
16: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीभीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065320209।
17: TVS को साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
6: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
7: यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
8: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बिपी चोक, तनहु। फोन 0658 414 377, मोबाइल 98 560 44 343।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
4: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 560 77 987।
13: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
16: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
17: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739839।
19: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
21: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
21: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
21: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
21: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टाढा नहो।
22: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
18: मोबाइल नम्बर 9825152067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: 96.6 Shuklagandha KFM 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 BP चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460745780।
6: कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा।
4: प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
8: शुक्ला गण्डकी एफएम 97.6।

0: ल है बुढी, आज रमाइलो गर्नुपर्छ, लाउ एउटा आउनु भएको थियो के भाडा, ए नानी हो हेर्नु त लाउ एउटा आउनु भएको छ, मजाले नाचेर रमाइलो गरेर पठाउनु पर्छ, देख्यौ
1: नानी भनेर आएको छ।
2: छुट्टी सक्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा, नगरपालिकाबाट 10 घरमाथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्द्रिकालिका सुनसादी पसल, शुक्ला गण्डकी दुलेगौड़ा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलीगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौड़ा त नहुँ,
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 7907, मोबाइल नम्बर 9847061268,
6: 9857602068।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस्तार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौड़ा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बस्तार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
5: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: धार्मिक महोत्सवका आकर्षणहरू,
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
5: कथा सहितको झाँकी, गीती नाटक,
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
5: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
5: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309625920209।
9: साथ हाम्रो टीवीएस साथ छ हाम्रो।
0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
5: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 98562265, 98468164145।

0: get connected, stay connected.
1: नया जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6. शुक्ला गण्डकी टाइम चेक.
3: यति बेला दिउँसोको ठिक 2 बज्यो.

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्पन्न दिनुहोस् श्री स्टील टीएमपी शुद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
12: सम्पर्क 0654142121 मोबाइल 9856335921
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
13: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
14: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
15: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
16: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
17: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
18: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
18: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
19: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
20: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
19: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
20: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
19: फोन नम्बर 0614510000
20: 0614510002 मोबाइल नम्बर 9856084666
19: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
21: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परेमा त।
22: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9871796902।
23: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
26: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
27: TVS साथ छ हाम्रो।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560268727 र 98644530031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560268099।
10: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
10: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
10: थप जानकारीको लागि 0635714479, मोबाइल 98560268265, 98468164145।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर शोरूम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ,
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765790। अनुसार मोबाइल नम्बर 9847061268
12: 9857062068
10: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
10: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
4: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
10: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
4: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
10: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
10: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9856-80385। कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0625414050, मोबाइल 9843-23811।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे यही त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9860 26 617 र 9811 38 981।
3: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनौ न त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658 412 200 412 160 र 9840 78 022।
5: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
2: मोबाइल 9856 055 77।
8: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू:
9: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
8: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
9: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
8: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
9: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
8: पार्वती रिमाल दुलेगौडा रु 10,100,
9: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
8: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
9: ठाकुर प्रसाद भट्टराई।
10: शुक्ला गण्डकी टाइम चेक।
11: यति बेला दिउँसोको ठिक 3 बज्यो।
12: With the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
13: Where do we begin?
12: With international news you can trust, BBC News.
13: Journeys into the heart of global events.
12: And voices from around the globe.
14: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
12: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
15: जवाफ दिन निर्देशन दिनुभएको हो। सभामुखले प्रधानमन्त्री शाहलाई निर्देशन दिए लगत्तै विपक्षी दलले टेबल बजाएर समर्थन गरेका छन्। प्रतिनिधि सभा नियमावलीमा हरेक महिनाको पहिलो हप्ता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिनुभएको छ। आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। नेकपा एमाले सरकारलाई दिएको समर्थन साउन 6 गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन खोज्नु भएको थियो, तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो। आर्थिक वर्ष 2082

0: त्रियासीमा नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर गिरावट देखिएको छ। 2081-82 आर्थिक वर्षमा प्राधिकरण 13.30 अर्ब रूपियाँले नाफामा थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरायसी प्रयोजनका लागि गृहस्थ सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणको दावी छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गृहस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% तथा 13% मूल्यवृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्तिबीच स्पष्ट कार्य योजना समेत अघि बढ़ाएको उहाँले बताउनुभयो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायत 15 बुँदे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुँदे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीले आन्दोलन फिर्ता लिने सहमति भएको जनाएको छ। छलफलका क्रममा संघले उठाएका सबैजसो विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै व्यवसायीहरूले कानून बमोजिम थप प्रमाण र कागज सहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने र त्यहाँबाट समाधान नभए मन्त्रालय पुनरावेदन दिन सकिने व्यवस्था रहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। यससँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिक प्रभावित हुने सम्भावना तत्कालका लागि टड़ेको छ। काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर 1 स्याउरी थलीमा बिहान जीप दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै ज्यान गएको छ र 3 जना गम्भीर घाइते भएका छन्। पनौती ताल ढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सड़कबाट तल झरेको हो। दुर्घटनामा खानीखोला 4 का कमलबहादुर माझी र खानीखोला 2 की पातली माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनटभित्रै घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, एम्बु ब्याग, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको काम गौरव योग्य रहेको बताउनुभयो। उहाँले एम्बुलेन्स सेवा केवल एउटा सामान्य सेवा नभएको भन्दै त्यसमा पनि डाक्टर, मेडिकल उपकरण सहितको सेवा दिनु अत्यन्तै महत्वपूर्ण र कठिन काम भएको बताउनुभयो। यस्तै ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो। अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ। कंगोमा इबोलाका कारण अहिलेसम्म 2,325 जनाको ज्यान गइसकेको छ। यसले सन् 2018 20 चलेको प्रकोपमा भएको मृत्युको संख्यालाई समेत उसिनेर देशको इतिहासमै सबैभन्दा घातक प्रकोपको रूप लिएको समाचार संस्था रोइटर्सले जनाएको छ। त्यति बेला 2,279 जनाको ज्यान गएको थियो। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानले हिजो सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भाइरसबाट संक्रमित पुष्टि भएकाहरूको संख्या 4,945 जना पुगेको छ। यसमा पछिल्लो 24 घण्टामा फेला परेका 101 नयाँ संक्रमित पनि समावेश छन्। इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले बताउनुभयो। उहाँले कंगोमा इबोला विजयी भइरहेको उल्लेख गर्नुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस अधानोम गेब्रेसेसले अहिलेको संक्रमण सन् 2014-16 चलेको पश्चिम अफ्रिकी इबोला महामारीलाई पनि उछिन्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। त्यति बेला यो भाइरसका कारण 11,000 जनाभन्दा धेरैले ज्यान गुमाएका थिए। अब खेल खबर। विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोले यो सिजन 2026-27 व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका छन्। साउदी क्लब अल नासरका लागि खेल्ने 41 वर्षका रोनाल्डोले गैराति भोग म्यागजिनसँगको कुराकानीमा आफ्नो भविष्य र व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेका हुन्। भर्खरै पोर्चुगलको काइस्कामा प्रेमिका जर्जिना रेड्डी ग्रेससँग विवाह गरेका रोनाल्डोले विवाह र परिवारबारेको कुराकानीका क्रममा सन्यासको विषय पनि उठाएका छन्। आफ्ना भावी योजनाबारे सोध्दा रोनाल्डोले फुटबलमा यो आफ्नो अन्तिम वर्ष हुन सक्ने र एउटा शानदार विरासत छोड्न चाहेको बताएका हुन्। हुन सक्छ भन्ने शब्द प्रयोग गरेर उनले कुनै निश्चित मिति त तोकेनन्, तर यस सिजनपछि खेल मैदानबाट विदा लिने तयारी गरिरहेको बलियो संकेत भने दिए। स्पोर्टिङ सिपीदेखि म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र पछिल्लो पटक अल नासरसम्मको 25 वर्षीय यात्रा तय गरेका रोनाल्डोले सन्यासपछिको जीवनका लागि योजनाहरू बनाइसकेको बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। सहुलियत दरमा बिजुली उपलब्ध गराउने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता। वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता, व्यवसायीका माग 45 दिनभित्र सम्बोधन गर्न मन्त्रालय सहमत। कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक, पश्चिम अफ्रिकामा फैलिएको महामारीलाई पनि उछिन्न सक्ने। र क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिने संकेत।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
6: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9807625239।
7: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
3: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
11: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
12: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9857062452।
13: दर्शन दिनु हो, शिव शंकर जय हो। भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ। सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
14: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: धार्मिक महोत्सवका आकर्षणहरू
14: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
15: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
13: कथा सहितको झाँकी गीति नाटक
14: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
13: सन्ध्याकालीन श्रृंगारिक महाआरती
14: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
13: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहु। ए बाबु कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
16: किन आमा के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
16: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
13: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
16: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ।
13: मोबाइल 9856043952 र 9806656586।
16: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
17: ल हो र त्यस्तो भए त सुलभतिर हिँडे है त।
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843823811।
18: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309082 र 9705620209।
19: TVS साथ छ हाम्रो।
20: शुक्ला गण्डकी FM 97.6।
21: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

0: शुक्लागन्धकी एफएम 97.6
1: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदायको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
4: सुन होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागन्धकी 4 दुलेगौडा फोन 0965414484 मोबाइल 98560333484 र 98560667988
8: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
10: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
11: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
11: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागन्धकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 98560323128 र 98462014726
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343 तनहु सेवा हस्पिटल सुगलागण्डकी नगरपालिका 4 बिपी चोक
14: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560-28587।

0: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 9847692446, 9008800008।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै कुरासँग साफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0656570937, मोबाइल नम्बर 9847061268,
5: 9856602068।
8: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको छ?
9: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
8: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित वा दर्शन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634 छ
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0658706676 मोबाइल 9856062676
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
6: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
7: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
6: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
7: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9812656187
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
9: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
8: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
9: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
8: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
10: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
13: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
16: TVS साथ छ हाम्रो।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
0: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
8: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
8: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
9: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीती नाटक
8: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
8: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
10: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
11: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
10: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
12: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
13: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
12: ओम एम आभूषण सुनचाँदी दोकान।
10: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98
0: 4060 69 246 98 0058 28 008।
14: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
15: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
14: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
15: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
14: प्रोप्राइटर रोशनी श्रेष्ठ।
15: मोबाइल नम्बर 9827109066 र 9840609543।
16: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
17: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो।
18: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
16: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
19: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654100194, मोबाइल 9856602630।
19: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
24: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
23: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
24: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
23: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
24: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
25: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
23: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
3: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565700052, मोबाइल 98560288587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563942 र 98066656586।
6: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231।
10: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकहात, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349.

0: सुन्ने हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
2: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहु।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-60-14175।

0: 7.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला साँझको ठिक 5 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाममा आजदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव शुरू भएको छ। महोत्सवको धर्मगुरू डाक्टर स्वामी केशवानन्दले उद्घाटन गर्नुभयो। मूल संयोजक ठाकुर प्रसाद शास्त्रीको अध्यक्षतामा भएको उद्घाटनको अवसरमा धार्मिक गुरू डाक्टर केशवानन्द, नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख कुमार दुर्विका राजु लगायतले सम्बोधन गर्नुभएको थियो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव

0: गर्दै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकोले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आँचल बसेलले दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। महोत्सवमा दैनिक हवन रुद्रीपाठ पारायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय वार्ड नम्बर 9 स्थित गौ समर्थन केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्साले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ठाकुर प्रसाद शास्त्रीको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न 25 उपसमिति गठन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास निर्माण र कानून कार्यान्वयनमा देखिएका समस्या सुल्झाउन ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा पाण्डेले सड़क पूर्वाधार औद्योगिक क्षेत्र जग्गा नापी र स्थानीय अधिकारका विषयमा नौबुधे माग प्रस्तुत गर्नुभयो। पाण्डेले नवलप्रासी बर्दगार सुस्तपूर्वको दुंकीवासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो। चितौं राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने 8 किलोमिटर सड़क खण्डका कारण सो मार्गको काम रोकिएको छ। उहाँले प्रस्तावित लोकाहा खोला र पूर्णिटार औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। मनाङ मुस्ताङ र गोर्खाको उत्तरी क्षेत्रको जग्गा नापी तथा दर्ताको व्यवस्था मिलाउन पाण्डेले माग गर्नुभयो। उहाँले अन्नपूर्ण संरक्षण क्षेत्र ए क्याप र मनास्लु संरक्षण क्षेत्र एम क्याप अन्तर्गतको वन क्षेत्र प्रदेश सरकारको मातहतमा ल्याउन प्रस्ताव गर्नुभयो। संरक्षण क्षेत्रभित्रका ढुङ्गा गिटी र बालुवाको संकलन व्यवस्थापन र उपयोग गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ पाण्डेले भन्नुभयो। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली 2053 आवश्यक संशोधन गर्न उहाँले सुझाव दिनुभयो। ढोरपाटन नगरपालिका 9 पाखा थरका 74 वर्षीय धनबहादुर अदैले केही वर्ष अघिसम्म 100 मुरीभन्दा बढ़ी आलु उत्पादन गर्नुहुन्थ्यो। अहिले उत्पादन घटेर जम्मा 30 मुरीमा झरेको छ। यसको मुख्य कारण बन्देलको आतंक हो। छेन्टुङका 75 वर्षीय गंगा बहादुर घरतीले पनि केही वर्ष अघि 40 मुरीसम्म आलु फलाउनुहुन्थ्यो। अहिले उहाँको बारी बाँझो पल्टिएको छ। दुःख जिल्लो गरेर खेती गर्यो। फल लिने बेलामा बन्देले आलु सखा पाइदिँदा खेती गर्ने मन नै मर्यो घरतीले भन्नुभयो। बन्देले दुःख दिन थालेपछि छेन्तुङ क्षेत्रका उर्वर भूमि बाँझो जमीनमा परिणत भएका छन्। गत वर्ष रोपेको आलु चैत महिनामा मुना नटुसाउँदै बन्देलको बथानले सखा पार्दैपछि छेन्तुङका किसानले आलु खेती गर्ने छाडेको घरती बताउनुहुन्छ। ढोरपाटन शिकार आरक्षले बन्देल मार्न दिँदैन। प्रोथा र झिक्राको बारले आलुलाई सुरक्षा दिन्थ्यो तर प्रोथा र झिक्रा संकलन समेत आरक्षले प्रतिबन्ध लगाएपछि बाली जोगाउन सकिएन उहाँले भन्नुभयो। अधेर घरती मात्र होइन ढोरपाटन 9 भुजीका 44 वर्षीय चिरन घरती पनि बन्देलको आतंकबाट आजित हुनुहुन्छ। वैदेशिक रोजगारीबाट फर्केर गाउँमै आलु खेती गर्न थाल्नुभएका उहाँ आलु उत्पादन राम्रो भए पनि बजार र मूल्य नपाउँदा किसान मर्कामा परेको बताउनुहुन्छ। म्याग्दी जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्तिबाट 3,72,42,479 रूपियाँ जरिवाना र 546 वर्ष 8 महिना 12 दिन कैद सजाय असुल उपर गर्न बाँकी रहेको जनाएको छ। अदालतको फैसला कार्यान्वयन चुनौतीपूर्ण बन्दै जाँदा ठूलो रकमको जरिवाना तथा लामो अवधिको कैद सजाय कार्यान्वयन हुन नसकेको हो। फैसला कार्यान्वयनमा अन्य सरकारी निकाय तथा स्थानीय तहबाट अपेक्षाअनुसार सहयोग नपाएको अदालतको बुझाइ छ। आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरेर आएको 4,09,21,349 रूपियाँ र आर्थिक वर्ष 82-83 थपेको 40,11,783 रूपियाँ गरी कुल 4,49,33,132 रूपियाँ जरिवाना असुल हुन बाँकी रहेकोमा गत आर्थिक वर्षमा 76,90,633 रूपियाँ मात्र असुल भएको अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीले बताउनुभयो। यसै गरी कैद सजायतर्फ आर्थिक वर्ष 81-82 जिम्मेवारी सरेर आएको 676 वर्ष 2 महिना 18 दिन र आर्थिक वर्ष 82-83 थपिएको 257 वर्ष 11 महिना 14 दिन गरी कुल 934 वर्ष 22 दिन कैद सजाय असुल उपर गर्नुपर्ने रहेकोमा 387 वर्ष 5 महिना 20 दिन कैद सजाय कार्यान्वयन भई 546 वर्ष 8 महिना 12 दिन असुल उपर गर्न बाँकी रहेको श्रेष्ठदार भण्डारीले जानकारी दिनुभयो। नवलपुरको कालसुती 16 डण्डामा 3 दशक अघि स्थापना भएको दुना टपरी उद्योग अहिले करोड़ौंको व्यापार गर्ने व्यावसायिक रूपमा स्थापित भएको छ। जंगलमा झारेर खेर जाने प्राकृतिक पातको प्रयोग गरी उत्पादन गरिने दुना टपरीले स्वदेशी बजारमा मात्र नभई विदेशमा समेत बजार विस्तार गरेको छ। उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा 1100 भन्दा बढ़ीलाई रोजगारी दिएको उद्योगको संचालक वासुदेव गिरीले जानकारी दिनुभयो। इन्द्रदेव दुना टपरी उद्योगको वासुदेवका बुबा संजय गिरीले 2053 सालमा स्थापना गर्नुभएको थियो। बुबाले शुरू गरेको व्यवसायलाई अहिले छोराले निरन्तरता दिइरहनु भएको छ। शुरूमा भारतबाट ल्याइएको मेसिनले नेपाली बजारका लागि आवश्यक गुणस्तर र आकारका दुना टपरी उत्पादन गर्न नसकेपछि उद्योगले आफ्नै प्रविधि विकास गरेको जनाएको छ। शुरूमा खुट्टाले चलाउने मेसिनबाट उत्पादन शुरू गरिएको थियो। समयक्रमसँगै त्यसलाई आधुनिक बनाउँदै लगिएको छ। संचालक गिरीले भन्नुभयो, प्रविधिमा सुधार भएपछि उत्पादन क्षमता बढ़नुका साथै पहिले हात काटिने जस्ता समस्या पनि हटेको उहाँको भनाई छ। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईंलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाई यसपछि विभिन्न लोकगीतहरू सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143478, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्ने छ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबिल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबिल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
6: मोबाइल 98 560 55 77।
10: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ। सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
11: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: धार्मिक महोत्सवका आकर्षणहरू
11: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
12: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
10: कथा सहितको झाँकी गीती नाटक
11: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
10: सन्ध्याकालीन श्रृंगारिक महाआरती
11: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
10: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560007078।
16: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
16: रामदाम सुनसादी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6
18: मिलन बिछोड गाउँ अनि शहर मौलिक संस्कृतिको धरोहर।
19: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ सोमबारीय श्रृंखला रहेको छ। अब तपाईँको लागि मैले मिठा मिठा भाकाहरू त राख्ने नै छु है, सँगसँगै अब तपाईँले आफ्नो गायन प्रतिभालाई कार्यक्रममा उजागर गर्न चाहनुहुन्छ भने 98422 72911 र 98066611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र समय त छ साँझको, के गर्दै हुनुहुन्छ, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि वर्षसम्म सुनेर साथ पनि दिनुहोला र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम संसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम संसादी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको घाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला, जसको लागि अब स्टुडियोको लाइन 98422 72911 र 98066611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो, कार्यक्रममा जोडेरै गर्नुहोला भनेर त भनिराखेको नै छु। अब साँझको समय के कस्तो काममा व्यस्त हुनुहुन्छ तपाईँको ठाउँतिर, के कस्तो कामहरू चल्दैछ त्यसबारेमा जानकारी गराउन त सक्नुहुन्छ नै भनेर पनि मैले भनिराखेको नै छु। अब मौसम के कस्तो छ तपाईँको ठाउँतिर है, र अब कार्यक्रममा जोडिँदै गर्नुहोला क्यारे यति बेला भने तपाईँ सम्पूर्णको लागि मायाले मलाई हेरेको हेरै बलको यो गीतमा राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मायाले मलाई हेरेको हेराइबलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ क्यारे। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9086631611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। अब मौसम परिवर्तनको बेला छ, यो समयमा स्वास्थ्यको धेरैभन्दा धेरै ख्याल चाहिँ राख्नुहोला है। अब बाहिर ज्वरोका संक्रमण सँगसँगै अब टाइफाइड होइन जापानिज इन्सेफाइटिस लगायत अब विभिन्न रोगहरू चाहिँ लागिराखेको हुन्छ। त्यही भएको भएर पनि स्वास्थ्यप्रति पनि अलि सचेत रहनुहोला यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु। झोली हजुर बोलको भाका चाहिँ रहेको छ यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, सुटुक्क दिल चोर्यो मेरो चोरले बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। यति बेला गीत रहेको छ, कुन गीत राख्ने होला हुने के जहिले पनि है, फूलमाया बोलको गीत रहेको छ। यो गीत सँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला अनि फोन ट्राई पनि गर्दै गर्नुहोला है त।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: Happy anniversary darling yo timro lagi upahar
3: wow kasto ramro gahana kaha banayeko
2: maile timro lagi bhanera chandikalika sunchandi pasalma banayeko ni
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
2: पुराना गरगहनासँग नयाँ साथ फेर
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुले गाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
5: यस तल सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
6: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिथाने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 98564443।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
10: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
11: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
12: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
12: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98562124।
13: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
14: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
13: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
14: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
15: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
13: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763।

0: साथीमा यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोभेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 9850383878, 9841656858।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
5: टीवीएस साथ छ हाम्रो।
6: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
6: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9840678022।
5: शुक्ला गण्डकी एफएम 97.6।
8: हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा भाकाहरू नै कार्यक्रममा चाहिँ राखिराखेको छु। अब विशेष त तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन हो भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279011 र 9896636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि मैले भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ घामको झुलको बोलको गीत चाहिँ रहेको छ, जसमा आवाज रहेको छ शान्ति शेर परियार, त्यस्तै गरी आवाज रहेको छ रायन बसियालको, अनि लय रहेको छ रायन बसियालको भन्ने शब्द रहेको छ सूर्य कुमार परियारको। यति बेला भने यो गीत स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि घामको झुलको बोलको यो गीत मैले राखिसकेँ, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्ने होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि नै गीतहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यति बेलासम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनसाटी पसलका प्रोप्राइटर भक्त कुमार रामधाम सरप्रती पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि फसायो नि मिठो बोलेर बोलको यो गीत राख्दै आजको यस श्रृंखलाबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz अनि इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।

0: स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0765709704 मोबाइल नम्बर 9847612068
1: 9856602068
3: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
4: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुनुहुन्छ त
3: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको
4: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
5: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
6: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 9846607645
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
8: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ
6: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
9: शुक्ला गण्डकी टाइम चेक
6: यति बेला साँझको ठिक 6 बज्यो
10: र अल्ट्रा ट्रेल रेसको उपाधि अर्जुन कुलुङ र मन्जु सुनारलाई एसियाली खेलकुदका लागि अफगानिस्तानको टोली घोषणा
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 0825626601 9858335990 9858331684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
13: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
14: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
13: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
15: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 0556493333 4935555
16: नेपाल दर्पणमा अब खबरको सिलसिला सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ आज बैठक शुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुख अरियालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भई सांसदहरूसँगको प्रश्न उत्तरमा सहभागी हुन र स्पष्टीकरण दिन निर्देशन दिनुभएको हो गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो त्यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले बितेको 77 दिनदेखि संसदमा लगातार विरोध गर्दै आएका थिए प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ तर प्रधानमन्त्री शाहले लगातार संसद छलेपछि र सभामुखले

0: पटक पटक भेटेर गरेको आग्रहलाई समेत व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नुभएको हो। सभामुखको निर्देशन लगत्तै विपक्षी सांसदहरूले टेबल बजाएर समर्थन गरेका छन्। सभामुखको रूलिङपछि विपक्षी दलहरूले 77 दिनदेखि संसदमा जारी राख्दै आएको विरोध रोकेका छन् र बैठक नियमित प्रक्रियामा फर्किएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले उठाउनु भएको विषयका सन्दर्भमा 3 दिनभित्र जवाफ दिन सभामुख डुल प्रसाद अरियालले सरकारलाई निर्देशन दिनुभएको छ। आजको बैठक सञ्चालन भइरहेका बेला समय माग गर्दै सांसद शर्माले यसैको बैठकमा रूकुम, जाजरकोट, छल्यान लगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता काम गरिरहेको छ भन्ने प्रश्न गर्दै जवाफ माग्नु भएको थियो। त्यस्तै सांसद तामाङले 37 दिन अघि सदनको शून्य समयमा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट झिकाउनु भनी सरकार समक्ष आग्रह गर्नुभएको थियो। उहाँले त्यही कुरा सम्झाउनु भएको हो।
1: यस्तै प्रतिनिधि सभाको बैठकले आकस्मिक समयमा सांसदहरूले देशभर बाढ़ी पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको प्रति सरकारको गम्भीर ध्यान गराएका छन्। बैठकमा सांसदहरू पद्मकुमारी अर्याल र वर्षमान पुनले रोल्पामा पहिरोका कारण 2 दिनमै 18 जनाको ज्यान गएको जानकारी दिँदै जाजरकोट, बाजुरा, कास्की पर्वत र बागलुङ लगायतका क्षेत्रमा बाढ़ी पहिरोले धेरै नागरिक प्रभावित भएको बताउनुभयो। सांसदहरूले विपद व्यवस्थापनको पूर्व तयारीलाई प्रभावकारी बनाउन जोखिममा परेका नागरिकको सुरक्षा, घाइतेको निशुल्क उपचार र राहतका साथै सुरक्षित बस्ती व्यवस्थापनको माग गर्नुभएको छ।
0: निरन्तरको वर्षा कारण बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि रोल्पाको सुनसहरी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालय 5 दिनका लागि बन्द गरेको छ। गाउँपालिकाले आज सूचना निकालेर भदौ 1 गतेदेखि 5 गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठन पाठन बन्द रहने जनाएको हो। गएको साउन 28 गतेदेखि परेको अविरल वर्षा कारण पहिरो जाँदा सुनसहरीमा गाम सेरम र पोबाङ क्षेत्रमा 7 जनाको ज्यान गएको छ भने 1 जना घाइते भएका छन्। बाढ़ी पहिरोले सड़क तथा पैदल मार्ग अवरूद्ध हुनुका साथै कैयौं घर, विद्यालय र पशु चौपाय जोखिममा परेका छन्। विपदको जोखिम अझै कायमै रहेकाले गाउँपालिकाले माइकिङ गर्दै स्थानीय बासिन्दालाई खोला नाला र जोखिमयुक्त ठाउँमा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सुनसहरीकै छिमेकी थवाङ गाउँपालिका 5 कोटल बरामा पनि गएको बुधबार राति गएको पहिरोमा परि 13 जनाको ज्यान गएको थियो।
1: यसैबीच अहिले पश्चिम नेपालका केही ठाउँमा तथा पूर्वी भूभागका 1-2 ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गएको 3 घण्टामा सबैभन्दा बढ़ी पानी दाङको घोराहीमा 60.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागमा मनसून अलि बढ़ी सक्रिय रहेको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ़ेको छ। आज दिउँसोको मापन अनुसार नदीमा पानीको बहाव 1,47,593 क्यूसेक पुगेको छ। महाकालीमा जलस्तर बढ़ेसँगै शारदा ब्यारेजको बनवासा पुलमा चारपाङ्रे गाड़ी आवागमन रोक लगाइएको छ। सुरक्षाकर्मीले नदी तटीय क्षेत्रमा माइकिङ गरेर सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।
0: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानर्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानर्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानर्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सेनाध्यक्ष सेठ 3 दिने औपचारिक भ्रमणका लागि हिजो दिउँसो नेपाल आइपुग्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र बालेनले सत्ता सम्हाले यता भारतबाट उच्च स्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। रक्षा मन्त्रीको समेत हैसियतमा रहनुभएका प्रधानमन्त्री शाहसँग पनि उहाँले भेटवार्ता गर्ने तयारी छ।
1: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच केन्द्रीय तहमा 3 बुँदे सहमति भएपछि नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको छ। आज प्रदेश प्रमुख परशुराम खापुङले नेकपाका 4 जना मन्त्री र 1 राज्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। 2081 वैशाख 27 गठित मन्त्री परिषदमा केन्द्रमा भएको सहमति अनुसार नेकपा समावेश भएको हो। यसअघि गठबन्धनमा रहेको नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि यो नयाँ समीकरण बनेको हो। नेकपाबाट खिनौ लङमा, लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री, जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री, गोम्पू शेर्पा आन्तरिक मामिला तथा कानून मन्त्री, गीता तिमिल सिन्हा सामाजिक विकास मन्त्री र सपना दर्जी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्नुभएको छ। यस्तै नेकपा सरकारमा भित्रिएसँगै एमालेका मन्त्रीहरूको जिम्मेवारीमा केही परिवर्तन भएको छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेकपा एमालेका 29, नेकपाका 11, जसपा नेपालका 4, राष्ट्रिय जनमोर्चाका 1 प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्। गएको साउन 12 गते कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका आचार्यले नेकपा सहितका 3 दललाई सरकारमा सहभागी गराएर 4 दलको विश्वासको मत प्राप्त गर्नुभएको हो।
0: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 168(2) बमोजिम दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने प्रदेशसभा सदस्यलाई बिहिबार दिउँसो 4 बजेसम्म मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गर्नुभएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको सहमति अनुसार अब बागमतीमा एमाले सरकारको नेतृत्व गर्नेछ। 104 सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा 53 सांसद आवश्यक पर्छ। एमालेका 25 र नेकपाका 26 गरी 51 सांसद मात्र रहेकाले गठबन्धनलाई बहुमतका लागि थप 2 जना सांसदको समर्थन आवश्यक छ। यसैबीच एमालेभित्र मुख्यमन्त्रीको उम्मेद्वार छनौट पनि पेचिलो बनेको छ। संसदीय दलका नेता जगन्नाथ थपलिया विरूद्ध आफ्नै दलका 16 जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्नुभएको छ। संसदीय दलको बैठक बसेर नेतृत्व विवाद सुल्झाएपछि मात्रै एमाले मुख्यमन्त्रीको उम्मेद्वार औपचारिक रूपमा तय गर्नेछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा ग्यासको भरपर्दो विकल्प बिजुली किन बन्न सकिन भन्ने कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
6: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुख अर्यालको रूलिङ, विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो, थप 2 जना सांसदले उठाएको प्रश्नको जवाफ 3 दिनभित्र दिन सरकारलाई निर्देशन, भारतीय स्थल सेना अध्यक्ष धीरज श्रेष्ठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान, कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो, बागमतीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान, लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। आर्थिक वर्ष 2082-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर घट्दै गएको देखिन्छ। 2080-81 प्राधिकरण 13.30 अर्ब रूपियाँमा नाफा कमाएको थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाई छ। त्यस्तै घरायसी परियोजनका लागि ग्रास्त सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले ग्रास्त उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% र 13% मूल्य अभिवृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो।
0: बजारमा खाने पकाउने ग्यासको अभाव कायमै छ। काठमाडौँ उपत्यकाका टोल टोलमा रहेका प्रायजसो डिपोहरूले ग्यास नभएको बताएका छन्। केही ग्यास आएको भए पनि त्यो दुई हप्ता अघि नै नाम्ची पाएका ग्राहकहरूका लागि भएको र नयाँ ग्राहकले तत्काल ग्यास दिन नसकिने उनीहरूको भनाइ छ। उद्योगले पठाएमा दिन सकिने तर अहिले यस अघि नाम टिपेकाहरूको सूची नै लामो रहेको डिपो सञ्चालकहरू बताउँछन्। काठमाडौँ उपत्यका बाहिरका शहरी क्षेत्रमा पनि यो समस्या उस्तै छ भने दुर्गम जिल्लाका सदरमुकाम तथा साना शहरमा यो समस्या झनै चर्को रहेको छ। आयल निगमले केही दिन बिक्री केन्द्र तोकेर आफै ग्यास बेचेकोमा अवस्था झनै भद्रगोल बनेपछि आजदेखि बेच्न छाडेको छ। ग्यास नपाएर घरमा खाना पकाउनै नसक्ने अवस्था आइरहेको भन्दै उपभोक्ताले गुनासो गरिरहेका बेला विद्युतीय चूलो अझै पनि भरपर्दो विकल्प बन्न सकेको छैन, किन नसकेको भनेर अहिले प्रश्न उठेको छ। अहिले बर्खायाममा विद्युत उत्पादन प्रशस्त छ, विद्युत प्राधिकरणले उत्पादित बिजुली खेर गइरहेको गुनासो गर्छ। उपभोक्ताहरू भने खाना पकाउने ग्यास नपाएको भनेर छटपटाइरहेका छन्। यो अवस्था किन आयो भनेर हामीले सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण गेवालीलाई सोधेका छौं।
7: ग्यास भनेको आयातित वस्तु हो। यो नेपालमा हामीले खरिद गर्दाखेरि बाहिरबाटै ल्याएर खरिद गर्नुपर्छ, तर यसको विकल्पको रूपमा हामीले यहाँको विद्युतलाई धेरैभन्दा धेरै प्रयोग गर्नुपर्ने ठाउँमा विद्युत प्रयोग गर्ने खालको सोच चाहिँ नेपाल सरकारले अगाडि बढाउन सकेन। एकातिर आयातित पेट्रोलियम पदार्थ कम भइरहेछ, ग्यासको अभाव भइरहेछ, अनि इन्डक्सन प्रयोग गर्यौं भने अनि विद्युतको भरपर्दो आपूर्ति नभएको कारणले अनि जनताहरू अन्धोमा परेको अवस्था छ अहिले।
1: यो समस्याको उचित विकल्प के हुन सक्छ त अहिलेको
7: यसको उचित विकल्प भनेकै के भने आजको भोलि त सबै समस्या समाधान हुँदैन होइन। यसलाई कर्मशः के गर्नुपर्छ भने नेपाल सरकारले विद्युतको पूर्ण भरपर्दो व्यवस्था गर्ने अनि वैकल्पिक रूपमा चाहिँ ग्यासको पनि उचित आपूर्ति व्यवस्थापन गर्ने नै उपयुक्त विकल्प हो।
1: ग्यासको सट्टामा यसले चाहिँ के हामीलाई लाभ दिन्छ भन्ने कुराको अझै पनि अनभिज्ञता पाइन्छ। यस हिसाबले विद्युतीय चुलो प्रयोगका फाइदाहरू के हुन सक्छन्, संक्षेपमा जानकारी गराइदिनुहोस् न।
7: तुलनात्मक रूपमा अध्ययन गर्ने भने अहिले तपाईँको 2021 रुपियाँ चाहिँ एउटा ग्यासलाई पर्छ भने अब तपाईँको विद्युतीय चुलो के अरे चुलोबाट खाना पकाउँदाखेरि प्रति युनिट 10 रुपियाँ भन्दा बढी बिजुली पर्दैन। 10 रुपियाँको बिजुली प्रति युनिट किन्दा र उता 2100 ग्यास किन्दाखेरि करिब करिब त्यो एउटा सिलिन्डरबाट पाक्ने खाना दुईटा सिलिन्डरले खाना पाक्ने जति विद्युतबाट पाक्न सक्छ। त्यसले गर्दा आधा नै बिजुलीबाट सस्तो पर्ने भएको हुनाले मैले त यो रेडियो सुन्नुहुने सम्पूर्ण उपभोक्ताहरूलाई सकेसम्म तपाईँहरूले इन्डक्सन चुलो नै प्रयोग गर्नुहोस्, स्वदेशी विद्युत नै प्रयोग गर्नुहोस्, बरु आवाज उठाउनुहोस्, हामीलाई गुणस्तरीय बिजुली चाहियो, हामीलाई भरपर्दो बिजुली चाहियो, हाम्रो बिजुली चाहिँ सस्तो हुनु पर्यो, हामीले खाना यहीँबाट बिजुलीबाट पकाएर खान्छौँ, हामी यो आयातित इन्धन के अरे चाहिँ तपाईँको इन्धनको भर पर्दैनौ भनेर जनताले पनि आवाज दिनु पर्यो। यसरी चाहिँ सबैको आवाज भयो भने सरकार पनि बाध्य भएर यो कुरा सुन्न सक्छ र चाहिँ सरकारले पनि यो समाधान गर्नुपर्छ।
1: हजुर हजुर, विद्युतीय उपकरणको प्रयोगलाई बढावा दिँदा ती उपकरण पनि नेपालमा बन्ने होइन, आयात गर्नुपर्ने नेपालको स्थिति हो। यस हिसाबले त मरमत गर्दा उपकरणहरू फेरबदल गरिरहँदाखेरि फेरि आर्थिक भार त नागरिकलाई त्यही स्तरको पर्ने देखिन्छ, त्यसो होइन र यहाँलाई के लाग्छ?
7: होइन त्यस्तो हुँदैन। कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले घरमा ग्यास सिलिन्डर एउटा किन्दाखेरि कति पैसा लाग्छ र ग्यास चुलो किन्दा कति पैसा लाग्छ त्यसको मूल्य पनि हामीले मूल्याङ्कन गर्नुपर्ने हुन्छ। एउटा इन्डक्सन कुक स्टोभ किनेर अनि चाहिँ गएर त्यो विद्युत प्रयोग गर्दाखेरि एक वर्षसम्म त्यसले चाहिँ प्रयोग गर्दाखेरि लाग्ने उसले तपाईँको भाँडा आउने कुरा पनि हुन्छ, त्यति सस्तो पर्छ, आधा सस्तो पर्छ ग्यास भन्दा विद्युतीय चुलोमा।
1: अन्तिममा अब एउटा प्रश्न, जस्तो विद्युतको प्रयोगलाई बढाउन सरकारले के गर्नु पर्ला त बुँदागत रूपमा?
7: विद्युतलाई प्रयोग बढाउन सबभन्दा पहिला कुरा विद्युतमा लागेको भ्याट छ त्यसलाई खारेज गर्नुपर्छ। यो विद्युतमा लागेको भ्याटलाई खारेज नगर्ने भने जनताहरू भ्याट तिर्नुपर्छ भनेर विद्युत प्रयोगबाट उनीहरू चाहिँ निरुत्साहित हुन्छन्। सरकारले सबभन्दा पहिला गर्नुपर्ने काम त्यहाँ छ। दोस्रो काम के गर्नुपर्ने छ भने सरकारले यो विद्युत महसुल अहिले पनि 3 रुपियाँदेखि लिएर 14 रुपियाँसम्म युनिट छ, त्यसलाई चाहिँ सबै तुलना गरेर जसरी यो मूल्य समायोजन गरेर खाना पकाउने ग्राहकहरूको लागि चाहिँ सस्तो बिजुली उपलब्ध गराउन सक्छ, सरकारले गर्न सक्ने कुरा हो। सरकार भनेको जनताको अभिभावक हो, सरकारले जनताको सेवामै काम गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि विद्युत महसुल समायोजन गर्ने, विद्युतमा लागेको भ्याग चाहिँ खारेज गर्ने, अनि चाहिँ गएर विद्युतको प्रणालीको सुधार गर्ने र जनतालाई भरपर्दो सुरक्षित र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने यो बाहिरबाट आयातित पेट्रोलियम पदार्थको हाहाकार भएर जुन नेपाली जनतामा समस्या भइरहेछ यसको चाहिँ अन्त्य हुन्छ।
0: उहाँहुन्थ्यो सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण गेवाली। नेपाल दर्पणमा खबरको सिलसिला। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राष्ट्र विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो। यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता 10 लाख रूपियाँको बम्पर उपहारका विजेता बनेका छन्। साउनको 16 31 गतेसम्म नियम सम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। 16 दिनका एक एकजना गरी 16 जनाले 1,33,334 रूपियाँका दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका 3,57,149 बिल दर्ता भएका छन्। साउनको पहिलो 15 दिनमा यस्तो बिल 7,077 मात्र दर्ता भएको थियो। यस्तै क्यूआर कोडबाट उपहार योजनामा स्वतः सहभागी हुने कारोबार पनि बढ़ेको छ। यस्तो कारोबार 2,56,08,94 बढ़ेर 3,20,86,380 पुगेको छ। विभागका अनुसार पछिल्लो 17 दिनमा उपहार योजनामा कुल 3,24,43,229 कारोबार सहभागी बनेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: आपको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर 1 स्याउरी थलीमा बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु ज्यान गएको छ, अरू तीनजना गम्भीर घाइते भएका छन्। पनौती तालढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सड़कबाट झण्डै 300 मिटर तल खसेको हो। दुर्घटनामा खानीखोला 4 कलबहादुर माझी र खानीखोला 2 की पातली माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काप्रेले जनाएको छ। दुर्घटनामा घाइते भएका बिरामीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि धुलीखेल अस्पताल पुर्याइएको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्ब बहादुर थिमले जानकारी दिनुभयो।
4: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायत 15 बुधे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुधे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिने सहमति जनाएका उल्लेख गरेको छ।
5: ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा दिने कार्यक्रम शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, एम्बु ब्याग, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरव योग्य रहेको बताउनुभयो। यस्तै ललितपुर महानगरका मेयर श्रीबाबु महर्जनले प्रारम्भिक आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य संचालन प्रणालीको शुरूआत गरेको बताउनुभयो।
4: हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार सामान्य घटेको छ। शेयरबजार परिसूचक निफ्टी आज 2.01 अंकले घटेर 2641.82 बिन्दुमा झरेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.27 अर्ब रूपियाँको कारोबार भएकोमा आज 350 कम्पनीका 1.19 करोड़ किता शेयर 5.52 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नागपञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइएको छ। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा गर्ने प्रचलन रहेको छ। नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सालमा रहेको नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको थियो। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी लगायत विषालु जीवको भय नहुने र चट्याङ अग्नि भय लगायतका विपत्तिबाट पनि जोगिने जनविश्वास छ।
4: यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लग 5 पर्व मनाइएको छ। यो पर्वमा नाग अर्थात सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस्तै पश्चिम भेगमा आज बल्के र गुरही पर्व मनाइएको छ। भदौ 1 गतेका दिन मनाइने बल्के पर्व भन्नाले कोशेली अर्थात उपहार भन्ने बुझिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। नाइजेरियाको दक्षिणी तटीय क्षेत्रमा रहेको आयटोर बस्ती समुद्रको सतह बढ़दै जाँदा अस्तित्वकै संकटमा परेको छ। समाचार संस्था एएफपीका अनुसार समुद्रले तटीय क्षेत्र कटान गर्दै लग्दा त्यहाँका घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ। सन् 1947 ईसाई समूहले स्थापना गरेको यो बस्तीमा झण्डै 10,000 मानिसको बसोबास छ, तर सन् 2000 दशक यता त्यहाँ तीव्र रूपमा तटीय क्षयकरण भइरहेको छ। नगर योजना विशेषज्ञ बर्नाबास ओगिरीमा जेम्सको अध्ययन अनुसार सन् 1987 2022 आयटोरोको तट रेखा हरेक वर्ष औसत 15 मिटरका दरले पछाडि सरेको छ। सन् 2024 प्रकाशित साइन्टिफिक रिपोर्ट अनुसार पश्चिम अफ्रिकाको गिनीको खाड़ीमा समुद्री सतह विश्वव्यापी औसत भन्दा 10.5% बढ़ी अर्थात प्रति वर्ष झण्डै 3.9 मिलिमिटरका दरले बढ़िरहेको छ। कटानका कारण धेरै परिवार 3 पटक भन्दा बढ़ी स्थानान्तरण भइसकेका छन्। समुद्री पानी मिसिएर खानेपानीका स्रोत प्रदूषित हुँदा टाइफाइड र झाडापखाला जस्ता पानीजन्य रोगको जोखिम बढ़ेको छ। त्यस्तै समुद्री कटानकै कारण स्थानीय विद्यालयहरू पनि पटक पटक सार्नु परेको शिक्षक सन्डी अकिन्जोयले जानकारी दिनुभयो। स्थानीय विद्यालयहरू पनि पटक पटक प्रभावित भएका छन्। जलवायु परिवर्तनका कारण समुद्री सतह बढ़दै जाँदा आए टोरो र आसपासका 19 भन्दा बढ़ी तटीय बस्तीमा मानिसहरूको दैनिकी र भविष्य झन अनिश्चित बन्दै गएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। अल्ट्रा ट्रेल नेपालले आयोजना गरेको अल्ट्रा रेस 2026 उपाधि पुरूषतर्फ अर्जुन कुलुङ राई र महिलातर्फ मंजू सुनवारले जितेका छन्। दुवै विजेताले प्रतियोगितामा नयाँ कोर्स रेकर्ड समेत कायम गरेका आयोजकले जनाएको छ। अर्जुनले 33 लोप पूरा गर्दै यसअघि हेमन्त राणाको नाममा रहेको 32 लोपको कृतिमान तोडेका छन् भने महिलातर्फ मंजूले 14 लोप पूरा गर्दै 12 लोपको पुराना कृतिमान तोडेकी छन्। उपाधिसँगै दुवैजनाले जनै 30,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिकाको मत्स्य गाउँबाट भएर त्यही ठाउँमा समापन भएको दौड़मा सहभागीहरूले हरेक एक घण्टामा 6.7 किलोमिटरको एक लूप पार गर्नुपर्ने नियम रहेको थियो। नेपाल सहित फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे र स्विजरल्याण्डका गरी 65 जना धावकहरूको सहभागिता रहेको यस प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास रहेको छ।
5: र जापानको आइची नागोयामा हुने सन् 2026 एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानको टोली घोषणा भएको छ। अफगानिस्तानले मुख्यतया युवा खेलाड़ी समेटेर टोली घोषणा गरेको छ। 15 सदस्यीय टोलीको नेतृत्व दार्विस रसुलीले गर्नेछन् भने टोलीमा नजीबुल्लाह जर्दान र करिम जन जस्ता अनुभवी खेलाड़ीहरू पनि समावेश छन्। अफगानिस्तान क्रिकेट बोर्ड एसीबीको राष्ट्रिय छनौट समितिले चयन गरेको टोलीमा समावेश धेरैजसो खेलाड़ीहरू भर्खरै सम्पन्न 11 संस्करणको इस्पागिजा क्रिकेट लीग अर्थात एससीएलबाट आएका हुन्। नियमित कप्तान रशीद खान तथा रहमानुल्लाह गुरबाज र अजब मतुल्लाह मोजर जाई लगायतका अन्य प्रमुख खेलाड़ीहरू भने यस टोलीमा छैनन्। एसियाली खेलकुद आउँदो सेप्टेम्बर 24 अक्टोबर 3 आयोजना हुने तय भएको छ। त्यसअघि अफगानिस्तानले दिल्लीमा भारतसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्नेछ। एसियाली खेलकुदमा अफगानिस्तानले समूह चरणमा नेपाल र जापानसँग खेल्नेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: सांसदको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सभामुख अरियालको रूलिङ। विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो। थप 2 सांसदले उठाएको प्रश्नको जवाब 3 दिनभित्र दिन सरकारलाई निर्देशन।
4: कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो। बागमतीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त।
5: नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। उत्पादित विद्युत खेर गइरहँदा बजारमा खाना पकाउने ग्यास नपाएको गुनासो तीव्र। भरपर्दो विद्युत उपलब्ध गराउन सके पेट्रोलियम पदार्थको विकल्प बन्ने।
4: समुद्रको सतह बढ़दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व नै संकटमा। स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको संकट झन गहिरिँदै।
5: र अल्ट्रा ट्रेल रेसको उपाधि अर्जुन कुलुङ र मंजू सुनवारलाई एसियाली खेलकुदका लागि अफगानिस्तानको टोली घोषणा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्छ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
3: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: धार्मिक महोत्सवका आकर्षणहरू
3: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
4: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीति नाटक
3: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
3: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा,
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
7: फोन नम्बर 0614510000,
8: 0614510002, मोबाइल नम्बर 9856084466।
7: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98568587।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त?
0: हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
2: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
13: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू:
14: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
13: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
14: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
13: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
14: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
13: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111,
14: अम्बिका प्रसाद लामिछाने दुलेगौडा ₹10,511,
13: तुलसी शाह दुलेगौडा ₹10,505,
14: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155,
13: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005,
14: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231,
13: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: No! No! No!
1: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
2: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
1: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
2: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
2: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
1: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
3: आज पनि खाना काच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते गरेले, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गुबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङ्गुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
0: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
1: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
0: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
0: पार्वती रिमाल दुलेगौडा रु 10,100,
1: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
0: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
1: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
0: कवासी खाने पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
1: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
0: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
1: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
0: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155,
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
4: साथ छ हाम्रो। तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 98575619 र 98694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
6: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
5: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
6: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
5: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
6: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
5: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
6: रस्तमाया गुरुङ दुलेगौडा, रु 55,555,
5: दलबहादुर छेत्री मिनाम खामी, रु 11,115,
6: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
5: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
6: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
5: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
6: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
5: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
6: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
5: कृष्णराज घिमिरे दुलेगौडा, रु 55,555।
0: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
7: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हार जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614157
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
3: शुक्ला गण्डकी टाइम चेक
2: यति बेला साँझको ठिक 7 बज्यो
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605554

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री बालन शाहसँग भदौ 10 गते प्रतिनिधि सभामा प्रश्नोत्तर हुने, 78 दिनपछि हट्यो विपक्षीको विरोध। विधिको शासन पालना गर्न प्रधानमन्त्रीलाई कांग्रेस सभापति थापाको आग्रह, पार्टीभित्रको विवाद समाधान पद बाँडफाँड वा शक्ति सन्तुलनबाट नभई विचार र राजनीतिक दृष्टिकोणमा सहमति खोजेर गर्नुपर्नेमा महामन्त्री पौडेलको जोड। सनातन धर्मको प्रस्तावले देउबा समूहभित्रै विभाजन, सम्मेलनको अन्तिम दस्तावेज रोकियो। संसद बैठकमा राजसभा सांसदलाई कडाई, अनुपस्थित भए प्रमाणसहित गुगल फारम भर्नुपर्ने, गाछीपानीमा बोलबम धार्मिक महोत्सव शुरू। र पीएचजीलाई हराउँदै लेन्सलाई पहिलोपटक सुपर कपको उपाधि। प्रधानमन्त्री बालन शाहसँग भदौ 10 गते प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको लागि समय निर्धारण गर्नुभएको हो। प्रश्न सोध्न चाहने सांसदले भदौ 5 गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ। प्रधानमन्त्री संघको प्रश्नोत्तरमा 15 जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्। सभामा प्रतिनिधित्व गर्ने 6 वटा दलका तर्फबाट 1-1 जना र बाँकी 8 जना सांसद भने दलको हैसियत अनुसार छानिने जनाइएको छ। अर्थात प्रश्नोत्तरमा 70 वटा आसोपाका धेरै सांसदले भाग लिन पाउनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठकमा आफ्ना सांसदहरूको उपस्थितिमा कडाई गर्दै अनुपस्थित हुनुको कारणसहित गुगल फारम भर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित राजसभा संसद दलले यस्तो नियम लागू गरेको हो। गत फागुन 4 गते गणपूरक संख्या नपुगेर सरकारले ल्याएको विधेयक स्वीकृत हुन नसकेपछि राजसभाले सांसदको उपस्थितिमा कडाई गर्ने निर्णय लिएको हो। राष्ट्रपतिका प्रमुख सचेतक कविन्द्र बुर्लाको टीका अनुसार पार्टीका सम्पूर्ण सांसदहरूलाई यस सम्बन्धी निर्देशन सन्देश मार्फत पठाइसकिएको छ। नयाँ व्यवस्था अनुसार

सदले चारवटा अवस्थामा अनिवार्य रूपमा संसद बैठक अनुपस्थिति आवेदन फारम भर्नु पर्नेछ। संसद बैठकमा पूरै समय उपस्थित हुन नसक्दा बैठकमा 30 मिनट भन्दा ढिलो उपस्थित हुँदा उपस्थित भएर पनि बीचमै बैठक छाड्नुपर्दा तथा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा सांसदहरूले यो फारम भर्नुपर्नेछ। कांग्रेसको शेरबहादुर देवपछिभित्र सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्तावले विवाद चर्किएको छ। धर्मनिरपेक्षताको संवैधानिक व्यवस्था परिवर्तन गर्ने आशयको प्रस्तावमा नेताहरूबीच सहमति जुट्न नसक्दा सम्मेलनको निष्कर्ष समेत सार्वजनिक हुन सकेन भने सोमबारको लागि तय गरिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ। उक्त प्रस्तावको विरोधमा रहेका नेताहरूले आफ्नै नेतृत्वमा संविधान जारी गरेको कांग्रेसले संविधानको उपलब्धिलाई कमजोर पार्ने गरी नयाँ राजनीतिक लाइन लिन नहुने तर्क अघि सारिरहेका छन्। देवाको चाहना बमोजिम सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने भन्दै आज पाँच बजे प्रस्ताव बन्द सत्रबाट पारित गराइएको थियो। हिजो 5 बजे प्रस्ताव बन्द सत्रबाट पारित गराइएको थियो। त्यसको विरोधमा कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाश मानसिंह, मीन विश्वकर्मा सहितका नेताहरू उभिएका थिए। धर्म सम्बन्धी विषयमा सहमति जुट्न नसक्दा सम्मेलनको निष्कर्षको अन्तिम दस्तावेज समेत तयार हुन सकेन र आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भयो। धर्म सम्बन्धी विषयमा सहमति नजुटेपछि बेलाको निष्कर्षको अन्तिम दस्तावेज तयार पार्न नै ढिलाइ भएकोले पत्रकार सम्मेलन स्थगित भएको हो नेता विश्वकर्माले भन्नुभयो। उहाँले फेसबुकमा लेख्नु भएको छ, मन मिल्नेसँग कुरा मिलेन, कुरा मिल्नेसँग मन मिलेन, दुवै मिल्नेसँग विचार मिलेन, बात खत्तम। सम्मेलनको समापनका क्रममा हलबाट पारित गर्नका लागि शुरूमै 20 बुँदे निष्कर्ष तयार पारिएको थियो। त्यसमा 16 नम्बर बुदा बाहेक सबै विषयमा सबै नेताको सहमति थियो, तर 16 नम्बरमा भएको धर्म सम्बन्धी व्यवस्थामा राखिएको विषय देवालले रूचाउनु भएन। त्यसपछि नै 5 बजे प्रस्ताव तयार पारिएको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले विधिको शासन पालना गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण गराउनु भएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समापनमा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहलाई विधिको शासन र कानूनको शासन बीचको फरक बुझ्न ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्रीले विधिको शासनलाई आत्मसात गरे अपेक्षित परिणाम हासिल गर्न नसक्ने भन्दै कानूनलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग नगर्न सचेत गराउनुभयो। प्रधानमन्त्रीजीले यो कुरा बुझ्नुहोस् भन्ने हाम्रो आग्रह छ। रूल अफ ल र रूल बाई ल सुन्दा एउटै सुनिन्छ, तर यो फरक कुरा हो, थापाले भन्नुभयो। विधिको शासनलाई प्रधानमन्त्रीले समात्नु भयो भने अपेक्षित नतिजा पाउनुहुन्छ, तर म विधिको शासन होइन, कानूनले शासन गर्छु, कानूनलाई टुलको रूपमा प्रयोग गर्छु भन्ने सोचाइ राख्नुभयो भने त्यसमा खनिएको खाल्डोमा अन्तत तपाईँ आफै पर्नुहुन्छ, उहाँले भन्नुभयो। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको विवाद समाधान पद बाँडफाँड वा शक्ति सन्तुलनबाट नभई विचार र राजनीतिक दृष्टिकोणमा सहमति खोजेर गर्नुपर्ने बताउनु भएको छ। केन्द्रीय कार्यसमितिको आजको बैठकमा बोल्दै उहाँले पार्टीभित्रको विवादसँगै सर्वोच्च अदालतले दिएको पछिल्लो आदेश, पूर्व सभापति शेरबहादुर देवाको भूमिका लगायत विषयमा धारणा राख्दै कांग्रेसलाई कमजोर बनाउने बाटोमा नलाग्न आग्रह गर्नुभयो। पौडेलले कांग्रेसभित्रको एउटा व्यक्तिको व्यवस्थापनबाट मात्र सम्भव नहुने बताउनुभयो। कांग्रेसभित्रको एकता विचार मिल्नेसँग हुन्छ, कसलाई के चाहिएको छ भनेर पदको बाँडफाँड गरेर हुँदैन, उहाँले भन्नुभयो। विचारमा असहमति रहेमा एकता हुन सक्दैन, विचारसँग सम्झौता गरेर एकता हुन सक्दैन, उहाँले भन्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठन गर्दै मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्नुभएको छ। 2081 वैशाख 27 गते गठन भएको मौजूदा मन्त्री परिषदलाई विस्तार र परिमार्जन गर्दै मुख्यमन्त्री कार्कीले आज नयाँ मन्त्री नियुक्ति र कार्यविभाजन गर्नुभएको हो। नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र मन्त्री खिनु लङवा लिम्बुलाई पर्यटन वन वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय कार्यभार सम्हाल्ने हुनुभएको छ। त्यसै गरी तिलचन पाठकलाई खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

0: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास निर्माण र कानून कार्यान्वयनमा देखिएका समस्या सुल्झाउन ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा पाण्डेले सड़क पूर्वाधार, औद्योगिक क्षेत्र, जग्गा नापी र स्थानीय अधिकारको विषयमा नौबुदे माग प्रस्तुत गर्नुभयो। पाण्डेले नवलप्रासी बर्दागार सुस्ता पूर्वको दुम्कीवासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणमा सहजी गरिदिन आग्रह गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि 8 किलोमिटर सड़क खण्डका कारण सो मार्गको काम रोकिएको छ। उहाँले प्रस्तावित लोकाहा खोला र पुँडीटार औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनुभयो। मनाङ मुस्ताङ र गोर्खाको उत्तरी क्षेत्रको जग्गा नापी तथा दर्ताको व्यवस्था मिलाउन पाण्डेले माग गर्नुभयो। उहाँले अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र मनास्लु संरक्षण क्षेत्र एमक्याप अन्तर्गतको वन क्षेत्र प्रदेश सरकारको मार्फतमा ल्याउन प्रस्ताव गर्नुभयो। संरक्षण क्षेत्रभित्रका ढुङ्गा गिटी र बालुवाको संकलन व्यवस्थापन उपयोग गर्ने अधिकार स्थानीय तहलाई दिइनुपर्छ पाण्डेले भन्नुभयो। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली 2053 आवश्यक संशोधन गर्न उहाँले सुझाव दिनुभयो। गण्डकी प्रदेशले निर्माण गरेको घरेलु मदिरा ऐन 2082 र औषधिजन्य गाँजा खेती नियमन सम्बन्धी ऐन 2083 कार्यान्वयनमा पाण्डेले सहजीकरण खोज्नु भएको छ। उहाँले औद्योगिक व्यवसाय नियमावलीको अधिकार प्रत्यायोजन र घरेलु मदिराको अन्तशुल्क दर निर्धारणका लागि आग्रह गर्नुभयो। लागू औषध नियन्त्रण ऐनमा रहेको अस्पष्टता हटाउन पनि उहाँले माग गर्नुभयो। गण्डकी प्रदेश आम संचार ऐन 2080 अनुसार अनलाइन संचार माध्यमको दर्ता र नवीकरण प्रदेश सरकारबाट हुने गरी नीतिगत व्यवस्था मिलाउन उहाँले जोड़ दिनुभयो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लादेवी चिउनधाममा आजदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव शुरू भएको छ। महोत्सवको धर्मगुरू डाक्टर स्वामी केशव नन्दले उद्घाटन गर्नुभयो। मूल संयोजक ठाकुर प्रसाद शास्त्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि धर्मगुरू डाक्टर केशव नन्द, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख कुम्बादेव विकराजु लगायतले सम्बोधन गर्नुभएको थियो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकोले साउनको सट्टा भदौमा गरिएको धामका अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आँचल बसेले दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, परायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादन लगायतका विभिन्न कार्य समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षाले वार्ड नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। ढोरपाटा नगरपालिका 9 पाथा थरका 74 वर्षीय धनबहादुर अदैले केही वर्ष अघिसम्म 100 मुरी भन्दा बढ़ी आलु उत्पादन गर्नुहुन्थ्यो। अहिले उत्पादन घटेर जम्मा 30 मुरीमा झरेको छ। यसको मुख्य कारण बँदेलको आतंक हो। छिङटुङका 75 वर्षीय गंगा बहादुर घरतीले पनि केही वर्षअघि 40 मुरीसम्म आलु फलाउनुहुन्थ्यो। अहिले उहाँको बारी बाँझो पल्टिएको छ। दुःखजिलो गरेर खेती गरे फल लिने बेलामा बँदेलले आलु सखा पारिदिँदा खेती गर्ने मन नै मर्यो। घरतीले भन्नुभयो बन्देले दुःख दिन थालेपछि छेन्टुङ क्षेत्रको उर्वर भूमि बाँझो जमीनमा परिणत भएका छन्। गत वर्ष रोपेको आलु चैत महिनामा मुना नटुसाउँदै बन्देलको बथानले सखा पारिदिएपछि छेन्टुङका किसानले आलु खेती गर्ने छोडेको घरती बताउनुहुन्छ। ढोरपाटन शिकार आरएचले बन्देल मार्न दिँदैन। पोथा र झिक्रुको बारले आलुलाई सुरक्षा दिन्थ्यो तर प्रोथा र झिक्रा संकलनमा समेत आरएसएले प्रतिबन्ध लगाएपछि बाली जोगाउन सकेन। उहाँले भन्नुभयो अदै र घरती मात्र होइन ढोरपाटा 9 भुजीका 44 वर्षीय चिरन घरती पनि बदेलको आतंकबाट आजित हुनुहुन्छ। वैदेशिक रोजगारीबाट फर्केर गाउँमै आलु खेती गर्न थाल्नुभएका उहाँ आलु उत्पादन राम्रो भए पनि बजार मूल्य नपाउँदा किसान मर्कामा परेको बताउनुहुन्छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: भदौ 1 गतेदेखि 8 गतेसम्म चिउनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीती नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
2: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
4: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
5: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
4: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
8: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
9: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
10: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
13: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0658141194, मोबाइल 9856020630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
18: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरे मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
1: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
18: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
1: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
18: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
21: सम्पर्क 0654142121, मोबाइल 9856935921।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
24: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
24: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
23: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
24: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
23: मोबाइल 9856043952 र 9806656586।
25: हजुर, दान गरौ।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
27: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
26: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
28: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
18: अब बाँकी समाचार सुन्नुहोस्। म्याग्दी जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्तिबाट 3,72,42,479 रूपियाँ जरिवाना र 546 वर्ष 8 महिना 12 दिन कैद सजाय असुल उपर गर्न बाँकी रहेको जनाएको छ। अदालतको फैसला कार्यान्वयन चुनौतीपूर्ण बन्दै जाँदा ठूलो रकमको जरिवाना तथा लामो अवधिको कैद सजाय कार्यान्वयन हुन नसकेको हो। फैसला कार्यान्वयनमा अन्य सरकारी निकाय तथा स्थानीय तहबाट अपेक्षा अनुसार सहयोग नपाएको अदालतको बुझाइ छ। आर्थिक वर्ष 81/82 जिम्मेवारी सरेर आएको 4,09,21,350 रूपियाँ र आर्थिक वर्ष 82/83 थपिएको 40,11,783 रूपियाँ गरी कुल 4,49,33,132 रूपियाँ जरिवाना असुल हुन बाँकी रहेकोमा गत आर्थिक वर्षमा 76,90,633 रूपियाँ मात्र असुल भएको अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीले बताउनुभयो। यसैगरी कैद सजायतर्फ आर्थिक वर्ष 81/82 जिम्मेवारी सरेर आएको 676 वर्ष 2 महिना 18 दिन र आर्थिक वर्ष 82/83 थपिएको 257 वर्ष 11 महिना 14 दिन गरी कुल 934 वर्ष 22 दिन कैद सजाय असुल उपर गर्नुपर्ने रहेकोमा 387 वर्ष 5 महिना 20 दिन कैद सजाय कार्यान्वयन भई 546 वर्ष 8 महिना 12 दिन असुल उपर गर्न बाँकी रहेको श्रेष्ठदार भण्डारीले जानकारी दिनुभयो।
0: नवलपुरको कासोती स्वर डण्डामा 3 दशक अघि स्थापना भएको दुना टपरी उद्योग अहिले करोड़ौंको व्यापार गर्ने व्यावसायिक रूपमा स्थापित भएको छ। जंगलमा झरेर खेर जाने प्राकृतिक पातको प्रयोग गरी उत्पादन गरिने दुना टपरीले स्वदेशी बजारमा मात्र नभई विदेशमा समेत बजार विस्तार गरेको छ। उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा 1100 भन्दा बढ़ीलाई रोजगारी दिएको उद्योगको संचालक वासुदेव गिरीले जानकारी दिनुभयो। इन्द्रदीप दुना टपरी उद्योगको वासुदेवका बुबा संजय गिरीले 2053 सालमा स्थापना गर्नुभएको थियो। मुबाले शुरू गरेको व्यवसायलाई अहिले छोराले निरन्तरता दिइरहनु भएको छ। शुरूमा भारतबाट ल्याइएको मेसिनले नेपाली बजारका लागि आवश्यक गुणस्तर र आकारका दुना टपरी उत्पादन गर्न नसकेपछि उद्योगले आफ्नै प्रविधि विकास गरेको जनाएको छ। शुरूमा खुट्टाले चलाउने मेसिनबाट उत्पादन शुरू गरिएको थियो। समयक्रमसँगै त्यसलाई आधुनिक बनाउँदै लगिएको छ। संचालक गिरीले भन्नुभयो, प्रविधिमा सुधार भएपछि उत्पादन क्षमता बढ़नुको साथै पहिले हात काटिने जस्ता समस्या पनि हटेको उहाँको भनाइ छ। सरकारी लगानी व्यवस्थापन समितिको उपसमितिको टोलीले गोरखकाली रबर उद्योगको स्थलगत अनुगमन गरेको छ। लामो समयदेखि संचालनमा आउन नसकेको उद्योगको वर्तमान अवस्था, भौतिक संरचना तथा मेसिनेरीको अवस्था र पुनः संचालनको सम्भावनाबारे जानकारी लिन टोलीले उद्योग परिसरको अनुगमन गरेको जनाइएको छ। अनुगमनमा सरकारी लगानी व्यवस्थापन र समितिको उपसमितिका अध्यक्ष सांसद सुशीला खड्गा, गोर्खा क्षेत्र 2 का सांसद कविन्द्र बुर्लाकोटी, अर्थ मन्त्रालयका सहसचिव कविता रेग्मी, कल्पना श्रेष्ठ तथा उद्योग मन्त्रालयका उपसचिव लगायतको सहभागिता थियो। टोलीले उद्योगका विभिन्न संरचना तथा उत्पादनसँग सम्बन्धित पूर्वाधारको निरीक्षण गर्दै उद्योगको अवस्था र संचालनमा देखिएका समस्याबारे जानकारी लिएको थियो। सरकारले 38 सार्वजनिक संस्थालाई चुस्त दुरूस्त बनाउने उद्देश्यसहित गोरखकाली रबर उद्योगबाट प्रतिफल प्राप्त गर्न उपयुक्त मोडेल के हुन सक्छ भन्ने विषयमा विस्तृत अनुगमन गरिएको समितिका अध्यक्ष खड्काले बताउनुभयो। अनुगमनका क्रममा उद्योग व्यवस्थापन तथा सम्बन्धित सरकारवालासँग उद्योग पुनः सञ्चालनका लागि आवश्यक योजना लगानी व्यवस्थापन र सम्भावित सञ्चालन मोडेलबारे छलफल समेत गरिएको थियो। उद्योगलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सकिने विकल्पबारे आवश्यक अध्ययन र सुझाव संकलन गर्ने काम भइरहेको अध्यक्ष खड्काले बताउनुभयो। तनहुँका 3 पालिकामा शक्ति कम्पनीका 1026 थान ग्यास वितरण हुने भएको छ। कम्पनीले भोलि शुक्ला गण्डकी बिमात्र म्याग्दीका 45 डिलर मार्फत प्रदान गर्ने बताइएको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको 2 पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी मगरले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो। यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता 10 लाख रूपियाँको बम्पर उपहार जित्न सफल हुनुभएको छ। साउनको 16 31 गतेसम्म नियम सम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। 16 दिनका 1-1 जना गरी 16 जनाले 1,33,334 रूपियाँका दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका 3,57,149 बिल दर्ता भएका छन्। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 2.01 अंकले घटेर 2641.82 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनेन्स समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 200 कम्पनीको शेयर घटेकोमा 72 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्त र महिला लघुवित्तको शेयर 6.5% घटेको छ। बजार सामान्य घटेको दिन सर्वोत्तम र माउन्ट एभरेस्ट पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4,27,00,00,000 कारोबार भएकोमा आज 350 कम्पनीका 1,19,00,000 किता शेयर 5,52,00,000,00,000 रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। दक्षिणी नाइजेरियाको आए टोरोमा समुद्रको सतह बढ़दै गएपछि तटीय बस्तीको अस्तित्व नै संकटमा परेको छ। हरेक वर्ष समुद्र तट साँगुरिँदै गएको र समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमीनमा छरिएका समाचार संस्था एएफपीले जनाएको छ। झण्डै 10,000 मानिसको बसोबास रहेको आए टोरो सन् 1947 सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिष्ट विचारबाट प्रभावित भई इसाईहरूको समूहले स्थापना गरेको थियो। तर सन् 2000 दशकदेखि बस्तीमा तटीय क्षयकरण तीव्र हुँदै गएको छ। इलाजे जिल्लाका अन्य 19 समुदाय पनि यसबाट प्रभावित छन्। नगर योजना विशेषज्ञ बार्नबास ओगिरीमा जेम्सको अध्ययन अनुसार सन् 1987 2022 आए टोरोको तट रेखा हरेक वर्ष औसत 15 मिटर पछाडि सरेको छ। खेल समाचार। जापानको आइची नागोयामा हुने सन् 2026 एसियाली खेलकुदका लागि अफगानिस्तानले आफ्नो क्रिकेट टोलीको घोषणा गरेको छ। ब्याटर दर्विस रसुलीको कम्तानीमा घोषणा गरिएको 15 सदस्यीय टोलीमा 6 नयाँ खेलाड़ीहरूलाई मौका दिएको छ भने 5 खेलाड़ीसँग 10 भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव रहेको छ। टोलीमा करिम जनत र नजिबुल्लाह ज्यादरान जस्ता अनुभवी खेलाड़ीहरू रहेका छन् जसले टोलीलाई सन्तुलन प्रदान गर्नेछ। स्पिन बलिङको कमान नांगेलिया खरटेले सम्हाल्नु हुनेछ। टोलीमा अफगानिस्तानका दिग्गज खेलाड़ी मोहम्मद नाबीका छोरा हसन इसाखिल र गत फेब्रुअरीमा भारत विरूद्धको U19 विश्वकपमा शतक प्रहार गरेका फैसल सिनोद जादालाई पनि समेटिएको छ। लेन्सले पेरिस सेन्ट जर्मेन पीएचजीलाई 1-0 पराजित गर्दै पहिलो पटक सुपर कप ट्रफी ड्रेस च्याम्पियनशीपको उपाधि जितेको छ। कुप डे फ्रान्सको गएको सिजनको विजेता लेन्सका लागि भाउ भिनले 32 मिनटमा गोल गरेको जनाएको छ। तर त्यसको 7 मिनटपछि किलेन एन्टोनियोले सिधै रातो कार्ड पाएपछि लेन्स 10 खेलाड़ीमा सीमित भएको जनाइएको छ। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालिन शाहसँग भदौ 10 गते प्रतिनिधि सभामा प्रश्नोत्तर हुने, 78 दिनपछि हट्यो विपक्षीको विरोध। विधिको शासन पालना गर्न प्रधानमन्त्रीलाई कांग्रेस सभापति थापाको आग्रह। पार्टीभित्रको विवाद समाधान पद बाँडफाँड वा शक्ति सन्तुलनबाट नभई विचार र राजनैतिक दृष्टिकोणमा सहमति खोजेर गर्नुपर्नेमा महामन्त्री पौडेलको जोड। सनातन धर्मको प्रस्तावले देउवा समूहभित्रै विभाजन, सम्मेलनको अन्तिम दस्तावेज रोकियो। गण्डकीको विकास र कानून कार्यान्वयनका लागि मुख्यमन्त्री पाण्डेद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण। गाछीपानीमा बोलबम धार्मिक महोत्सव शुरू। पीएचजीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाईँ यसपछि राति 10 बजेको शुक्ला गण्डकी समाचार सुन्न सक्नुहुनेछ। यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143178, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0665905511।
6: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
5: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
12: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
14: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु?
16: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
15: मोबाइल 98560055770।

0: डोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क डुलेगौडा भेटेनरी सेन्टर, डुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660 86925, 98560 34881 र 98460 47580।
1: आज पनि खाना काप्छे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: डुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने?
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।

फेर्ने साथमा मायाको मधुमासमा लागोस् न बारुदकी कुक्क तिमीले खाँदा गाँसमा अनि पो माया बच्छ नि।

0: तातो पानी, चिसा पानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
0: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो शुरू भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङ्गुबु बसपार पछाडि पट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक, गोङ्गुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
4: TVS साथ छ हाम्रो।

0: 7.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला रातिको ठिक 8 बज्यो।

कपाल म चली चली को

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: चलिरहेको देखेन भन्यो,
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसवेयरिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 9856303324।
9: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
16: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
17: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
16: धार्मिक महोत्सवका आकर्षणहरू
17: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
18: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
16: कथा सहितको झाँकी, गीती नाटक,
17: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
16: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
17: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
16: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
19: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
20: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
19: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
20: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
21: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
19: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप लाइसबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ?
20: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
19: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
22: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
21: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
22: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0635702025, मोबाइल 98560338 98461658।

0: Hello, Alicia.
1: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
3: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहनासँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
4: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा तनहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665709, मोबाइल नम्बर 9847061268,
5: 9857062068।
8: ए नानीको बुवा, आज त नयाँ सन्धी सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त आज नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
2: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौडा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, सुग्ला गण्डकी नगरपालिका 4 BP चोक।
12: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
13: TVS साथ छ हाम्रो।
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही भदौ 6 गते शनिबार
15: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP चोक तनहु, फोन 0654143777, मोबाइल 9856044343।
13: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गंडक एफएम 97.6
2: म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,
3: असन्तुष्ट पक्षलाई समेट्न अझै केही दिन प्रयास गर्ने कांग्रेस सभापतिको भनाई।
4: असोजको 16 गते अधिवेशन गर्नको लागि केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
3: अनि अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: विनिता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहुले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरूसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायल लाई दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छिन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नुपर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति शी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ़ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे शीका पूर्ववर्ती नेतामध्ये एक जियान जमीनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यतिबेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार शीले आफ्नो सरकार र जमीनको सरकार बीचको सम्बन्धलाई जोड़ दिन खोजिरहेका छन्, जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमीनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरू मध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चीनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको ठानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौड़मा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीड़मा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड़ भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
3: साँझपखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाफ दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने, गए पनि आफूहरूको माग अनुसार जवाब दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोल प्रसाद अर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यानाकर्षण भएको बताउँदै भने,
2: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
3: त्यससँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गति हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
0: आगामी 10 गते हुने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको लागि बढीमा 15 वटा प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यस कारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधित्वको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र सभा सचिवकोमा चाहिँ दर्ता गराउनका लागि सामान्य समक्षले भन्नुभएको छ।
3: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो, प्रधानमन्त्री कार्यालयले पनि त्यो सुनिश्चित गरिरहेको छैन?
0: अब त्यो विषयमा त अब सामान्य समक्षले आएर सभालाई जानकारी गराइ नै सक्नु भयो, सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छ नि।
3: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाफ दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली कांग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेट्नका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृतिबारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात त्यो मुद्दा फेरि शुरूबाट हेर्ने निर्णय गरेपछि कांग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए, तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
4: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गरौँ। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
3: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने,
4: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौ, तपाईँका कुरा सुन्न चाहन्छौ, तपाईँको शुभेच्छा लिन चाहन्छौ, तपाईँको मार्गदर्शन लिन चाहन्छौ।
3: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
6: पछिल्लो समय आजको दिनमा आउँदा त झन बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ, एकातिर पनि अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आपसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन, त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
7: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन्थ्यो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
6: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदित्यतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढङ्गले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
7: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कंग्रेस?
6: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको बाटो हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृंखलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढंगले देशमा एकता चाहिन्छ, मेनुलाभ चाहिन्छ, नेपाली जोडिएपछि नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढंगले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकताको धरोहर राष्ट्रस्ता र नेपालको आर्थिक, सामाजिक, कूटनीतिक सबै विषयमा प्रभाव पार्ने र महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनौताहरूले जतिसुकै ठूलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाहीको गतिविधिप्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भारतको घटना साथी छ, यो कुरा सबैलाई महसुस गरौं, मेरो त आग्रह छ, दायाँ कुरा होइन, सिधा देशलाई सिधमा राखेर आउने पिढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढ़ाउ।
7: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन? यो फेरि उहाँले खुलेर भन्नुभएको छ,
6: मैले त अनुभूति गरेको छु यो कुरा, उहाँले गहिरो ढंगले अध्ययन गर्नुभएको छ र आत्मा अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
3: उनी थिए नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी फणेन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणेन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
8: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले सक्दो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिन्दू राष्ट्र भन्ने राष्ट्रवादी भन्नेहरू छन् नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी। अहिले इन्डियामा बिजेपीको चाहिँ शासन भएकोले त्यसको पनि अलिकति इन्डाइरेक्ट त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्न सकिन्छ भन्ने। अब आधार त केही देखिँदैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्लान् भन्नु त्यो पनि छैन, उहाँहरूको त औचित्य सकिसकेको छ।
7: अनि अब देउवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार्यो जस्तो लाग्छ?
8: देउबाजीहरूको त संविधान बन्यो, पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए, आश्वासन दिए, होइन हुन्छ हामीले भने, तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज फेरे, त्यति बेला साप्ताहिक नेपाल भन्ने थियो, देउबाजीले के भनेको छ भने होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियौँ, तर बाबुरामले धर्म निरपेक्षै हुनुपर्छ भनेकोले बाबुरामले भनेको छ क्या, त्यो आफैले पनि इन्टरभ्यू दिएको छ, गर्दाखेरि सैद्धान्तिक धरातल बलियो छैन क्या नेताहरूको नेपालमा।
7: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ, पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ?
8: राजासँग त भन्न मिल्दैन, अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति ती पनि नरम हुन्छन् अलिकति,
7: त्यसो भए राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले पनि?
8: राज संस्था तिर गरेर पनि हुँदैन, अब अहिले सन्दर्भै फरक भइसक्यो।
7: होइन, पहिले सोधेको चाहिँ यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि त्यस्तै भोलि राज संस्थाको पक्षमा छौ भन्न सक्छ सक्दैन?
8: राज संस्थाको सम्बन्धित कुरा गर्न सक्दैनन् भन्ने हिजो भनिसक्छु, अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट सौटा आउँछ, सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो, राज संस्था फर्काउने भन्ने कुरा त ठुलै कुरा हो, धेरै ठुलो यहाँ परिवर्तन चाहिन्छ। राप्रपाले पनि त हिन्दू राष्ट्र त भनेकै छ, अहिलेसम्म उसैले गभर्मेन्ट बनाउनु पर्ने, उसैले सबै सर्वे सर्वे हुनुपर्ने त भएन त, गर्दाखेरि एजेन्डा काम लाग्दैन क्या अहिलेको जमानामा।
3: राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुश्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रवक्ताले बीबीसीलाई बताएका छन्। गाजा सम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति प्रस्तावको कार्यान्वयनबारे हमाससँग दुर्लभ वार्ता गरेपछि कुश्नर आइतबार राति इजरायल पुगेका थिए। गत साता इजरायलले ट्रम्पको 15 बुँदे शान्ति योजना अस्वीकार गरेको थियो। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
5: शान्ति योजनामा इजरायली सेनाले गाजाबाट फिर्ता हुनुपर्ने र नयाँ नागरिक पालेस्टिनी प्रशासन अन्तर्गत गाजाको पुनर्निर्माण गरिनुपर्ने उल्लेख छ। ट्रम्पले बोर्ड अफ पीसको नेतृत्व गर्छन् जुन शुरूमा गाजामा शान्ति ल्याउने आशयले खड़ा गरिएको अन्तर्राष्ट्रिय संस्था थियो, तर पछि विश्वभरिका अन्य द्वन्द्वहरूलाई पनि समेट्ने गरी त्यसलाई विस्तार गरिएको छ। बोर्ड अफ पीसले नेतान्याहुको नयाँ मार्गचित्रप्रतिको दृढ़ अस्वीकृतिका बावजूद पनि गाजाका लागि शान्ति योजना अघि बढ़न सक्ने देखाउन चाहेको छ। हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ, तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ। इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि हमासले ती हतियार पुनः प्राप्त गर्न नसकोस्।
3: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
2: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0635905511
4: ओइ वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
6: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
7: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707444
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779
9: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
10: साथ हाम्रो टीवीएस साथ छ हाम्रो
11: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
12: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
13: ओमकार
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार
12: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
12: पुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434
7: तपाईँको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
10: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0658-70-676, मोबाइल 98-560-62-676।
15: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
16: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
15: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
17: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
18: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
17: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 6 60 86 925, 98 5 60 34 881 र 98 4 60 47 580।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, पेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
13: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
14: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँच पंखा एलईडी बल्ब सोलर को बैटरी पानी तान्ने पंप कूलर हाउस होल्डिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
17: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98560303024।

नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414।

शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्ला गण्डकी चौवनधाममा सोमबारदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव शुरू भएको छ। महोत्सवको धर्मगुरू डाक्टर स्वामी केशव नन्दले उद्घाटन गर्नुभयो। मूल संयोजक ठाकुर प्रसाद शास्त्रीको अध्यक्षतामा भएको उद्घाटनको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख बहादुर विकार राजु लगायतले सम्बोधन गर्नुभएको थियो। अघिल्लो वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको अध्यक्ष होमनाथ लम्सालले अर्जुनले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल वसेलले दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षकै उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनु भएको उहाँको उपस्थितिले यस पटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। धार्मिक महोत्सवमा दैनिक हवन रुद्री पाठ परायण पाठपरायण संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादान लगायतका विभिन्न कार्यहरू समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्च गर्ने अध्यक्ष लम्सालले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सूर्यराज पाण्डेले प्रधानमन्त्री बालिन शाहसँग भेट गरी प्रदेशका विकास निर्माण र कानून कार्यान्वयनमा देखिएका समस्याहरू सुल्झाउन ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा पाण्डेले सड़क पूर्वाधार औद्योगिक क्षेत्र जगानापी र स्थानीय अधिकारका विषयमा नबुझे माग प्रस्तुत गर्नुभएको हो। पाण्डेले नवलपरासी वर्दका सुस्तपूर्वक दुम्कीवासदेखि त्रिवेणीसम्मको उलाकी मार्ग निर्माण सहजीकरण गरिदिन आग्रह गर्नुभयो। सितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने 8 किलोमिटर सड़क खण्डका कारण सो मार्गको काम सोकिएको छ। उहाँले प्रस्ताव लोकाहा खोला र पूर्णेतर औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। मनाङ मुसाङ र गोर्खाको उत्तरी क्षेत्रको जग्गा नापी तथा दर्ताको व्यवस्थापन मिलाउन पाण्डेले माग गर्नुभयो। उहाँले अन्नपूर्ण गाउँपालिका क्षेत्र एक्याम र मनासुलो संरक्षण क्षेत्र एक्याम अन्तर्गतको वन क्षेत्र प्रदेशको सरकारको तहतमा ल्याउन प्रस्ताव गर्नुभयो। संरक्षण क्षेत्रभित्रका ढुङ्गा गिटी र बालुवाको संकलन व्यवस्थापन र उपयोग गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ पाण्डेले भन्नुभयो। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण 2029 र संरक्षण क्षेत्र व्यवस्थापन 2053 आवश्यक संशोधन गर्न उहाँले सुझाव दिनुभयो। झोलपाट नगरपालिका 9 पाखाथरका 74 चेतनबहादुर अधिले केही वर्ष अघि 100 मुरी भन्दा बढ़ी आलु उत्पादन गर्नुहुन्थ्यो। अहिले उत्पादन घटेर जम्मा 30 मुरी झरेको छ। यसको मुख्य कारण बाँदरको आतंक हो। छेन्टुकका 75 वर्षीय गंगा बहादुर गर्दीले पनि केही वर्ष अघिसम्म 40 मुरी आलु फलाउनुहुन्थ्यो। अहिले उहाँले बारी बाँझो पल्टिएको छ।

0: जेलो गरेर खेती गर्यो। फल लाग्ने बेलामा बाँदरले आलु सफा पारिदिँदा खेती गर्ने मौका नै मर्यो मन नै मर्यो हर्तीले भन्नुभयो। बँदेलले दुःख दिन थालेपछि छेन्दुङ क्षेत्रका उर्वरा भूमि बाँझो जमिन पर्ला धुन थालेका छन्। गत वर्ष रोपेको आलु चैत्र महिनामा मुना टुसा पलाउँदै बँदेलको बथानले सखाप बनाएपछि छेन्दुङका किसानले आलु खेती गर्न छाडेको घरती बताउनुहुन्छ। ढोरबाटन सिकारा रक्षा ले बँदेल मार्न दिँदैन। पोथा र झिङ्गाको बारले आलुलाई सुरक्षा दिन्थ्यो तर पोथा र झिङ्गाको संकलनमा समेत अरक्षले प्रतिबन्ध लगाएपछि बारीलाई जोगाउन सकिएन। उहाँले भन्नुभयो दैत र घरती मात्र होइन टोटपाटन नबुझीका 44 वर्षीय चिर घरती पनि बँदेलको आतंकबाट अजित भएका छन्। वैदेशिक रोजगारीबाट फर्केर गाउँमै आलु खेती गर्न थाल्नुभएका उहाँ आलु उत्पादन राम्रो भए पनि बजार र मूल्य नपाउँदा किसान मर्कामा परेको बताउनुहुन्छ। म्याग्दी जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर भएका व्यक्तिहरूबाट 3,72,479 रूपियाँ जरिवाना र 546 वर्ष 8 महिना 12 दिन कैद सजाय असल उपर गर्न बाँकी रहेको जनाएको छ। अदालतको फैसला कार्यान्वयन चुनौतीपूर्ण भन्दै जाँदा ठूला रकमको जरिवाना तथा लामो अवधिको कैद सजाय कार्यान्वयन हुन नसकेको हो। फैसला कार्यान्वयनकामा अन्य सरकारी निकाय तथा स्थानीय तह आक्षेप अपेक्षा अनुसार सहयोग नभएको अदालतको बुझाइ छ। आर्थिक वर्ष 2081-82 जिम्मेवारी सरेर आएको 4,09,21,350 रूपियाँ र आर्थिक वर्ष 2082-83 थपिएको 40,11,783 रूपियाँ गरी कुल 4,49,33,132 रूपियाँ जरिवाना असुल हुन बाँकी रहेको मा गत आर्थिक वर्षमा 76,90,633 रूपियाँ मात्र असुल भएको अदालतको शेषकार जगत बहादुर भण्डारीले बताउनुभयो। नवलपुरको कालकती सोह्र डण्डामा 3 दशक अघि स्थापना भएको डुना टपरी उद्योग अहिले करोडौंको व्यापार गर्ने व्यवसायको रूपमा स्थापित भएको छ। जंगलमा झरेर खेर जाने प्राकृतिक पातको प्रयोग गरी उत्पादन गरिने डुना टपरीले स्वदेशी बजारमा मात्र नभई विदेशमा समेत बजार विस्तार गरेको छ। उद्योगले प्रत्येक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा 1100 भन्दा बढ़ीलाई रोजगारी दिएको उद्योग संचालक वासुदेव गिरीले जानकारी दिनुभयो। इन्द्रदेव डुना टपरी उद्योगले वासुदेवका बुबा संजय गिरीले 2053 सालमा स्थापना गर्नुभएको थियो। बुबाले शुरू गरेको व्यवसायलाई अहिले छोराले निरन्तरता दिइरहनु भएको छ। शुरूमा भारतबाट ल्याइएको मेसिनले नेपाली बजारका लागि आवश्यक गुणस्तर र आकारका डुना टपरी उत्पादन गर्न नसकेपछि उद्योगले आफ्नै प्रविधि विकास गरेको जनाएको छ। शुरूमा खुट्टाले चलाइने मेसिनबाट उत्पादन शुरू गरिएको थियो। समय सँगै त्यसलाई आधुनिक बनाउँदै लगिएको छ र संचालक गिरीले भन्नुभयो प्राविधिक सुधार भएपछि उत्पादन क्षमता बढ्नुका साथै अहिले हात काटिने जस्ता समस्याहरू पनि हटेको उहाँको भनाई छ। सरकारी लगानी व्यवस्थापन समितिको उपसमितिको टोलीले गोरखकाली रबर उद्योग स्थलगत अनुगमन गरेको छ। लामो समयदेखि सञ्चालनमा आउन नसकेको उद्योगको वर्तमान अवस्था भौतिक संरचना तथा मेसिनरीको अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे जानकारी लिन टोलीले उद्योग परिसरको अनुगमन गरेको हो। अनुगमनमा सरकारी लगानी व्यवस्थापन समितिको समितिका अध्यक्ष सांसद सुशील खड्का, गोर्खा क्षेत्र नम्बर 2 का सांसद रविन्द्र बुर्लाकोटी, अर्थ मन्त्रालयका सहसचिव कविता रिग्मी, कल्पना श्रेष्ठ तथा उद्योग मन्त्रालयका उपसचिव लगायतलेको सहभागिता रहेको थियो। टोलीले उद्योगका विभिन्न संरचना तथा उत्पादनसँग सम्बन्धित पूर्वाधारको निरीक्षण गर्दै उद्योगको अवस्था र सञ्चालनमा देखिएको समस्याबारे जानकारी लिएको थियो। सरकारले 38 वटा सार्वजनिक संस्थानहरूलाई चुस्त दुरूस्त बनाउने उद्देश्य अनुसार गोरखकाली रबर उद्योगबाट प्रति फल प्राप्त गर्न उपयुक्त मोडेल के हुन सक्छ भन्ने विषयमा विस्तृत अनुगमन गरिएको समितिका अध्यक्ष खड्काले बताउनुभयो। तनहुँ तिनकपालिकामा शक्ति कम्पनीका 1026 इथान ग्यास वितरण हुने भएको छ। कम्पनीले शुक्ला गण्डकी विमान र म्याग्दीका 45 डिलरहरू मार्फत मंगलवार प्रदान गर्ने बताएको छ। तपाई सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। त्यसजेलसम्मको लागि सपरिवार आइदिनु होला। राम्रोसँग जाल ढोकाको चुकुला हस्पिटल औषधि खाने बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै श्रेणीमा बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो?
4: राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
5: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694530।
6: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरि।
7: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
8: ओमकार?
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार?
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घर आएसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
4: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल rovin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
3: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलर को बैटरी पानी चाहिए पंप कूलर हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
13: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98560303024।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065020209।
15: टीवीएस साथ छ हाम्रो।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: घटना दुर्घटना
18: कला संस्कृति
17: स्थानीय राष्ट्रीय
19: अन्तर्राष्ट्रिय खेलकुद
20: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
21: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल भदौ महिनाको 2 गते मंगलबार श्रावण शुक्ल पक्षको षष्ठी तिथि अंग्रेजी मिति अनुसार अगस्त 18 तारीक सन् 2026 नेपाल सम्बत 1146 सूर्योदय बिहान 5:36 हुनेछ भने सूर्यास्त साँझ 6:41 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। Yeah.

प्रधानमन्त्री बालेन शाहसँग भदौ 10 गते प्रतिनिधि सभामा प्रश्नोत्तर हुने, 78 दिनपछि हट्यो विपक्षीको विरोध, विधिको शासन पालना गर्न प्रधानमन्त्रीलाई कांग्रेस सभापति थापाको आग्रह, पार्टीभित्रको विवाद समाधान, पद बाँडफाँड वा शक्ति सन्तुलनबाट नभए विचार र राजनैतिक दृष्टिकोणमा सहमति खोजेर अघि बढ्नुपर्ने महामन्त्री पौडेलको भनाई, सनातन धर्मको प्रस्तावले देउरा समूहभित्र विभाजन, सम्मेलनको अन्तिम दस्तावेज रोकियो, गण्डकीको विकास र कानून कार्यान्वयनका लागि मुख्यमन्त्री पाण्डेद्वारा प्रधानमन्त्रीको आकर्षण, गाछेपानीमा बोलबम धार्मिक महोत्सव शुरू, र पीएसजीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन शाहसँग भदौ 10 गते प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। प्रमुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्। प्रश्न सोध्न चाहने सांसदहरूले भदौ 5 गते भित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा 15 जना सांसदहरूले प्रश्न सोध्न पाउनेछन्। सभामा प्रतिनिधित्व गर्ने 6 दलका तर्फबाट 1 जना र बाँकी 8 सांसद भने दलको हैसियत अनुसार छानिनेछन्। अर्थात प्रश्नोत्तर सत्तारूढ 10 सभाका धेरै सांसदले भाग लिन पाउनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रतिनिधि सभा बैठकमा आफ्नो सांसदहरूको उपस्थितिमा कडाई गर्दै अनुपस्थित हुनुको कारणसहित गुगल फारम भर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। सांसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित रासपा सांसदीय दलले यस्तो नियम लागू गरेको हो। गत फागुन 4 गणपूरक संख्या नपुगेर सरकारले ल्याएको विधेयक स्वीकृति हुन नसकेपछि रासपाले सांसदहरूको उपस्थितिमा कडाई गर्ने निर्णय लिएको हो। रासपाका प्रमुख सचेतक अरविन्द्र बुल्लाको टीका अनुसार पार्टीका सम्पूर्ण सांसदहरूलाई यस सम्बन्धी निर्देशन सन्देश मार्फत पठाइसकेको छ। यस व्यवस्था अनुसार सांसदहरूले 4 अवस्थामा अनिवार्य रूपमा संसद बैठक अनुपस्थित आवेदन फारम भर्नुपर्नेछ। संसद बैठकमा पूरै समय उपस्थित हुन नसक्दा बैठकमा 30 मिनट भन्दा ढिलो उपस्थित हुँदा उपस्थित भएर पनि विषयमा बैठक छाड्नु पर्दा तथा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा सांसदहरूले यो फारम भर्नुपर्नेछ। कांग्रेसको शेरबहादुर देउवा पक्षभित्र सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव विवादमा चर्किएको छ। धर्मनिरपेक्षताको संवैधानिक व्यवस्था मिलाउन व्यवस्था परिवर्तन गर्ने आशयका प्रस्तावमा नेताहरू बीच सहमति जुट्न नसक्दा सम्मेलनको निष्कर्ष समेत सार्वजनिक हुन सकेन भने सोमबारका लागि तय गरिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ। उक्त प्रस्तावको विरोध रहेका नेताहरूले आफ्नै नेतृत्वमा संविधान जारी गरेको कांग्रेसले संविधानका उपलब्धलाई कमजोर पार्ने गरी नयाँ राजनीतिक लाइन लिन नहुने तर्क अघि सारेका छन्। देउवाको चाहना बमोजिम सनातन धर्मलाई राष्ट्रिय संघका रूपमा अघि बढ़ाउने भन्दै सोमबार 5 प्रस्ताव बन्द सत्रबाट पारित गरिएको थियो। त्यसको विरोधमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाश मानसिंह, मीन विश्वकर्मा सहितका नेता उभिएका थिए। धर्म सम्बन्धी विषयमा सहमति जुड्न नसक्दा सम्मेलनको निष्कर्षको अन्तिम दस्तावेज समेत तयार हुन सकेन र सोमबार गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भयो। धर्म सम्बन्धी विषयमा सहमति नजुटेपछि बेलाले निष्कर्षको अन्तिम दस्तावेज तयार पार्न ढिला भएकाले पत्रकार सम्मेलन स्थगित भएको हो। नेता विश्वकर्माले भन्नुभयो, उहाँले फेसबुकमा लेख्नु भएको छ, मन मिल्नेसँग कुरा मिल्दैन, कुरा मिल्नेसँग मन मिलेन, दुवै मिल्नेसँग विचार मिलेन, बात खतम। सम्मेलनको समापनका क्रममा हलबाट पारित गर्नका लागि शुरूमै 20 निष्कर्ष तयार पारिएको थियो। त्यसमा 16 बुदा बाहेक सबै विषयमा सबै नेताको सहमति थियो। तर 16 भएको धर्म सम्बन्धी व्यवस्थामा राखिएको विषय देउवाले रूचाएनन्। त्यसपछि नै 5 प्रस्ताव तयार पारिएको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले विधिको शासन पालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण गराउनु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकको समापन बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहलाई विधिको शासन र कानूनको शासन बीचको फरक बुझ्न ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्रीले विधिको शासनलाई साथ गरे अपेक्षित परिणाम हासिल गर्न सक्ने भन्दै कानूनलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग नगर्न सचेत गराउनुभयो। प्रधानमन्त्रीजीले यो कुरा बुझ्नुहोस् भन्ने हाम्रो आग्रह छ। रूल अफ ल र रूल बाई ल सुन्दा एउटै सुनिन्छ, तर यो फरक कुरो हो। थापाले भन्नुभयो, विधिको शासनलाई प्रधानमन्त्रीले सभात्नुभयो भने अपेक्षित नतिजा पाउनुहुन्छ, तर म विधिको शासन होइन कानूनले शासन गर्छु, कानूनलाई टुलको रूपमा प्रयोग गर्छु भन्ने सोचाइ राख्नुभयो भने त्यसको खनिएको खाल्टोमा अन्तत तपाईँ आफै पर्नुहुन्छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको विवाद समाधान पदबाड़ फाड़ शक्ति सन्तुलनबाट नभई विचार र राजनैतिक दृष्टिकोणमा सहमति खोज्नुपर्ने बताउनु भएको छ। केन्द्रीय कार्य समितिको हिजोको बैठकमा बोल्दै उहाँले पार्टीभित्रको विवादसँगै सर्वोच्च अदालतले दिएको पछिल्लो आदेश पूर्व सभापति शेरबहादुर देवको भूमिका लगायतका विषयमा धारणा राख्दै कांग्रेसलाई कमजोर बनाउने बाटोमा नलाग्न आग्रह गर्नुभयो। पौडेलले कांग्रेसभित्रको एकता व्यक्तिको व्यवस्थापनबाट मात्र सम्भव नहुने बताउनुभयो। कांग्रेसभित्रको एकता विचार मिल्नेसँग हुन्छ। कसलाई के चाहिएको छ भनेर पदको बाँडफाँड गरेर हुँदैन, उहाँले भन्नुभयो। विचारमा असहमति रहेमा एकता हुन सक्दैन, विचारसँग सम्झौता र एकता हुन सक्दैन। कोशी प्रदेशका मुख्यमन्त्री युवत कुमार कार्कीले प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठन गर्दै मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्नुभएको छ। 2081 वैशाख 27 गते गठन भएको मौजूदा मन्त्री परिषदलाई विस्तार र परिमार्जन गर्दै मुख्यमन्त्री कार्कीले सोमबार नयाँ मन्त्री नियुक्ति र कार्य विभाजन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार मुख्यमन्त्री युवत कुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र मन्त्री खिनोला आङवा लिम्बुलाई पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। जीवन हरियालले भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। त्यसै गरी तिलचन पाठकलाई खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय र इन्द्र मणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लाकण्डकी जीवनधाममा हिजो सोमबारदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव शुरू भएको छ। महोत्सवको धर्मगुरु डाक्टर स्वामी केशव नन्दले उद्घाटन गर्नुभयो। मूल संयोजक ठाकुर प्रसाद शास्त्रीको अध्यक्षतामा भएको उद्घाटनको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख बहादुर विकास राजु लगायतले सम्बोधन गर्नुभएको थियो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यस पटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा महोत्सवको आयोजना गरिएको धामका अध्यक्ष ओमनाथ लम्सालले अर्जुनले बताउनुभयो। उहाँका अनुसार महोत्सव 8 गतेसम्म सञ्चालन हुनेछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसेलले दैनिक धार्मिक प्रवचन गर्नुहुनेछ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाउनुभएको उहाँले उपस्थितिले यसपटक थप आकर्षण हुने लम्सालले बताउनुभयो। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्री पाठ, परायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वडा नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्च हुने अध्यक्ष लम्साले जानकारी दिनुभयो। धामले प्रत्येक वर्ष शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री श्री राज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास निर्माण कानून कार्यान्वयनमा देखिएका समस्या सुल्झाउन ध्यानकर्षण गराउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा हिजो भएको भेटमा पाण्डेले सड़क, पूर्वाधार, उद्योग क्षेत्र, अन्डरगा नापी र स्थानीय निकाय अधिकारका विषयमा नबुझे माग प्रस्तुत गर्नुभयो। पाण्डेले नवलपरासी वर्दका सुस्तापूर्वकको दुम्कीवासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने 8 किलोमिटर सड़क खण्डका कारण सो मार्गको काम रोकिएको छ। उहाँले प्रस्तावित लोकाहा खोला र बुढीटार औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रधानमन्त्रीको ध्यानकर्षण गराउनुभयो। मनाङ मोस्ताङ र गोर्खाको उत्तरी क्षेत्रको जग्गा नापी तथा दर्ताको व्यवस्थापन मिलाउन पाण्डेले माग गर्नुभयो। उहाँले अन्नपूर्ण संरक्षण क्षेत्र एक्याम र मनाचुलो संरक्षण क्षेत्र एक्याम अन्तर्गतको वन क्षेत्र प्रदेश सरकारको मातहतमा ल्याउन प्रस्ताव गर्नुभयो। संरक्षण क्षेत्रभित्रका ढुङ्गा गिटी र बालुवाको संकलन, व्यवस्थापन र उपयोग गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ, पाण्डेले भन्नुभयो। यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण 2029 र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली 2053 आवश्यक संशोधन गर्न उहाँले सुझाव दिनुभयो। ढोरपाटन नगरपालिका 9 पाखा थरका 74 वर्षीय धनबहादुर अदैले केही वर्ष अघिसम्म 100 मुरी भन्दा बढ़ी आलु उत्पादन गर्नुहुन्थ्यो। अहिले उत्पादन घटेर जम्मा 30 मुरीमा झरेको छ। यसको मुख्य कारण बदेलहोकको आतंक हो। छेन्दुङका 75 वर्षीय गंगाबहादुर कार्तीले पनि केही वर्ष अघि 40 मुरीसम्म आलु फलाउनुहुन्थ्यो। अहिले उहाँको बारी बाँझो पल्टिएको छ। दुःख अन्जिलो गरेर खेती गर्यो। फल दिने खेता बेलामा बदेलले आलु सखा सुक्खा पारिदिँदा खेती गर्ने मन नै मर्यो घरतीले भन्नुभयो। बन्दैले दुःख दिन थालेपछि छिटुङ क्षेत्रका उर्वरा भूमि बाँझो जमिनमा परिणत भएका छन्। गत वर्ष रोपेको आलु चैत्र महिनामा मुना टुसाउँदै बदेलको बथानले सखाप पारिदिएपछि छेटुङका किसानले आलु खेती गर्नै छडेको घरते बताउनुहुन्छ। ढोरपाटन सिकारा र छेले बदेल मान दिँदैन। पोथ्रा र झिङ्राको बारले आलुलाई सुरक्षा दिन्थ्यो, तर पोथ्रा र झिङ्गा झिक्रा संकलनमा समेत आरक्षले प्रतिबन्ध लगाएपछि बोली बालीहरू जोगाउन सकेन। उहाँले भन्नुभयो, दही र घरती मात्र होइन ढोरपाटन नौ भुजीका 44 वर्षीय चिरन घरती पनि बदेलको आतंकबाट आजित हुनुहुन्छ। दैनिक रोजगार वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै आलु खेती गर्न थाल्नुभएका उहाँ आलु उत्पादन राम्रो भए पनि बजार मूल्य नपाउँदा किसान मर्कामा परेको बताउनुहुन्छ। म्याग्दीको जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी टर भएका व्यक्तिबाट 3,72,42,499 रूपियाँ जरिवाना र 546 वर्ष 8 महिना 12 दिन कैद सजाय असुल उपर गर्न बाँकी रहेको जनाएको छ। अदालतको फैसला कार्यान्वयन चुनौतीपूर्ण बन्दै जाँदा ठूलो रकमको जरिवाना तथा लामो अवधिको कैद सजाय कार्यान्वयन हुन नसकेको हो। फैसला कार्यान्वयनमा अन्य सरकारी निकाय तथा स्थानीय तहबाट अपेक्षा अनुसार सहयोग नपाएको अदालतको बुझाइ छ। आर्थिक वर्ष 2081 जिम्मेवारी सरेर आएको 4,09,21,349 रूपियाँ र आर्थिक वर्ष 2082-83 थपिएको 40,11,783 रूपियाँ गरी कुल 4,49,33,132 रूपियाँ जरिवाना असुल हुन बाँकी रहेकोमा गत आर्थिक वर्षमा 76,90,633 रूपियाँ मात्र असुल भएको अदालतका श्रेष्ठ जगत बहादुर भण्डारीले जानकारी दिनुभयो। यसै गरी कैद सजायतर्फ आर्थिक वर्ष 2081-82 जिम्मेवारी सारेर आएको 676 वर्ष 2 महिना 18 दिन र आर्थिक वर्ष 2082-83 थपिएको 257 वर्ष 11 महिना 14 दिन गरी कुल 934 वर्ष 22 दिन कैद सजाय असलोपर गर्नुपर्ने रहेकोमा 387 वर्ष 5 महिना 20 दिन कैद सजाय कार्यान्वयन भए 546 वर्ष 8 महिना 12 दिन असल उपर गर्न बाँकी रहेको श्रेष्ठ दार भण्डारीले जानकारी दिनुभयो। नवलपुरको काउसुती 16 डण्डामा 3 दशकको स्थापना भएको दुनातपरी उद्योग अहिले करोड़ौंको व्यापार गर्ने व्यवसायको रूपमा स्थापित भएको छ। जंगलमा झरेर खेर जाने प्राकृतिक पातको प्रयोग गरी उत्पादन गरिने दुनातपरी स्वदेशी बजारमा मात्र नभई विदेशमा समेत बजार विस्तार गरेको छ। उद्योगले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा 1100 भन्दा बढ़ीलाई रोजगारी दिएको उद्योगको संचालक वासुदेव गिरीले जानकारी दिनुभयो। इन्द्रदेव डुना टपरी उद्योगको वासुदेवका बुबा सञ्जय गिरीले 2053 सालमा स्थापना गर्नुभएको थियो। बुबाले शुरू गरेको व्यवसायलाई अहिले छोराले निरन्तरता दिइरहनु भएको छ। शुरूमा भारतबाट ल्याएको मेसिनले नेपाली कागजका नेपाली बजारका लागि आवश्यक गुणस्तर आकारका दुना तपरी उत्पादन गर्न नसकेपछि उद्योगले आफ्नै प्रविधि विकास गरेको जनाएको छ। शुरूमा खुट्टाले चलाउने मेसिनबाट उत्पादन शुरू गरिएको थियो। समयक्रमसँगै त्यसलाई आधुनिक बनाउँदै लगेको छ। संचालक गिरीले भन्नुभयो, प्रविधिमा सुधार भएपछि उत्पादन क्षमता बढ्नुका साथै पहिले हात काटिने जस्ता समस्या पनि हटेको उहाँको भनाइ छ। सरकारी लगानी व्यवस्थापन समितिको उपसमितिले टोलीले गोरखकाली रबर उद्योगको स्थगित अनुगमन गरेको छ। लामो समयदेखि सञ्चालनमा आउन नसकेको उद्योगको वर्तमान अवस्था भौतिक संरचना तथा मेसिनरी अवस्था र पुनर्संचालनको सम्भावना बारे जानकारी लिन टोलीले उद्योग परिसरको अनुगमन गरेको हो। अनुगमनमा सरकारी लगानी व्यवस्थापन समितिको उपसमितिका अध्यक्ष सांसद खुशी खड्का, गोर्खा क्षेत्र नम्बर 2 सांसद कविन्द्र बुर्लाकोटी, अर्थ मन्त्रालयका सहसचिव कविता रिग्मी, कल्पना श्रेष्ठ तथा उद्योग मन्त्रालयका उपसचिव लगायतको सहभागिता थियो। टोलीले उद्योगका विभिन्न संरचना तथा उत्पादनसँग सम्बन्धित पूर्वाधारहरूको निरीक्षण गर्दै उद्योगको अवस्था र सञ्चालनमा देखि राखिएका समस्या बारे जानकारी दिनुभएको थियो। सरकारले 38 सार्वजनिक संस्थानहरूलाई चुस्त दुरूस्त बनाउने उद्देश्य अनुसार गोरखाली रबर उद्योगबाट प्रतिफल प्राप्त गर्न उपयुक्त मोडेल के हुन सक्छ भन्ने विषयमा विस्तृत अनुगमन गरिएको जानकारी समितिका अध्यक्ष खड्काले बताउनुभयो। अनुगमनका क्रममा उद्योग व्यवस्थापन तथा सम्बन्धित सरकारवाला संघको उद्योगको पुनः सञ्चालनका लागि आवश्यक योजना, लगानी व्यवस्थापन र सम्भावित सञ्चालन मोडेल बारे छलफल समेत गरिएको थियो। उद्योगलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सकिने विकल्प बारे आवश्यक अध्ययन र सुझावहरू संकलन गर्ने काम भइरहेको अध्यक्ष खड्काले बताउनुभयो। तनहु तीन पालिकामा शक्ति कम्पनीका 1066 थान ग्यास वितरण हुने भएको छ। कम्पनीले शुक्ला गण्डकी विमात र म्याग्दीका 45 टेयर मार्फत मंगलबार प्रदान गर्ने बताइएको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत छ महिनाको दोस्रो पारिछेक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा हिजो आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर सोरी मुवाकले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको। यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता 10,00,000 रूपियाँको बम्पर उपहार विजेता बनेका छन्। संघको 16 31 गतेसम्म नियमित सम्मत कारोबार संलग्न उपभोक्ताहरूलाई पुरस्कारमा सहभागी गराइएका हुन्। 16 दिनका लागि 1,000 गरी 16 जनाले 1,33,334 रूपियाँको पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारमा 3,57,149 बिल दर्ता भएका छन्। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0 65 590 05, मोबाइल 98 166 34 372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0 65 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0 65 414 245, 0 65 414 345।
9: वर्षा ए सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
11: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
12: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707444
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779
5: कता हिँडेको आइफोन हातमा लिएर
14: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
5: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
14: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463311 चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ
15: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
5: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन स्टिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
15: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
5: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
15: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162561187
16: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
17: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
16: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
17: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
16: होम डेलिभरीको पनि व्यवस्था छ
18: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078
19: हजुर दान गरौ
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
20: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
19: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
15: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz

विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। सरकारले दुर्गा प्रसादले सञ्चालन गरेको राष्ट्र राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ता गर्न समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीको सदस्यहरूमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्रे, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा प्रशासन मन्त्रालयका सहसचिव डिलीराम पन्थी, सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्लाधिकारी नरहरि गिरीको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच छलफल भयो।